0: FM Science.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसार

समयमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेट्सिमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ ख्रिस्टको संस्कार। पवित्र बाइबलको योहन्नाको पुस्तक 10:10 प्रभु येशूले भन्नुभयो, चोर त चोर्न मार्न र नाश पार्न आउँछ, तर म त तिमीहरूले जीवन पाउन् त्यो पनि प्रशस्त मात्रामा पाउन् भन्ने हेतुमा आए भनिकन यहाँ प्रभु येशूले भन्नुभयो। मानिसहरूले बेग्ला बेग्लै प्रकारको जिउने संस्कार बनाउनु भएको छ र त्यो जिउने संस्कारलाई रीति थिति भनेर चाहिँ भन्ने चलन छ र त्यही अनुसार जिउने कुराहरू छ। र यहुदीहरूको रीतिथितिमा खाना खानुभन्दा अगाडि हात धुने त्यो नराम्रो त होइन, ठिकै हो, हात पनि धुनु पर्छ तर मन पनि धुनु पर्छ भन्ने चाहिँ बाइबलको संस्कार हो, ख्रिस्टको संस्कार हो। र एकपटक प्रभु येशु चेलाहरूलाई लिएर अन्नको खेतबाट भएर जाँदै हुनुहुन्थ्यो, त्यहाँ चेलाहरूले त्यो अन्नको बालाबाट यसरी टिप्दै छोड्याउँदै खान सुरु गरेछन्। हामी पनि झापातिर मङ्सिर पुसको दिनमा धानको खेती पातीबाट जाँदै गर्दाखेरि त्यसरी धानको बालाबाट छोड्याएर त्यसरी खाने गर्थ्यौं। त्यही प्रकारले चेलाहरूले प्रभु येशूसँगै जाँदाखेरि त्यसरी खाएछन्। खाँदाखेरि शास्त्री फरिसीहरूले उहाँलाई प्रश्न गरे, तपाईँको चेलाहरूको संस्कार छैन, हात नधोई खाने यो प्रकारको संस्कार हो भनिकन प्रभु येशूलाई यो प्रकारले प्रश्न गर्नु भएको थियो। र यसको प्रतिउत्तरमा सृष्टिकर्ता परमेश्वरले भन्नुभयो कि जो खाइन्छ यो दिशा पिसाबमा भएर जान्छ, तर जे हृदयबाट बाहिर निक्लिन्छ यसले चाहिँ मान्छे बिगार्ने यानि मान्छेलाई असर पार्ने चित्त दुखाउने कामहरू गर्दछ भनिकन प्रभु येशूले त्यहाँ भन्नुभयो। र हात धुनु राम्रो छ, नराम्रो होइन, तर मन धुनु अझ त्योभन्दा पनि राम्रो हो, प्रेममा जिउनु सबभन्दा राम्रो हो, त्यो संस्कार राम्रो हो भनिकन प्रभु येशूले भन्नुभयो। र योहन्ना 10:10 प्रभु येशूको संस्कार चाहिँ जीवन दिने हो भनिकन यहाँ उहाँले स्पष्ट गर्नुभयो, म जीवन दिन आए त्यो पनि प्रशस्त मात्रामा जीवन दिन आए भनिकन उहाँले त्यो भन्नुभयो। आज कतिवटा संस्कारहरूले मानिसको जीवनलाई नै खोसिदिएको छ। उदाहरणको लागि विवाहमा जो दाइजो प्रथा भएको कारणले गर्दा विवाहहरू र विभिन्न प्रकारको रीतिथिति गर्ने कुराहरूमा देखावटीपनहरू भएको कारणले गर्दाखेरि मानिसहरूलाई ऋण लागेको छ, मानिसहरू अप्ठ्यारो अवस्थामा त्यो पछिको जीवनमा पुगेको अवस्थाहरू छ। र दाइजो प्रथाको कारणले गर्दाखेरि कति बुहारीहरू बिहा गरेर जानुभयो, जाँदाखेरि धेरै दाइजो ल्याएन भनेर चाहिँ सासूले जलाएर मारेको पनि हामीले

सोचेको छ। तर प्रभु येशूले त यहाँ भन्नुभयो, चोर त चोर्न, मार्न र नाश गर्न आउँछ, तर म त जीवन दिन आए, त्यो पनि प्रशस्त मात्राको जीवन दिन आए भनिकन उहाँले यस खण्डमा भन्नुभयो। र जब हामी शरीरतिर मन लगाएर कामहरू गर्न शुरू गर्दछौ, त्यहाँ विभिन्न प्रकारको संस्कारहरू शुरू हुन्छ, रीति थितिहरू शुरू हुन्छ, देखावटीपनहरू शुरू हुन्छ, र म महत्वपूर्ण छु, यो हाम्रो परिवार एकदमै महत्वपूर्ण छ भन्ने हिसाबमा पैसा रुपियाँहरू नभए तापनि धेरै ऋण पानहरू काटेर ठुलो करोडौं रुपियाँको बिहाहरू गरेर, 20 लाखको बिहाहरू गरेर, 25 लाखका बिहाहरू गरेर त्यो प्रकारले देखाउने कुराहरू पनि छ। र त्यो पछि जुन प्रकारले त्यो परिवारलाई ऋण पानले यानि ब्याजले च्याप्दै लाँदछ, त्यहाँ जीवन खोज्दछ। तर प्रभु येशूले त यहाँ भन्नुभयो, मैले दिने संस्कार चाहिँ जीवन दिने संस्कार हो, मैले दिने संस्कार चाहिँ शान्ति दिने संस्कार हो। त्यसले गर्दाखेरि शरीरबाट अब मेरो संस्कारमा चाहिँ आत्मातर्फ लागेको हुनुपर्छ भनिकन उहाँले यहाँ भन्नुभयो। र उत्पत्तिको पुस्तकमा आदमले जब अनआज्ञाकारिताको फल खानुभयो, त्यहाँ विभिन्न प्रकारको संस्कारहरू उहाँबाट शुरू भयो, कारण उहाँले शरीरतर्फ मन लगाइदिनु भयो। त्यो फल खानलाई असल, हेर्नलाई रहर लाग्दो, र कसैलाई ठुलो मान्छे बन्नको लागि, शेखीमा जानको लागि त्यो फलको चाहना गर्नुपर्ने रहेछ भन्ने त्यो प्रकारले देख्नु भएपछि शरीरतर्फ मन लागेर सृष्टिकर्ता परमेश्वरको आज्ञालाई उहाँले उल्लङ्घन गर्नुभयो, र त्यो पछि पाप भयो, र पाप भएको कारणले गर्दा अहिले धरती बस्न लायकको ठाउँ बनेको छैन, दुष्टात्माले मानिसहरूको जीवनमा मौका पायो। र यही सेखी बाजका कुराहरू, आँखाका अभिलाषाका कुराहरू, जीवनका सेखीका कुराहरू, शरीरका अभिलाषाका कुराहरूको कारणले गर्दा यहाँ विभिन्न प्रकारको रीति थितिहरू उब्जिए, त्यो प्रकारको फ्यासन उब्जियो, लगायत त्यही प्रकारको भोजहरूको कुराहरू उब्जियो, र यी कुराहरूले गर्दाखेरि मानिसको जीवन दुष्ट आत्माले इन्डिरेक्टली थाहै नपाइकन खोसिदियो। तर यहाँ प्रभु येशूले कुनै रीति रिवाज लिएर आउनु भएन, कुनै पनि प्रकारको संस्कार लिएर आउनु भएन, तर उहाँले त जीवन लिएर आउनुभयो। र यहाँ योनाको पुस्तक 10:10 उहाँले भन्दै हुनुहुन्छ, म त जीवन दिन आए भने, त्यो पनि प्रशस्त मात्राको जीवन दिन आए भने उहाँले यहाँ भन्नुभएको छ। र दोस्रो कोरिन्थको पुस्तक 3:3 यस प्रकारले लेखिएको छ, म यो खण्ड पढ्दिए, तिमीहरूले नै देखाउँदछौ कि तिमीहरू ख्रिस्टको पत्र हौ, अर्थात हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन तर जीवित परमेश्वरको आत्माले लेखिएको हो, ढुङ्गाको पाटीमा होइन तर मासुका हृदयको पाटीमा भनिकन यस खण्डमा त्यो लेखिएको छ। र 6 पदतर्फ तपाईँले गएर पढ्नुभयो यो अध्यायमा भने, लेखाइले मार्दछ तर आत्माले जीवन दिनुहुन्छ। लेखाइ शारीरिक कुरा हो, आत्मा आत्मिकी कुरा हो, लेखाइले मार्दछ तर आत्माले जीवन दिन्छ भनिकन दोस्रो कोरिन्थको पुस्तक 3:6 ख खण्डमा यसरी भनिएको छ, किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, जब तपाईँ र मैले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्यौं, त्यो समयमा अब हामी शरीरबाट आत्मातर्फ बसाइसरेका मानिसहरू हौं, र शरीरले जुन प्रकारको शरीरको एक्टिभिटिजले, शरीरका अभ्यासहरूले हामीलाई ती कुराहरूले, ती संस्कारहरूले मार्दै मार्दै मार्दै लगिरहेको थियो। तर अब हामी साँचो परमेश्वरलाई चिनेपछि, सत्य हामीले थाहा पाएपछि, सत्यबाट हामी स्वतन्त्र भएपछि, अब हामी आत्मातर्फका कुराहरू गर्नुपर्छ, आत्माको आवाजहरू सुनेर जीवन दिने कुराहरूतर्फ हामीले मन लगाउनु पर्छ भनिकन बाइबलमा यो बताएको हो। योनाको पुस्तक 8:32 प्रभु येशूले भन्नुभयो, तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गर्नुहुनेछ। र सत्य चाहिँ यो हो, अब हामी शरीरको जो सेखीहरूबाट, विभिन्न देखावटी कुराहरूबाट, अब बर्थडे मनाउनु नराम्रो होइन, तर बर्थडे मनाउँदाखेरि पनि ठिक्क आफ्नो घाँटी हेरेर हाड मिल्ने प्रकारले त्यो व्यक्तिको जन्मदिन, त्यो व्यक्तिको स्पेसल दिन मनाउने प्रकारले त्यो आशिषको प्रार्थनाहरू गरिदिएर ठिक्क प्रकारले हामीले गर्नु उचित हो। फेरि बर्थडे मनाउँदाखेरि हामीले बडो ठुलो त्यो संस्कारहरूतर्फ उ गरेर धेरै धनराशिहरू खर्च गरेर देखावटीपनामा हामी गएको खण्डमा हामी आत्माबाट फेरि शरीरमा लाग्दछौ, शरीरमा टुङ्गिन शुरू गर्दछौ, अब हामीबाट दुष्ट आत्माले जीवन खोज्न शुरू गर्दछ र हामीलाई शरीरतर्फ ल्याएर फेरि उसले विभिन्न प्रकार

0: प्रकारको कुराहरूबाट मार्न शुरू गर्दछ, हामी होसियार हुन पर्दछ। र विवाह गर्दाखेरि पनि जब ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर चिनेका प्रभुका छोरा छोरीहरूले जो पवित्र विवाह गर्नुहुन्छ, त्यो समयमा पनि देखावटीपना एकदमै रवाफमा आदि इत्यादिमा होइन, तर हामी प्रभुको भयमा निक्लेर त्यो पवित्र विवाहमा प्रभु येशूको उपस्थिति त्यहाँ छ, र प्रभु येशूको उपस्थितिमा ती दुल्हा दुलहीलाई हामी प्रार्थनाद्वारा आशिष दिएर यसरी पठाउँदछौ। र दुलहीले पनि दुल्हाबाट डिमान्ड गर्ने कुराहरू पनि त्यो अवस्थामा आत्मामा भएका व्यक्तिले त्यो गर्नुहुन्न, र दुल्हाले पनि दुलहीतर्फ कुनै पनि डिमान्डहरू गर्नुहुन्न। यो त प्रभु येशूलाई साक्षी राखेर रा। त्यो एकदमै साधारण एकदमै प्रभुको भयमा गरिने एउटा परमेश्वरले दिनुभएको अलौकिक एउटा विधि त्यहाँ गर्नुपर्ने हुँदछ। त्यसले गरेर यी दिनहरूमा हामी कति कुराहरू यो देख्दछौँ, अब संसारतिर अभ्यास गरिरहेको जो बाइबलले हामीलाई बताएको छैन, त्यतातर्फ जो जन्मिएको बच्चाहरूलाई कुन प्रकारको संस्कारहरू गर्दै गरेको त्यो प्रकारको कुराहरू देख्दछौँ। अन्य अरू कुराहरू पनि त्यसरी थपेर ल्याएर अब फेरि स्वतन्त्र भइसकेको प्रभुका छोरा छोरीहरू फेरि त्यही आत्माबाट बाहिर निक्लेर शरीरको बन्धनमा पर्दै गरेको ती कुराहरू हामी देख्दैछौँ। ती कुराहरूबाट हामी होसियार हुन पर्छ। लेखाइले मार्छ, आत्माले जीवन दिनुहुन्छ। शरीर तर्फ लागेको मन मृत्यु हो, आत्मा तर्फ लागेको मन जीवन र शान्ति हो। हामी ती कुराहरूबाट होसियार हुन सक्नुपर्छ। हामी संस्कारमा होइन तर ख्रिस्टको प्रेममा हामी गएको हुनुपर्छ। र हुन सके जो विवाहहरू हुँदछ, विवाहहरू हुँदाखेरि जो आफन्तजनहरूले दिने कुराहरूमा पनि हामीले त्यो परिवारले त्यो समयमा कति खर्चहरू गरिराख्नु भएको हुँदछ, उहाँहरूलाई ऋण पान लाग्न सक्दछ। त्यो सानै बिहा गर्दाखेरि पनि केही खर्चहरू त हुँदछ, तर त्यो समयमा साथी मित्र आफन्तहरूले खामभित्र हाल्नु भएर पैसा रुपियाँहरूबाट सघाउने कुराहरू आदि इत्यादि दिनु राम्रो हुन्छ। कति समयमा हाम्रो नेपाली संस्कारमा थालहरू भाँडाहरू यी विभिन्न प्रकारका कुराहरू त्यस प्रकारले उपहारहरू दिने चलन छ। त्यही प्रकारको भाँडाहरू धेरै भएको कारणले गर्दाखेरि उहाँलाई पछि गएर कामको प्रचलनमै आउँदैन, त्यसले गर्दाखेरि ती कुराहरू व्यवहारिक हुँदैनन्। त्यसले गर्दा हामीले जो ख्रिस्टको संस्कारमा एउटा जीवन उहाँले दिनुभयो, र हामीले पनि अभ्यास गर्ने कुराहरूमा हामीले पनि अरूलाई गर्ने कुराहरूमा जीवन नै दिनु पर्दछ। र जसरी कुनै पनि त्यो प्रकारको पवित्र विवाहको कुराहरू छ, अन्य कुनै पनि त्यहाँ त्यो परिवारमा कुनै कामहरू भइरहेको छ, मृत्यु संस्कार नै किन नहोस्, त्यहाँ गएर हामीले हात साथहरू दियौं, त्यहाँ गएर उहाँहरूलाई प्रोत्साहनका केही शब्दहरू बोलिदिउँ भने त्यो चाहिँ जीवन दिने कुराहरू हुन्छ। र प्रभु येशूले योहन्नाको पुस्तक 10:10 भन्नुभए जस्तो नै हामीले प्रभु येशूको संस्कार चाहिँ सिद्धान्त चाहिँ जीवन दिने सिद्धान्त लिनुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सबैजनालाई ख्रिस्ट येशूको नाममा जय मसीह। मेरो नाम वर्षा राई हो अनि मेरो ठेगाना चाहिँ ललितपुर शीतल हाइट हो र मण्डलीको नाम एयरपोर्ट गेस्ट मनी मण्डलीबाट म गुडनेस एफएममा यो गवाई भन्नलाई यो मौका र समय पाएको छु। परमेश्वरलाई धन्यवाद भन्दछु। र मैले विश्वास गरेको चाहिँ 16-17 वर्ष हुन्छ, मैले विश्वास गरेको चाहिँ धरान प्रतापी मण्डलीमा विश्वास गरेको हो र परमेश्वरको महिमा भएको होस् आजको दिनसम्म परमेश्वरले सहायता दिनुभयो हरेक कुरामा। र जुन मैले पहिले कसरी विश्वास गरे भन्दाखेरि विश्वास चाहिँ मैले मेरो दिदी बिरामी हुनुहुन्थ्यो त्यसै कारणले दिदीले विश्वास गर्नुभयो, त्यसको एक हप्ता पछि मैले विश्वास गरे अनि त्यसपछि तर मैले चाहिँ विश्वास गर्दिन भनेर सोच्थे किनभने यो विश्वास जुन क्रिस्चियनको बारेमा चाहिँ खासै मैले त्यति बेला चाहिँ सुनेको थिएन भन्दा पनि पहिले चाहिँ सुनेको थिएँ। त्यतिखेर हाम्रो गाउँतिर गाउँ चाहिँ शङ्खसभा हो अनि त्यसै कारणले गाउँतिर चाहिँ के भन्ने गर्थे भने यो क्रिस्चियनको बाइबल पढ्यो अनि भने उनीहरूको जुन बाइबल हेर्यो पढ्यो भने चाहिँ बौलाउँछ भन्ने थियो कि हाम्रोतिर, अनि त्यसै कारणले बौलाउँछ भनेर मैले नि सोच्थे, अनि त्यसपछि मैले बौलाउँछ नै सोचिराख्थे, अनि तर पनि कसरी विश्वास मैले गरे मलाई नै ऊ थाहा भएन। तर परमेश्वरलाई धन्यवाद भन्दछु जुन मैले विश्वास गरेर पनि 4 महिनासम्म चाहिँ म मण्डलीमा जान्थे अनि पास्टर बले वचन दिनुहुन्थ्यो, म वचनको बेला चाहिँ झुलेर बस्थे, प्रार्थना गर्न पनि आउँदैनथ्यो। तर पनि जुन पास्टर बले वचनले ठेक ठेकी मलाई लाग्दाखेरि चाहिँ मलाई देखेर भन्नुभएको हो कि भनेर लाग्थ्यो है, त्यस्तो लाग्थ्यो। तर जुन 4 महिनापछि चाहिँ म बिरामी भएको थिएँ अनि शनिबारको दिन थियो, संगति जान सकिन र म ढोका बन्द गरेर एक्लै प्रार्थना गरेर बसे, त्यतिखेर चाहिँ मेरो आँसु आयो है। नत्र भने पहिले मेरो आँखाबाट न आँसु आउनु अनि वचन पनि नबुझ्ने त्यस्तो खालको थियो। तर त्यसपछि चाहिँ जुन दिन मैले प्रार्थना गरे अनि म रोए, त्यसपछि मैले वचनहरू पनि बुझ्न थाले, यो वचनले के भन्न खोजेको भनेर त्यसपछि चाहिँ मैले बुझ्न थाले। र मैले पहिले चाहिँ सोच्थे म विश्वास त गरे तर म फर्किन्छु भनेर सोचिराख्थे है, तर पनि म फर्किने होइन। जब त्यो दिनदेखि चाहिँ म परमेश्वरले नै सहायता दिनुभयो, त्यसपछि चाहिँ मैले यस्तो सोचे, जब मैले परमेश्वरलाई विश्वास गरे त्यसपछि चाहिँ म कहिल्यै पनि अबदेखि उता फर्कदिन। जब मेरो बाउ आमाले घरमा बस्न नदिए पनि, मेरो परिवारले जसले भए पनि मलाई मेरो आफन्तले अब खेदाए बस्न दिएन भने पनि म परमेश्वरलाई कहिल्यै पनि टेक्दिन भनेर सोच्थे। र जुन पहिलेको परमेश्वरलाई नचिन्नु भन्दा पहिले चाहिँ हाम्रो मम्मी चाहिँ जहिले बिरामी भइराख्ने अनि त्यसपछि हरेक अन्ना बालीहरू पनि त्यही बिरामी भएर धामी झाँक्री लाउँदा नै सकिएको थियो, अनि हप्ता दिनमा त्यही धामी झाँक्री लायो, त्यही धामी लायो लायो आज लायो अनि भोलि पर्सिदेखि फेरि मम्मी बिरामी हुनु थाल्ने है। त्यसो गर्दा नै अन्ना बालीहरू पनि सकिएको थियो। र मैले चाहिँ जुन यो मन्दिर अनि अरू पूजा पाठ गर्ने त्यस्तोहरूमा कहिल्यै विश्वास गरिन। मैले चाहिँ सोच्थे अब सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर त मलाई थाहै थिएन। र पनि मैले चाहिँ यस्तो परमेश्वर भनेर नाम लिन चाहिँ आएन मलाई, तर मैले चाहिँ ईश्वर चाहिँ यो सारा संसार बनाउने अनि परमेश्वर मानिसलाई बनाउने ईश्वर माथि हुनुहुन्छ, मैले जुन गलत कामहरू गरे पनि उहाँले मलाई हेरिराख्नुहुन्छ भनेर चाहिँ मैले सानैदेखि त्यस्तो मन हुन्थे है। त्यसै कारणले म मन्दिर जाँदिन थिए, अनि तर पनि अब घरमा पूजा पाठ त सबै फ्यामिली भएपछि अब त्यस्तै धामी झाँक्री लाउने गर्थ्यो, अनि सानो 14 वर्षको हुँदासम्म चाहिँ मैले अब त्यस्तै हाम्रो घरमा चाहिँ त्यही नागी भन्ने है, त्यही नाग पुज्ने अनि केहरू गर्दाखेरि मैले साँच्चै नै त्यो माथि तालामा कोदोहरू के राखेको थियो, कोदो मकै सबै अन्नहरू राखेको ठाउँमा चाहिँ हामी मान्छे घरको मान्छे पसे पनि विस्तार चाल नागरी हिँड्नु पर्थ्यो है। तर पनि मैले चाहिँ विश्वास गर्दिनथे पछि, अनि त्यसपछि विश्वास लाग्दैनथे मलाई, यो परमेश्वर नै होइन मैले भन्थे, यो भूत भन्थे के, अनि त्यसो गर्दा हाम्रो त्यो चाल गरेर हिँड्न थाले भने मम्मी बिरामी भइहाल्ने, अनि हाम्रो जुन ढोका अगाडि घरको सिधा ढोका अगाडि मान्छे 12-1 बजे अरू मान्छे आयो भने त्यो मान्छे बिरामी भइहाल्ने त्यस्तो खालको थियो। तर पनि मैले चाहिँ भूत भन्थे है, भूतले गर्दा बिरामी भएको, नत्र यदि परमेश्वर हो भने ईश्वर हो भने कहिले पनि बिरामी हुँदैन भन्ने मैले गर्थे। तर पनि प्रभु येशूलाई चाहिँ मैले विश्वास गरेको थिइन। जुन दिन मैले विश्वास गरे र जुन 4 महिनाको बाददेखि चाहिँ मैले प्रार्थना गर्न थाले, मेरो मम्मी मेरो बाबा कोही पनि हाम्रो गाउँमा विश्वासी कोही पनि थिएन, मैले धरानमा विश्वास गरे, म धरानमा बसे अनि त्यहाँ विश्वास गरे। तर मेरो परिवारदेखि यता लिएर मेरो आफन्तहरू, मेरो मामाली गाउँको मामाहरू आफन्त कोही पनि विश्वासी थिएन त्यता, अनि त्यसै कारणले मैले त्यसपछि चाहिँ मैले प्रार्थना गर्न थाले, मेरो बाबा मेरो मम्मी मेरो परिवार मेरो भाइहरू कसैले मलाई नराम्रो शब्द नबनोस् भनेर दिनै मैले बिहान बेलुका प्रार्थना गर्न थाले। अनि जब जवान संगति आमा दिदी बहिनी संगति जाँदाखेरि उपवासमै हुन्थे है, अनि मैले प्रार्थना विषय राखे अनि प्रार्थना गर्न थाले। जब 6 महिनामा म गाउँ गए, विश्वास गरेको 6 महिनामा म गाउँ जाँदाखेरि मेरो बाबा, मेरो मम्मी अनि मेरो भाइहरू कसैले पनि मलाई तिमी किन क्रिस्चियन भयो भनेर कहिल्यै पनि सोध्नु भएन है, सोध्नु भएन। अनि म गएर ढुक्कले त्यहाँ बसे, मलाई मेरो आफन्तहरू गाउँको मान्छेहरूले कति कुरा काट्यो, यता गए पनि जता गए पनि कुरा काटिराख्थ्यो। अनि तर पनि जुन ठाउँमा म पुगे त्यसपछि उनीहरू चाहिँ चुप लागेर बस्थे है, अनि चुपचाप लागेर त्यो कुरा गर्दैनथ्यो। तर पनि परमेश्वरलाई धन्यवाद भन्दछु, म खुसी भएर बसे। मेरो परिवारले मलाई कहिले पनि इन्कार गर्नु भएन, त्यो पनि परमेश्वरलाई स्वीकारे जस्तै हो। त्यसपछि मेरो मम्मीले के भन्नुहुन्थ्यो भने, म जता गए पनि अब काममा कोही बेला हिँड्नु पर्थ्यो, कोही बेला कता हिँड्नु पर्थ्यो है, मम्मीले यसो भन्नुहुन्थ्यो। उहाँ त विश्वासी हुनुभएको थिएन, हिन्दू भए पनि मेरो मम्मीले भन्नुहुन्थ्यो कि तिमीले विश्वास गर्यौ, तिमी क्रिस्चियन भएर गयौ, तिमी जुन उसमा चाहिँ विश्वास गरेर तिमी गयौ त्यसमा राम्रोसँग जिउनु, प्रार्थना गर्नु, बिहान 4 बजे उठेर प्रार्थना गरिसक्नु, अरू कोही मान्छेहरू ना उठिकन कसैले पनि थाहा नपाओस्, त्यो कुराहरू सम्झेर मलाई यति खुसी लाग्छ अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। मेरो मम्मीले अनि मैले सोचे कि उहाँ त क्रिस्चियन होइन, तर उहाँले मलाई यस्तो भन्नुहुन्छ भनेर मलाई लाग्यो। त्यसपछि म खुसी हुन्थे, जुन मैले प्रार्थना गरेको थिएँ मेरो परिवारले मलाई कसैले पनि इन्कार नगरोस् भनेर, परमेश्वरसँग साँच्चै नै उहाँले मेरो पुकार सुन्नुभयो। अनि मलाई कसैले मेरो परिवारले एक शब्द गाली गर्नु भएन, तर पनि अनि उहाँले भन्नुहुन्थ्यो हामी हिन्दूहरू भनेको पूजा पाठ गर्छौ, धामी झाँक्री लाउँछौ, त्यसपछि हामीले हरेक उपचार गर्छौ, तर तिमीहरूले गर्नु हुँदैन त्यो, अनि तिमीहरूले त प्रार्थना गर्नुपर्छ। तिमीहरू क्रिस्चियन भएपछि, विश्वासी भएपछि, जुन उसमा तिमीहरूले विश्वास गरेर गएको छौ त्यसमै रहनु अनि त्यसमै विश्वास गर्नु, अनि जब तिमीहरूले शैतानसँग युद्ध लड्नु पर्छ, तर तिमीहरूले चाहिँ जुन प्रार्थना गर्नुहुन्छ त्यसपछि त्यो प्रार्थनाले मात्रै तिमीहरू विजय हुन्छौ भनेर मेरो मम्मीले भन्नुहुन्थ्यो। त्यसमा चाहिँ परमेश्वर भएर नै मम्मीको जुन ओठ जिब्रोमा चाहिँ मम्मीको हृदयमा चाहिँ जब परमेश्वर बोल्नुभयो, त्यसपछि मम्मीले त्यसो भन्नुभयो मलाई। अनि मम्मीले भन्नुहुन्थ्यो तिमी जहाँ गए पनि अनि विश्वासी भइसकेपछि, क्रिस्चियन भइसकेपछि चाहिँ क्रिस्चियनले चाहिँ आफू जहाँ हिँड्छौ बाइबल बोकेर हिँड्नु पर्छ, यसले चाहिँ दुष्टहरू भगाउँछ भनेर मेरो मम्मीले भन्नुभयो। अनि बिरामी हुन हरेकदेखि यसले नै यो परमेश्वरको जुन वचन तिमीले बोकेर हिँड्छौ त्यहाँदेखि चाहिँ तिम्रो रक्षा हुनेछ भनेर भन्नुभयो है मेरो मम्मीले। त्यसपछि म अचम्म मान्थे, मेरो मम्मी त विश्वासी होइन, तर पनि मेरो मम्मीले यस्तो मलाई भन्नुहुन्छ भनेर मैले सोच्थे। त्यसपछि तर पनि मेरो बाबाले चाहिँ केही भन्नु भएन अनि अरू भाइहरूले केही भन्नु भएन, तर पनि जुन अरूहरूले भन्नुभयो अनि ठूलो बुवाले मलाई एकपल्ट चाहिँ पिट्न खोज्नु भएको थियो, तर पनि जुन कहिल्यै पनि त्यो घरमा हामीलाई बोलाउँदैन थियो, चिया खाऊ भनेर पानी एक गिलास खाऊ भनेर पनि बोलाउनु हुँदैन थियो, तर पनि त्यो घरमा जुन म क्रिस्चियन भएर गएपछि चाहिँ सुँगुर काटेको रहेछ दसैँको बेला, अनि म चाहिँ तल एकजना विश्वासी दाई चाहिँ हाम्रो गाउँ भन्दा 1 घण्टा मुनि चाहिँ पनि विश्वास गरेको रहेछ, अनि त्यो दाई हुनुहुन्थ्यो, अनि त्यहाँ म पुगेर आएको थिएँ, अनि त्यहाँ गएर आएको हो भनेर क्वेसन गर्न थाल्यो मलाई। मैले सबै खाँदिन भनेर भनेको थिएँ, र गटसँग पकाएको मासुहरू उनीहरूले दिन लाएको थियो, अनि मैले खाँदिन म भनेर मटन नै अगाएको छु भनेर मैले भने, तब उनीहरूले क्वेसन गर्न थाल्यो, अनि मैले भने हो म त्यहाँ गएर आएको भनेर है। त्यसपछि चाहिँ क्रिस्चियनहरूले छुको पानी चल्दै
3: छैन, यिनीहरू चाहिँ विदेशी धर्म मान्नेहरू यिनीहरूलाई चाहिँ पिट्नु पर्छ, देश निकाला गर्नुपर्छ भन्ने जस्तो कुराहरू थियो। तर पनि त्यस्तो कुराहरू भएको थियो, तर पनि परमेश्वरलाई धन्यवाद, म कहिले पनि डराइन पनि अनि म हारिन, जुन मैले हार मानिन, म निराश पनि भइन, म जोस ले भरिराखेको थिए, परमेश्वरले मलाई सहायता गर्नु भएको थियो। तब त्यति धेरै मान्छेको बीचमा मेरो ठूलो बुवाले चाहिँ मलाई पिट्न खोज्नु भयो, मलाई पिट्न नसक्दाखेरि जुन भुइँ ठटाउनु भएको थियो है, अनि त्यसपछि उसको दाजुभाइ दिदी बहिनी आफ्ना मान माइती आफन्तहरू आमा बुवा सबै साथीभाइहरू छोडेर त कहाँ गएको भनेर क्वेसन गर्नु भएको थियो। त्यतिखेर मैले केही पनि भनिन, अनि त्यसपछि मैले यसो भने मलाई यस्तो आयो के, जुन म भन्दा माथिको चाहिँ म भन्न सक्दिन, तर मेरो उमेरदेखि यताको जुन मेरो दाजुभाइ मेरो दिदी बहिनी मेरो आफन्त मेरो साथीभाइहरू अनि मेरो बुवा आमा मेरो माइतीहरू सबैले परमेश्वरलाई विश्वास गर्नेछ एक दिन भनेर मैले भने है। त्यतिखेर चाहिँ तीनपल्ट मलाई शपथ खुवाउनु भएको थियो मेरो ठूलो बुवाले। त्यसपछि मैले तीनपल्ट शपथ खाए, त्यसपछि चाहिँ मेरो ठूलो बुवाले चाहिँ रिसले काम्नु भएको थियो है मलाई पिट्नु नपाउँदाखेरि। तर पनि परमेश्वरलाई धन्यवाद भन्दछु। त्यसपछि मैले प्रार्थना गर्दै गए, प्रार्थना गरिराख्थे अनि जुन विषयहरू पनि राख्थे सधैँ मैले बिहान बेलुका पुकारा गर्थे, तर परमेश्वरसँग मैले विश्वास गरेको थिएँ, मेरो आफन्तहरू मेरो फ्यामिली परिवार सबैले विश्वास गर्नेछ भनेर मैले गर्दैन कि यस्तो कठोर छ यिनीहरू भनेर मैले कहिल्यै पनि सोचिन। तर पनि सबै कुरा परमेश्वरकै हातमा मैले छोडेर मैले उहाँमाथि यति विश्वास गरे कि विश्वास गर्नुहुन्छ भनेर। तब त्यसको अरे वर्षमा चाहिँ मेरो मामाको परिवारहरू अनि मामाली गाउँमा चाहिँ नौ घरले एक दिनमा विश्वास गर्नु भएको थियो है। अनि त्यसपछि मेरो फुफूको छोराले मलाई गाली गर्नु भएको थियो, अरू गाली गर्दाखेरि मलाई चित्त दुखेन, रिस पनि उठेन, तिमीले छुको पानी चल्दैन, तिमीलाई हाम्रो घरभित्र पनि पस्नु हुँदैन भनेर भनेको थियो है। तर पनि तिमी सानो धर्म मानेको छौ भनेर भने पनि मैले भित्र त अब के सोचिराखे, तर पनि बाहिर केही पनि भनिन। तर यीशुको नाम चाहिँ त्यो दाइले लिँदाखेरि चाहिँ तिम्रो यीशु खै के भन्दा चाहिँ रिस उठेको थियो मलाई। तर पनि मैले यति भने कि बोल्नुहुन्छ भने राम्रोसँग बोल्नुहोस् न, तर भने केही पनि नबोल्नुहोस् दाई भनेर मैले भने है। तर पनि त्यो दाईको निम्ति मैले प्रार्थना गरे कि त्यो दिनदेखि मैले पनि कहिले पनि छुटाइन त्यो दाईको लागि, मैले मेरो भित्र हृदयमा भए पख्नुहोस् तपाईँलाई पख्नुहोस् भनेर आयो है। त्यसपछि पख्नु एक दिन क्रिस्चियन भएरै सार्नेछौ भनेर भन्ने मन भयो। जब त्यसपछि मलाई त्यो गाली गर्नुभयो नि दाईले, त्यसको दुई वर्ष छ महिनापछि चाहिँ उहाँ धेरै बिरामी हुनुभयो, जे गर्दा पनि निको भएन है। त्यसै कारणले ऊ आफू मात्र होइन, उसको सबै फ्यामिली परिवारले नै विश्वास गर्यो, र पनि आज भोलि पनि उहाँहरू विश्वासी नै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद भन्दछु त्यसको निम्ति पनि अनि सबै कुराको निम्ति। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
8: र 98 18 25 12 40, 98 18 25

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: रिसलाई कसरी आफ्नो निम्ति काम लगाउने, दोस्रो भाग। चैमसी आज शनिबार अगस्त 8 तारीक साउन 23 गते। आजको बाइबलले खण्ड हितोपदेशको पुस्तक 19 अध्यायको 11 पदबाट रहेको छ र यसरी लेखेको छ। मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाएका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो। रिसले हामी धेरैलाई भयभीत तुल्याउँछ किनभने हामीलाई यसले हानि पुर्याएको छ। तर रिस कुनै व्यक्तिले कसैको बारेमा वा कुनै कुराको बारेमा वास्ता गर्छ भन्ने प्रमाण पनि हुन सक्छ। कोही व्यक्ति कुनै पनि गलत कुराप्रति क्रोधित नभएसम्म कहिले पनि त्यो गलत कुरा सचिँदैन। यदि तपाईँले सबै रिसलाई समाप्त गरिदिनु भयो भने तपाईँले जोश, घनिष्ठता र प्रेमलाई पनि समाप्त गरिदिनुहुनेछ। रिसलाई तपाईँको लागि काम गर्न लगाउने दुईवटा तरिका यहाँ छन्। पहिलो, आफ्नो रिसलाई सही निशानातर्फ लगाउनुहोस्। तपाईँको पति वा पत्नी शत्रु होइन, तर शैतान चाहिँ तपाईँको शत्रु हो। त्यो चोर्न, मार्न र नष्ट गर्न आउँछ। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 10 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। त्यसले नै तपाईँहरू बीच फाँटो ल्याउन खोजिरहेको छ। यसकारण सचेत रूपमा आफ्नो ध्यान आफ्नो पति वा पत्नीदेखि समस्यातर्फ लगाउनुहोस्। उदाहरणका लागि, आफ्नो आर्थिक स्रोत साधनको अभावबारे रिसाउनुहोस्, आफ्नो पति वा पत्नीको खर्चमा होइन। तपाईँलाई विभिन्न दिशामा तान्ने मागहरूमाथि रिसाउनुहोस्, आफ्नो पति काममा अबेरसम्म बसेकोमा होइन। घनिष्ठतामाथि राखिएको सीमाबारे रिसाउनुहोस्, आफ्नो पति वा पत्नीले शारीरिक सम्पर्क राख्न अस्वीकार गरेकोमा होइन। समस्यालाई तपाईँ र तपाईँको पति वा पत्नीबाट अलग टाढै राख्नुहोस्। आफूलाई सँगै समस्यासँग लडिरहेको रूपमा हेर्नुहोस्। समस्यालाई आक्रमण गर्नुहोस्, एकअर्कालाई होइन। दोस्रो, रिसलाई प्रेरित गर्ने पीड़ाको जरो खोज्नुहोस्। कसैलाई किन रिस उठ्छ त्यो पीड़ा खोज्नुहोस्, जुन प्राय सधैँ हुन्छ। आफ्नो पति वा पत्नी र आफ्नै हृदयमा यसलाई खोज्नुहोस्। कुन आवश्यकता पूरा भइरहेको छैन, कुन घाउ उजागर भएको छ, कुन लज्जा वा डर जगाइएको छ। जब तपाईँले त्यो पीड़ा पहिचान गर्नुहुन्छ, तपाईँ समाधानको धेरै नजिक हुनुहुनेछ। तर सावधान रहनुहोस्, त्यसरी कमजोरी देखाउँदा कहिलेकाहीँ तपाईँले एकअर्कालाई चोट पुर्याउन सक्नुहुन्छ। त्यसलाई स्वीकार गर्नुहोस् र चाँडै क्षमा गर्नुहोस्। कमजोरी देखिने जोखिम मोल्दै संलग्न रहनाले अरू कुनै पनि कुराले भन्दा बढी घनिष्ठता बढाउनेछ। त्यसै कारण रिसलाई परमेश्वरको उपहारको रूपमा लिनुहोस् अनि यसलाई तपाईँको लागि कसरी काममा लगाउने भन्ने कुरा सिक्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236, 98510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: ल है ल, फरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
8: यो समय हो धन्यवाद बिहानी।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। उपदेशकको पुस्तक 5:4 भन्छ, जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। तपाईँको जीवनमा दबावहरू बढ्न थाल्दा तपाईँ सबैभन्दा पहिले परमेश्वरसँग एक्लै बिताउने समय, प्रार्थना गर्ने र उहाँको वचन पढ्ने समय छोड्ने परीक्षामा पर्नुहुनेछ। अनि अझ के भने, शैतानलाई थाहा छ कि यदि त्यसले तपाईँलाई यसबाट टाढा राख्न सक्यो भने त्यसले लड़ाई जितिसकेको हुन्छ र त्यसले तपाईँबाट कुनै प्रतिरोध सामना गर्ने छैन। त्यसैले तपाईँ यस समस्यालाई कसरी पार गर्न सक्नुहुन्छ? पहिलो, परमेश्वरसँग करार बाँधेर यसबारे सोच्नुहोस्। हामी किन विवाहको भाकल गर्छौं? त्यसैले हामी त्यसलाई तोड्ने बारे दुई पटक सोच्नेछौ। तपाईँको भक्तिपूर्ण जीवनमा पनि त्यस्तै हुन्छ। जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। दोस्रो, यसलाई तालिकाबद्ध गरेर हरेक दिन परमेश्वरसँग भेट्नको लागि समय छुट्याउनुहोस्। ठिक त्यसै गरी जसरी तपाईँ डाक्टरको भेटघाट वा व्यापारिक भेटवार्ताको क्रममा भोजनको लागि समय छुट्याउनुहुन्छ। के तपाईँ अझै महत्वपूर्ण भेटघाटको बारेमा सोच्न सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। तेस्रो, शैतानको बहानाको लागि तयार भएर अंग्रेज सिपाहीहरूद्वारा रचित आदर्श वाक्य अपनाउनुहोस्, तयार रहनुहोस्। प्राध्यापक डाक्टर रोबर्ट जे ली भन्थे, यदि तपाईँ बिहान उठ्दा शैतानसँग आम्ने सामने हुनुहुन्न भने यसको मतलब तपाईँ त्यसैको दिशामा अघि बढ़िरहनु भएको छ। चौथो, बिहान उठ्ने बित्तिकै त्यसलाई पढ्न सक्नको लागि राति सुत्नु अघि तपाईँले पढ्न चाहने पदमा बाइबल खुल्ला राखेर जब तपाईँ उठ्नुहुन्छ यसले तपाईँलाई सम्झाउनेछ कि आज तपाईँले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरो भनेको परमेश्वरसँग भेट्नु हो। तपाईँले एक दिन छुट्याउनु भयो भने के गर्ने? चिन्ता नलिनुहोस् र आफूलाई दोषी नमान्नुहोस्। खाना छुटाउनु भयो भने तपाईँले खाना छोड्नुहुन्न, होइन र? यसको अर्थ यही हुन्छ कि तपाईँले अर्को दिनमा अलि बढी खानुहुन्छ र त्यहाँबाट अगाडि बढ्नुहुन्छ। परमेश्वरसित गरिएको भाकल पूरा गर्न ढिलो नगर्नुहोस् र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
2: गल्कुपाखा 29 थमेल काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444 40225444
0: र 40225742 40225742।
5: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति यीशुको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति यीशु ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि यीशुको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता यीशु ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु यीशु ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, आज फेरि पनि हाम्रा प्रिय उद्धारकर्ता ख्रिष्ट येशू प्रभुको अनुग्रहबाट येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको सबै मानवको मुक्तिदाता ख्रिष्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छ, मानिसहरूलाई परमप्रभु परमेश्वरले आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। मानिसलाई परमप्रभु परमेश्वरले भूमिको माटोबाट बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो। परमप्रभु परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले मानिसलाई त्यही राख्नुभयो। त्यस बगैँचामा परमेश्वरले हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख भूमिबाट उमार्नुभयो। बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। परमप्रभु परमेश्वरले मानिसलाई बगैँचाको सबै रूखका फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो रूखको फल खान्छस् त निश्चय नै मर्नेछस् भनेर भन्नुभयो। मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउँदो एउटा सहयोगी बनाउनेछु भनेर परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसको शरीरबाट निकाल्नु भएको थियो त्यस करङबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनुभयो। मानिसले त्यसको नाम स्त्री राखे किनभने तिनी पुरूषबाट निकालिएकी थिइन्। यसै कारणले मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी स्वास्नी दुवै नाङ्गै थिए र पनि लडाउँदैनथे। यसरी मानिस आफ्नो स्वास्नीसँग आनन्दसाथ जिरहेका थिए, उनीहरूसँग कुनै कुराको कमी थिएन, स्वर्गीय जीवन जिरहेका थिए। प्रिय श्रोता, परमप्रभु परमेश्वरले हरेक जीवित जीवातहरू पशु पन्छी किरा फटेङ्ग्राहरू बनाउनु भएको थियो। ती जीवित जीवातहरू हरेक प्रकारका थिए, कुनै राम्रा थिए कुनै नराम्रा पनि थिए। परमप्रभु परमेश्वरले बनाउनु भएको वन्यजन्तुहरूमध्ये सर्प सबभन्दा नराम्रो र धूर्त थियो। प्रिय श्रोता, एक दिन त्यस धूर्त सर्पले परमप्रभु परमेश्वरले नखानु भन्नुभएको बगैँचाका बीचमा भएको असल र खराबको ज्ञान दिने रूखको फल खाएको खण्डमा आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ भनेको हुनाले स्त्रीले खाइन् र त्यसपछि पतिलाई पनि दिइन् र उनले पनि खाए, अनि दुवैको आँखा खुलेर नाङ्गो रहेछौ भनी उनीहरूले थाहा पाए। अञ्जीरको पात गाँसेर वस्त्र बनाए। यसरी मानिस र उनकी पत्नीले परमेश्वरको स्वर सुन्न पनि डराउने भए। उनीहरू परमप्रभु परमेश्वरको नजरदेखि लुके, यसरी परमप्रभु परमेश्वरदेखि टाढा भए, परमप्रभु परमेश्वरदेखि सम्बन्ध विच्छेद भयो। यही नै आत्मिक मृत्यु र पाप हो। प्रिय श्रोता, परमप्रभु परमेश्वरको आज्ञा उल्लङ्घन गर्न भन्दा अगाडि असल र खराबको ज्ञान दिने रूखको फल खान भन्दा अगाडि उनीहरू परमप्रभु परमेश्वरको स्वर सुनेर लुक्दैनथे। परमप्रभु परमेश्वरसँग सधैँ सम्पर्क गर्थे, परमप्रभु परमेश्वरसँग सम्पर्कमा हुन्थे, जसको कारण उनीहरू आनन्दित जीवन जिइरहेका थिए। प्रिय श्रोता, परमप्रभु परमेश्वरदेखि टाढा हुनु नै आत्मिक मृत्यु हो र पाप हो। परमप्रभु परमेश्वरसँग सम्बन्ध हुनु चाहिँ जीवन हो, तर उनीहरूको सम्बन्ध परमप्रभु परमेश्वरदेखि टुटेको कारण उनीहरूको मृत्यु हुने भयो। मानिस र स्त्री अनन्तसम्म जीवित हुनलाई परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएको थियो, तर उनीहरूले परमप्रभु परमेश्वरको आज्ञा उल्लंघन गरेको हुनाले, परमप्रभु परमेश्वरको कानून पालन नगरेको हुनाले मृत्यु हुने भयो। उनीहरूलाई अदनको बगैँचाबाट पनि निकालियो। प्रेसवटा यसकारण मानिस र स्त्रीले जिउनको लागि कडा परिश्रम गर्नुपर्ने भयो, दुःखसँग जिउनुपर्ने भयो। मानिसको शरीर माटोबाट बनाइएको थियो, माटोमा नै फर्किजाने भयो। यसरी प्रेसवटा रोमी 5:12-13 पावलले आफ्नो पत्रमा उल्लेख गरेका छन्, एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु आयो, यसरी सबै मानिसले पाप गरेको हुनाले, सबै मानिस पापी भएका हुनाले सबै मानिसमा मृत्यु फैलियो। रोमी 3 पावलले उल्लेख गरेका छन्, धर्मी कोही छैन, एकजना पनि छैन, परमप्रभु परमेश्वरलाई खोज्ने कोही छैन। परम धन्य परमप्रभु परमेश्वर सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकलाई पूजा र सेवा गरे। उत्पत्तिको पुस्तक 6:5 उल्लेख गरिएको छ, पृथ्वीमा मानिसको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभु परमेश्वरले देख्नुभयो। यसरी प्रिय श्रोता, मानिस परमप्रभु परमेश्वरदेखि धेरै टाढा भइसकेको अवस्थामा मानिसले परमप्रभु परमेश्वरलाई पुज्नुको सट्टा परमप्रभु परमेश्वरले नै सृष्टि गर्नुभएको सृष्टिलाई नै पुज्न थाले। परमप्रभु परमेश्वरको प्रेम महिमा र उहाँको श्रेष्ठतालाई र आफ्नो उद्धारकर्ता प्रभु येशू ख्रीष्टलाई मानिसहरूले देख्न र देख्ने इच्छा समेत गर्न नसकुन् भनेर यस संसारको देव शैतानले तिनीहरूका मन र आँखालाई अन्धा पारिदिएको छ। हामी सबै मानिस पापी र अविश्वासीहरू परमप्रभु परमेश्वरप्रति अन्धा र मृतक छौं। मानिसहरूमाथि यस संसारको देव शैतानको आत्माको शासन छ। आफ्नो पतित अवस्था हेर्नलाई आँखा नउघ्रेसम्म मानिसहरू अनन्त विनाशको बाटोतिर दौड़िरहेका हुन्छन्। ममा पाप छैन भन्दै आफैलाई धोका दिइरहेको हुन्छ। प्रेसवटा यस संसारको देव शैतान सारा झूठको पिता अन्धकारको राजकुमार यस संसारको देव हो, तापनि आफैलाई ज्योतिर्मय स्वर्गदूतको रूप धारण गरी आफैलाई परिवर्तन गरेर हिँड्छ। तर मानिसले त्यसको चाल बुझेको हुँदैन। धेरै जसो मानिसले साँच्चै नै त्यसलाई ज्योतिको स्वर्गदूत सम्झन्छन्। पुरानो समयमा झै हिजो आज पनि ख्रिसको चेलाको भेष लिएर हिँड्ने झुठा प्रेरितहरू र ख्रिसका धोखेबाज अनुयायीहरू प्रशस्तै छन्। यो कुनै अचम्मको कुरा होइन, किनकि शैतान आफैलाई ज्योतिर्मय स्वर्गदूतको रूपमा परिवर्तन गरिराखेको छ अनि संसार त्यसको पछि लागिराखेको छ। उसले संसारलाई अल्मल्याउनको लागि संसारमा अनेकौं धर्म सम्प्रदाय मार्गहरूको रचना गरेको छ। संसारले उसले बनाएको मार्गलाई मन पराउँदछन्, जसले चाहिँ अन्तमा विनाशमा पुर्याउँछ। सारा संसारले नै त्यही मार्गलाई मन पराउँदछन्। येशु ख्रीष्ट प्रभुले भन्नुभयो, संसारले मन पराउने मार्ग विनाशको मार्ग हो, जुन मार्ग चाहिँ सजिलो सबैलाई मनपर्ने लोकप्रिय मार्ग हो। यो लोकप्रिय मार्ग यसै संसारको लागि मात्र हो, जुन मार्गले चाहिँ भविष्यमा विनाशमा पुर्याउँदछ। येशु ख्रीष्ट प्रभुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। जीवनको बाटो मार्ग येशु ख्रीष्ट प्रभु मात्र हुनुहुन्छ र अरू बाटो जीवनमा पुर्याउने बाटो होइन। अरू बाटो चाहिँ शैतानले तयार गरेको विनाशमा पुर्याउने बाटो हो। लुका 15 ख्रीष्ट येशु प्रभुले दृष्टान्तमा भन्नुभएको बारेमा उल्लेख गरिएको छ, कुनै मानिसका दुई छोरा थिए। कान्छा चाहिँ छोराले आफ्नो हिस्सामा पर्ने बाबुको सम्पत्तिको आफ्नो हिस्सा माग गरे। बाबुको सम्पत्तिको आफ्नो हिस्सा लिएर बाबुदेखि टाढाको देशमा जान्छ र त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडाउँछ। उसले सबै सम्पत्ति उडाइसकेपछि उसलाई धेरै अप्ठ्यारो भयो, किनभने त्यस देशमा त्यस बेला ठूलो अनिकाल पर्यो र उसलाई साह्रै अभाव भयो। ऊ त्यस देशको एकजना नागरिक कहाँ गएर काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारो खानुपर्ने भयो, किनभने त्यस बेला उसलाई कसैले केही खान दिँदैनथ्यो। प्रेसवटा त्यस छोराको विचार थियो, अब म स्वतन्त्र हुनेछु, म अब जे मन पर्छ त्यो गर्नेछु र अबदेखि मेरो बाबुको आज्ञा पालन गर्नुपर्ने छैन। बाबुको आज्ञा पालन गर्न नचाहनु नै त्यस व्यक्तिको दुर्दशाको कारण थियो। परमेश्वरको विरूद्धमा मानिसको सबभन्दा मूल पाप आज्ञा भंग विद्रोह गरेको देख्न सक्छौ। अदनको बगैँचामा परमेश्वरको आज्ञा भंग गरे। परमेश्वरको आज्ञाकारी हुनुको सट्टा पशुको आज्ञा पालन गरे। जुन पशु चाहिँ परमेश्वरको सृष्टि गरिएको प्राणी थियो। मानिसले आफ्नो मनपरी गर्न चाहन्छन्, मनपरी जीवन जिउन चाहन्छन् र त्यसो गर्नको लागि परमेश्वरलाई उसले छोड्छ, पापमय जीवन बिताउन चाहन्छन्। तर के गर्ने, परमेश्वरदेखि टाढा भएर झन कसरी सुख पाउन सक्छ र उसले पाउनसम्म दुःख पायो। प्रेसवटा उसको दुःखको समयमा उसको होस खुल्छ अनि आफू मूर्ख भएको चाल पाउँछ। उसले स्वर्गको विरूद्धमा र आफ्नो बाबुको विरूद्धमा पाप गरेको स्वीकार गर्दछ अनि फर्केर आफ्नो बाबु कहाँ जान्छ। आफ्नो हराएको छोरालाई भेट्टाउँदा उसको बाबु आनन्दित हुँदछ। यस दृष्टान्तबाट पश्चातापी हृदयसँग परमेश्वर कहाँ आउने सबैप्रति उहाँको ठूलो प्रेम र दया हामी देख्न सक्छौ। प्रेसवटा तपाईँ कस्तो हुनुहुन्छ? हामी संसारका हरेक मानिस आदम र हब्बाका सन्तानहरू हौ भनेर पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छ। आदम र हब्बा जस्तै हामी पनि जन्मैदेखि अनागाकारिताका सन्तान भएकोले हामी सबै परमेश्वरको सामने दोषी छौं, किनभने हामी परमेश्वरलाई त्यागेर आफ्नो इच्छा अनुसारको बाटोमा जिइरहेका छौं। कोही पनि निर्दोष छैनौ। हामी सबैलाई पापदेखि उद्धार गर्नलाई ख्रिष्ट येशू प्रभु क्रूसमा बलिदान हुनुभयो र मृत्युबाट बौरी उठ्नुभयो। उहाँको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईंलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशू ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईंले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईंलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशू ख्रीष्टलाई तपाईंले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
2: वर्ड एन्ड लाइफ।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
2: वर्ड एन्ड लाइफ।
3: जय मसीह, यहाँ हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौँ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौँ। हाम्रा रेडियो कार्यक्रमहरू पूर्वदेखि पश्चिमसम्म विभिन्न रेडियो स्टेशनबाट सुन्न सकिन्छ। हाम्रा कार्यक्रमहरू सुनेर तपाईँको सुझाव सल्लाह प्रतिक्रिया प्राप्त भएका छन्, त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रा मल्टिपल च्यानल जस्तै फेसबुक, टिकटक, युट्युबमा र रेडियोमा हाम्रा कार्यक्रमहरू प्रसारण भइराखेका छन्। श्रोता, लौ त लागौं आजको विषयतर्फ। गएको श्रृंखलामा हामीले येशू ख्रीष्ट मात्र स्वर्ग जाने एउटा बाटो हुनुहुन्छ भन्ने विषयमा भन्ने शीर्षकमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। आज हामी हिजोको श्रृंखलाको यही शीर्षकको बाँकी अंश आजको श्रृंखलामा तपाईँको लागि प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: त्यो भन्दा हो अरू कुनै पनि अप्सन छैन। अनि यहाँ बाइबलले के भन्दछ भने हो, प्लेनको लागि नै अरू रुट भएर जाँदछ। जब युक्रेन र रसियाको लडाई पर्यो नि, इन्डियाबाट आउने प्लेन चाहिँ नि हो युक्रेन रसिया भएर आउन पर्ने, तर उनीहरूले अर्को बाटो भएर आउन पर्यो। जब साउदी र दुबईको नै लडाई पर्दै थियो, उनीहरूले के अरे प्लेन चाहिँ त्यो साउदी भएर आउन पर्ने दुबईको प्लेन, तर उनीहरूले कहाँबाट भएर जाँदथ्यो, अर्कै रुट भएर जाँदथ्यो। तर अनन्ततामा नि अर्को रुट छैन, अर्को जीवन छैन, अर्को सत्यता छैन, अर्को बाटो छैन। यीशुले के भन्नुभयो, म मात्र म सबैले भन्दा म भन्नुहोस् त, आई एम द ट्रुथ एन्ड आई एम द वे। यीशुले यही कुरोलाई जोड दिनु भएको छ, म मात्रै बाटो र म मात्रै सत्य। यीशुले यो भन्नुभएन, धेरै सत्यहरू मध्येमा म एउटा सत्य भन्नुभएन। यीशुले यो भन्नुभएन, ओ धेरै जीवनहरू मध्येमा म एउटा जीवन भन्नुभएन। तर यीशुले के भन्नु, आई एम द लाइफ, आई एम द वे, आई एम द ट्रुथ। द भन्ने बित्तिकै नि एउटै मात्रै छ। अनि यीशुले डेफिनेट तरिकाले, जब हामी नेपाली बाइबलमा पढ्छौँ भने नि यीशुले बोलेको शब्द चाहिँ रातो छ, अनि त्यो रातो शब्दमा नि यीशुले बोलेको शब्दलाई हाइलाइट गर्दै गर्दाखेरि यीशुले के भन्नुभयो, म मात्रै जीवन हो, म मात्रै सत्य हो, म मात्रै हो त्यो बाटो हो, म बाहेक अरू कुनै बाटो छैन। त्यही भएर नयाँ नयाँमा नि जब हामी यीशुको जीवनीलाई हेर्दछौँ भने यीशुले सातवटा जग्गामा यीशुले नि आई एम भन्ने शब्द चलाउनु, म म म भने मात्रै चलाउनु भएको छ। अब कतिजनाले यो भन्दछ, त्यसो भने म भन्ने शब्द चाहिँ घमण्ड हो, तर यहाँ परमेश्वरले नि घमण्डको रिप्रेजेन्ट गर्नु भएको छैन। यहाँ परमेश्वरले सत्यतालाई प्रकट गर्दै हुनुहुन्छ। जब हामी पहिलो आई एम यो यौनामा नि सातवटा आई एमको बारेमा, सातवटा मको बारेमा कुरा गर्नुभएको छ यीशुले। जब हामी यौना 6 अध्यायको 35 पढ्दछौँ, यीशुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ। हेर्नुहोस् है, त्यहाँ धेरै रोटीहरू छन्, धेरै भोजनहरू छन्, यो चाहिँ आत्मिक कुरोसँग जोड्दैछु म। हेर्नुहोस् है, जीवनको रोटी मन, आई एम द ब्रेड, आई एम द भनेको, द भनेपछि एउटै मात्रै छ, जीवनको रोटी यीशु मात्रै हुनुहुँदछ। अनि यीशुले के भन्नुभयो, म कहाँ आउने भोकाउने छैन। यो शरीरको कुरा गरेको होइन, आत्माको कुरा गर्दैछ। ममाथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। दोस्रो आई एम, दोस्रो म हुँ भन्ने कुरो नि यीशुले कहाँ गर्नुभएको छ, यौना 8 अध्यायको 12 यीशुले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ। हेर्नुहोस् है, नेपालीमा त्यति मजाले के अरे त्यति मजाले प्रष्टसँगले हामी बुझ्दैनौँ, तर अङ्ग्रेजीलाई पढ्दा आई एम द भनेको चाहिँ नि ओ आई एम द लाइट अफ द वर्ल्ड, म संसारको एकमात्र ज्योति हुँ, जसले नि अनन्तताको बाटोको लागि ज्योति प्रदान गर्दछ। सबैले ताली बजाएर प्रभुलाई धन्यवाद दिउन हामी, आमेन, हालेलुया। यीशुले फेरि भन्नुभयो, हो म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। हो, यीशुले भन्नुभयो म ज्योति हुँ। आज हामी हरेकलाई अनन्तता अनन्त जीवनको लागि ज्योति चाहिएको छ। वी निड द लाइट फर द इटर्नल लाइफ एन्ड द बाइबल सेज दैट लाइट इज ओन्ली जीसस बिकज इन द गॉस्पल अफ जोन चैप्टर नंबर 8 वर्स 12 इट सेज आई एम द लाइट। म मात्रै जीवन हुँ, म मात्रै ज्योति हुँ भन्ने किन यीशुले भन्नुभयो। तेस्रो आई एम, हेर्नुहोस् यौना 10 अध्यायको 9 पदमा ढोका म नै हुँ। यीशुले के भन्नुभयो, आई एम द डोर अफ द लाइफ, म जीवनको ढोका हुँ। यीशुले के भन्नुभयो, यदि कोही मानिस मबाट यीशुले भन्नुभएन, अरूबाट भन्नुभएन, मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, त्यसले उद्धार पाउनेछ, त्यसले पापको मुक्ति पाउनेछ, पापबाट क्षमा पाउनेछ, हो उसले मुक्ति पाउनेछ, उद्धार पाउनेछ, उसले श्रापबाट क्षमा पाउनेछ। अनि यीशुले के भन्नुभयो, हो म त्यो जीवनको ढोका, अनि म भएर पस्नु म हो मबाट पस्ने व्यक्तिहरू छ नि बचाइनेछ। यहाँ जो सेभ भन्ने शब्द छ नि यो उद्धारको कुरासँग जोडिरहेको छ। अनि यहाँ बाइबलले के हुन्छ, भित्र बाहिर जाने हो जाने के अरे आउने जाने गर्नेछ र खर्कामा चर्न पाउनेछ। चौथो आयामको बारेमा यीशुले भन्नुभयो, हेर्नुहोस् है यो योना 10 अध्यायको 11 यसरी भन्नुभयो, द गॉस्पल अफ जोन च्याप्टर नम्बर 10 वर्सेस 11 यीशुले यसरी भन्नुभयो, म असल गोठालो हुँ। हेर्नुहोस् है नेपालीमा म असल गोठालो हुँ भन्ने भनेको छ, तर इङ्ग्लिसले के भन्दछ, आई एम द गुड शेफर्ड भनेको छ नि। धेरै हजारौं गोठालोहरू त होला जसले म हेर्छु म तिमीहरूलाई माया गर्छु भन्दो होला, तर यीशुले के भन्नुभयो भने नि हजारौं गोठालोमा म एक गोठालो भन्नु भएन, तर म मात्रै गोठालो हुँ। त्यो पनि कस्तो असल गोठालो, सबैले भन्दा असल गोठालो। अनि यहाँ बाइबलले भन्छ असल गोठालोले आफ्नो भेडा हरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ, जो यीशुले कलवरीको क्रुसमा आफैलाई अर्पण गरेर देखाउनु भयो। आमेन, हालेलुया। रोमीको पत्रिकामा पौलले लेख्दै गरेको पत्रिकामा नि ओ पुस्तकमा रोमीको पुस्तकमा नि एउटा कुरा पौलले उद्धृत गरेको छ, असल मानिसको लागि मर्ने नि भेटाइएला, तर खराब मान्छेको लागि बदमास मान्छेको लागि पापी मान्छेको लागि मर्नका लागि मान्छे भेटाइँदैन। तर बाइबलले के भन्दछ, यीशु चाहिँ नि पापीलाई बचाउनका लागि यीशु आउन भयो। आमेन, हालेलुया। हो पाँचौ आई एममा यीशुले योना 11 अध्यायको 25 26 यीशुले तिनीहरूलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो, आई एम द लाइफ and I am the resurrection. हेर्नुहोस् है जीवन पनि हाम्रो जीवन नि शरीरमा मर्छ, तर त्यो हाम्रो जीवनको अन्त होइन है प्रिया, हाम्रो जीवनको अन्त होइन, त्यो त हाम्रो जीवनको सुरुवात हो। अनि त्यो सुरुवातमा तपाईँ र मैले यो जीवन ढल्न भन्दा अगाडि नै निर्णय गर्नुपर्दछ, अनि त्यो निर्णय नै हो हामीले गरेका छौँ। अनि हाम्रो विश्वास र हाम्रो प्रार्थना तपाईँले पनि गर्नुहोस्, किन थाहा छ, किनभने यहाँ बाइबलले भन्दछ त्यो जीवन र पुनरुत्थान एक दिन जब यीशु बादलको सवारीमा आउनुहुँदछ नि तपाईँ र म उठाइन पर्दछ, अनि उठाइन पर्दछ। अनि यीशुले के भन्नुभयो, म मात्रै जीवन हो, म मात्रै के हो पुनरुत्थान हो। ओ अनि यहाँ यीशुले के भन्नुभयो, मलाई विश्वास गर्ने मर्यो भने पनि उहाँ आत्मामा जीवित रहनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कोही कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? छैटौं आई एम को बारेमा म तपाईँलाई कुरा गर्छु। यीशुले योना 14 अध्यायको 6 पदमा अलरेडी पढे, यीशुले तिनलाई भन्नुभयो, बाटो आई एम द वे एन्ड आई एम द ट्रुथ एन्ड आई एम द लाइफ। यीशुले के भन्नुभयो, म नै बाटो, म नै सत्य र म नै जीवन हो, मद्वारा मात्रै पिता कहाँ आउन सक्दछ। हेर्नुहोस् है, जब कोही मान्छे अमेरिका आउन खोज्दछ, कोही मान्छे अरू देश जान खोज्दछ भने नि त्यो मान्छे चाहिँ नि हो एम्बेसीको मार्फत भएर जान पर्दछ। हो एम्बेसीको मार्फत भएर मात्रै ऊ गयो भने नि उसले भिजा पाउने सम्भावना हुँदछ, ऊ चोर बाटो भएर गयो भने नि उसलाई इलिगल सोच्दछ। अनि यीशुले यहाँ के भन्नुभयो भने नि मद्वारा मात्रै सृष्टिकर्ता कहाँ जान सक्दछौ। अन्तिम आयामको बारेमा कुरा गर्दछु, योना 15 अध्यायको 5 पदमा यसरी यीशुले भन्नुभयो, दाकको बोट म हुँ, आई एम द ट्री। हेर्नुहोस् है, आई एम द ट्री, आई एम द वाइन। यीशुले के भन्नुभयो, म बोट हुँ, ताकको बोट हुँ, तिमीहरू चाहिँ हाँगर हो। यदि कोही मोमा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मोबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैन। तपाईँ प्रभुलाई पाएको व्यक्ति हुनुहुन्छ या प्रभुलाई पाएको व्यक्ति हुनुहुन्न? म तपाईँलाई आग्रह गर्न चाहन्छु, एक मिनटको लागि आउनुहोस् न, हामी सबैले आफ्नो आँखालाई बन्द गरौँ। आउनुहोस् एक मिनटको लागि, म तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु। प्रभु, हामीले त्यो बाटोलाई चिनेका छौँ अनि त्यो सत्यलाई चिनेका छौँ, अनि प्रभु हामीले त्यो जीवनलाई पनि चिनेका छौँ, तर आजको दिनमा जतिजना हाम्रो आफ्नो आफन्त इन्भाइटेड गेस्टहरू हुनुहुन्छ, म आज प्रार्थना गर्न चाहन्छु प्रभु, उहाँहरू जीवनको कुनै पनि विराम, सङ्घर्ष, दुविधा, कुनै पनि अशान्ति, कुनै पनि स्टेजमा भएर जाँदै हुनुहुन्छ भने म तपाईँको सलोम शान्तिलाई बोल्न चाहदछु। किनभने यीशु तपाईँ जन्मिनु भएको व्यक्तिलाई एउटा नाम दिएको छ, शान्तिको राजकुमार। युद्धरहितको समाजमा पनि अशान्ति मान्छे भेटाइँदैछ, किनभने युद्धरहितको अवस्थाले मान्छेलाई शान्तिमा डोर्याउने होइन, तर शान्तिदाताले मात्रै शान्तिमा डोर्याउने हो। अनि आजको दिनमा म प्रार्थना गर्न चाहदछु, प्रभु प्रत्येकलाई तपाईँबाट आउने शान्ति दिनुहोस्। त्योभन्दा पनि ज्यादा प्रभु, हाम्रो पापको लागि मारिनु भएको यीशुलाई विश्वास गरेर अनन्तको अनन्तको अनन्तको मृत्युबाट बचाइन सकिनु भएको होस् प्रभु। आजको दिनमा हामी वर्ड एन्ड लाइफ चर्च यो प्रार्थना गर्दछौँ प्रभु, जतिजना प्रभु अनलाइनमा हेर्दै हुनुहुन्छ, जतिजना हामी फिजिकल्ली छौँ, प्रत्येकलाई यीशु तपाईँबाटको म मात्र जीवन हो, म मात्र बाटो हुँ, म मात्र सत्य हुँ भन्ने प्रकाशलाई प्रकाश गरिदिनुहोस्। धन्यवाद, एक एकलाई आशिष दिनुहोस्। येशु प्रभुको नाममा आमेन।
3: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन छोएर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला भयो,
2: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
4: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेषता जय मसीह तथा नमस्ते। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मेनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रिय श्रोता, सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गरेको छु। पहिला योना 4:10 पढ्न गरेको छु। पहिला योना 4:10, प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेकोमा होइन तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनु भयो। आमिन। परमेश्वरको आफ्नो पुत्र भन्नुको माने प्रभु यीशु मसीहलाई यस पृथ्वीमा पठाउनु भएको, अनि पुत्रले कसरी पाप क्षमा गर्छ, कसरी प्रेम गर्छ जस्तो लाग्छ। पुत्र भनेको चाहिँ अथवा छोरा भनेको चाहिँ परमेश्वरको छोरा, अनि परमेश्वरको छोरा भन्नुको माने चाहिँ वचनले चाहिँ प्रभु यीशु मसीहलाई दर्शाउँछ। पिता, पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वर र पुत्र अथवा प्रभु यीशु मसीह उहाँ सारा पृथ्वीको पाप क्षमाको लागि अथवा सारा संसारका सबै मानिसको लागि, जुन चाहिँ देश अथवा भाषा हो सबैको लागि, सबै मान्छेको लागि, पाप क्षमाको लागि परमेश्वरले पृथ्वीमा मान्छेको रूपमा संसारमा पठाउनु भयो अथवा मानिस जस्तै जन्म लिनु परमेश्वरले सम्भव गराउनु भयो। मरियम भनिने कन्या नारीबाट प्रभु यीशु मसीहको जन्म भयो, जुन जन्म अगमवक्ताहरूको पुस्तकमा लेखिएको अगमवाणी अनुसार हो अथवा परमेश्वरले पृथ्वीमा मानिसलाई बनाउनु भन्दा पहिलाकै योजना अनुसार यो भएको हो। र यहाँनिर पहिले योना 4:10 अहिले मैले पढे, प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेकोमा होइन तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्नो पुत्रलाई अथवा प्रभु यीशु मसीहलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई अथवा पाप क्षमा दिनको लागि, पाप क्षमाको ढोका खोल्नुको लागि संसारमा पठाउनु भयो भनेर पहिला योना 4:10 मैले पढे। हामीले प्रेम गर्ने, हामीले सुरु गरेको, हामीले जानेको हाम्रो योजना होइन तर यो चाहिँ परमेश्वरको योजना हो। प्रेम परमेश्वरको हो। यो कसरी हुन आयो, कसरी सम्भव भयो, हामीले यसलाई विचार गरिरहँदाखेरि हामीले बुझिहाल्न सक्दैनौ तर यो जान्नुपर्छ। कसैले हामीलाई कुनै गुण, सानो अथवा ठुलो गुण गर्दाखेरि त्यसलाई ध्यान चाहिँ दिनुपर्छ। पशुहरू जस्तो पशुले पनि गुणलाई भुलिहाल्दैन, पशुलाई पनि सधैँ घाँस पानी दिने, सुरक्षाको लागि ओथ राख्ने, गोठ बनाइदिने, पाल्ने पशु अथवा घरको पशु है माया गरेको खुवाको पियाको जान्दछ, गुण राख्छ भने। अनि हामी मानिसले चाहिँ त्योभन्दा बढी नै जान्नु पर्ने हुन्छ। यहाँ परमेश्वरले प्रेम गर्नुभएको चाहिँ पहिला चाहिँ उहाँले प्रेम गर्नुभएको भनेर भनेको यहाँ हामीले पढ्यौं। परमेश्वरले हामीलाई गर्नुभएको प्रेमलाई हामीले जान्नुपर्छ। व्यवस्था गर्नु हुँदैन, उहाँको काम नै प्रेम हो भन्नु पनि हुँदैन यसरी, अथवा कसरी थाहा पाउनु उहाँले प्रेम गर्नुभयो भनेर यस्तो प्रकारको जवाब पनि हामीले परमेश्वरको सामान्यमा राख्नु हुँदैन। प्रेम अथवा दया माया सबैलाई चाहिएको हुन्छ। ठुला मान्छे, साना मान्छे, धनी मान्छे, गरिब मान्छे सबैलाई अथवा जीवधारी प्राणी सबैलाई कसै न कसैको ओत, आड, दया मायाको आवश्यक परेको हुन्छ, सहयोगको आवश्यक परेको हुन्छ, चाहे आमा बुवाद्वारा होस्, चाहे साथी सङ्गी कुनैद्वारा पनि। र परमेश्वरले प्रेम गर्नुभयो भन्नुको अर्थ हामीलाई परमेश्वरले संसारमा जिउनुको लागि मात्र होइन तर संसारको जीवनदेखि बाहिर, संसारबाट हामीले सधैँ सधैँको लागि विदा लिने र कहिले पनि फर्केर नआउने गरेर जाँदाखेरि कहाँ बस्ने, त्यसको लागि परमेश्वरले ठुलो बन्दोबस्त मिलाउनु भएको छ। मैले अहिले पहिला योना 4:10 पढे, म 7-12 फेरि एकपल्ट पढ्छु। पहिला योना 4:7-12 फेरि पढ्छु एकपल्ट। अघि मैले 10 मात्र पढे, 7 सुरु गर्दैछु 12 पहिला योनाको 4:10। प्रियहरू हो, हामी एक अर्कालाई प्रेम गरौं किनकि प्रेम परमेश्वरबाटको हो अनि प्रेम गर्ने हरेक जन चाहिँ परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। जसले प्रेम गर्दैन त्यसले परमेश्वरलाई चिन्दैन किनकि परमेश्वर प्रेम हुनुहुन्छ। हामी उहाँद्वारा जिउन सकौं भन्ने हेतुले परमेश्वरले आफ्ना एकमात्र जन्माएको पुत्रलाई संसारमा पठाउनु भयो। हामी प्रति परमेश्वरको प्रेम यसैबाट प्रकट भयो। प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेकोमा होइन तर परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनु भयो। प्रियहरू हो, परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिले देखेको छैन। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहिरहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध पारिएको हुन्छ। आमेन। र श्रोता, हामीले सफलता र उन्नतिको सन्देशको लागि वचनहरू पढेका छौँ। पहिला यो ना चार अध्याय 7-12 पढेका छौँ। 10 पदलाई पहिला सुरु नै पढेकौ, अहिले पनि दोहोरिएको छ। र प्रेम, परमेश्वरले प्रेम गर्नुभयो हामीलाई, र हामीले पनि परमेश्वरलाई सम्झेर उहाँको खातिरमा, उहाँको प्राणी प्राकृति, उहाँको मानिसहरूलाई, पृथ्वीमा जुनसुकै जाति भाषा राष्ट्रका मानिसहरू भए तापनि सबैलाई प्रेम गर्नु अथवा सबै जीवधारी प्राणीलाई वास्ता गर्नु राम्रो हो। यो चाहिँ परमेश्वरको सम्झना हो, परमेश्वरको सम्मान हो, शोभा हो। यो चाहिँ परमेश्वरलाई सम्झेर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा हामीले पनि परमेश्वरलाई फर्काइदिएको प्रेम हो अथवा गुण हो। यो चाहिँ प्रभु यीशु मसीहको चेला योहन्नाले लेखेको वचन हो। प्रभु यीशु मसीहबाट पाएको शिक्षा उसले पवित्र आत्माद्वारा दोहोऱ्याएर फेरि हामीलाई बताउँदैछ। अब प्रभु यीशु मसीहले भन्नुभएको पवित्र वचन अघि चाहिँ पहिला योहन्नाको पत्रिकाबाट पढेको, अहिले चाहिँ सुसमाचार योहन्नाबाट पढ्दैछु। सुसमाचार योहन्नाको 13 अध्यायको 34-35 पदबाट पढ्दैछु। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एक अर्कालाई प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। आपसमा तिमीहरूको प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भनी थाहा पाउनेछन्। आमेन। हामीले आपसमा मिलेर बस्नु सक्यौं भने हुन त हामीलाई सुख भएर एकदमै सबै कुरो हामीलाई सही सलाम आराम भरपूर भएर मात्रै प्रेम गर्ने त्यसो भनेको होइन। सबै कुरोको सुख विलास भयो भने त पशु पनि खुसी हुन्छ, सबै मान्छे खुसी हुन सक्छ। तर हामीमा समस्या, दुःख, कुनै खाँचो गरौँ केही पनि भए तापनि परमेश्वरको खातिरमा हामी सुखी अनुहार लिएर सुखी भएर परमेश्वरको खातिरमा एक अर्कालाई प्रेम गर्नु, यो चाहिँ परमेश्वरको गुण हामीबाट प्रकट भएको हो। यसैबाट अरूले मेरो चेला भनेर तिमीहरूलाई चिन्छन् भनेर प्रभु यीशु मसीहले भन्दै हुनुहुन्छ। हुनु पनि परमेश्वरको खातिरमा हामीले निष्कलङ्क, निर्दोष, पवित्र जीवन बिताउँदै अथवा प्रेमको जीवन बितायौं भने अरूले चाहिँ हामीबाट परमेश्वर सृष्टिकर्तालाई देख्छन्, जान्दछन्। अनि हामीबाट संसारमा अथवा हाम्रै परिवारमा अथवा समाज गाउँमा अशान्ति, अन्य झैँ झगडा हुनुको बदलामा समाधान हुनु, अनिकाल, महामारी, लडाई, हुलदङ्गाहरूबाट छुटकारा पाउनु, यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। अशान्ति, अन्य झैँ झगडा, मामला, मुद्दा, दोषारोपण गर्ने कामहरू, बाँझ्ने, झगडा गर्ने, दोस्याउने काम भयो भने यसलाई सफलता र उन्नतिको रूपमा हामीले लिन सक्दैनौ। तर हामी चाहे दुखी हौ, चाहे सुखी, गरिब हौ, चाहे धनी हौ, हामी सुखमा बसेको भए तापनि, दुःखमा बस्नु परे तापनि, मेलमा, प्रेममा बस्नु अनि झैँ झगडा, अशान्ति हुनु नदिनु, यसलाई सफलता र उन्नतिको रूपमा हामीले लिन सक्छौ। म अर्को पद पनि पढ्दैछु, पहिला कोरिन्थी 13 अध्यायको 1-2 पदबाट पढ्दैछु। पहिला कोरिन्थी 13 अध्याय 1-3 पद, यहाँ प्रभु यीशुको चेला अथवा पछि बनिएको चेला भनौँ, पौल प्रेरितद्वारा लेखेको दिएको सन्देश छ यहाँ। पहिला कोरिन्थी 13 अध्याय 1-3 पदसम्म पढ्दैछु। मैले मानिसहरूका र स्वर्गदूतका भाषाहरू बोले तापनि मसँग प्रेम छैन भने म त ठ्याङ ठ्याङ गर्ने पितल वा झ्याई झ्याई गर्ने झ्याली जस्तो मात्र भएँ। अनि मसँग भविष्यवाणी गर्ने वरदान भए तापनि र सबै रहस्यहरू र सबै ज्ञानहरू जाने तापनि, साथै पहाडहरू हटाउन सक्ने पुरा विश्वास मसँग भए तापनि मसँग प्रेम चाहिँ छैन भने म केही पनि होइन। अनि मैले आफ्नो सारा सम्पत्ति गरिबहरूलाई खुवाउन दिए तापनि र आफ्नो शरीरलाई जल्नका निम्ति सुम्पिदिए तापनि मसँग प्रेम चाहिँ छैन भने मलाई केही पनि लाभ हुँदैन। आमेन। तिनैवटा पदहरूमा, पहिला कोरिन्थी 13 अध्यायको 1-3 पद, तिनैवटा पदहरूमा प्रेमको विषयमा बयान गरेको छ। प्रेम बिना जस्तै असल कुरो पनि महत्व हुँदैन भन्ने कुरो हो। शक्तिहरू भए तापनि, ज्ञानहरू भए तापनि, अथवा केही पनि स्वर्गकै कुरो भए तापनि, पृथ्वीका कुरा भए तापनि प्रेम छैन भने केही महत्वको नभएको यहाँ जानकारी दिएको छ। त्यसले गर्दा हामी प्रेममा रहन, प्रेममा जिउनको लागि हामीले अथवा हामीलाई हेरेर मान्छेले परमेश्वर देख्नुको लागि, सान्त्वना पाउनुको लागि, सुख पाउनुको लागि, सुरक्षा पाउनुको लागि चाहिँ प्रेम चाहिने रहेछ। अनि त्यो प्रेमले चाहिँ, प्रेमै ठुलो त होइन, प्रेम परमेश्वरबाट हो। अनि यो प्रेम चाहिँ प्रेममा रहेको, प्रेममा गरेको कारणले गर्दाखेरि चाहिँ प्रेमबाट चाहिँ परमेश्वर औलिन्छ, परमेश्वर जाहेर हुन्छ हामीमा भनेर यहाँ हामीले पहिला कुन्तीको 13:1-3 पनि पढेको छौँ। अब म पहिला योना 3:18 पनि पढ्दैछु। पहिला योना अघि 4 पढेको, अब 3:18 पढ्दैछु। मेरा साना छोरा छोरीहरू हो, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले हामी प्रेम गरौं। आमेन, आमेन। कतिपल्ट हामीले प्रेम गर्दा मुखले मात्र पनि गर्छौं है, त्यस्तो प्रेम होइन भन्दैछ। तर कस्तो प्रेम भन्दाखेरि कामले र सत्यताले अथवा व्यवहारमा यो चाहिँ प्रेम हो भन्ने साबुत हुन सकुन्। बोलीले, वचनले, जिब्रो त बाहिरी तरिकाले होइन, त्यो पनि प्रेम नै हो। बाहिरी तरिकाले म माया गर्छु, तिमीलाई माया लाग्छ होइन, तिम्रो सम्झना लाग्छ, त्यो पनि हो भन्ने चलन छ। तर त्यो वास्तविक नहुनु पनि सक्छ। हाम्रो बोलीचाली ढङ्ग व्यवहारमा वास्तविकता झल्किन्छ, र वास्तविकता झल्काउनु अथवा सत्यता हाम्रो व्यवहारमा सत्यता झल्किनु पर्छ भनेर, यसलाई हामीले वास्तविक प्रेम गर्ने, अशान्ति, अन्मेल, झगडा हुने, अरूलाई अशान्ति हुने, साटो फेर्ने, बदला लिने, आफ्नो स्वार्थ पूरा गर्ने त्यस्तो प्रेम होइन, तर अरूको भलाइ हुने, सबैको भलाइ हुने, अनि मान्छेको मात्रै, जीवधारी प्राणीको मात्रै सुरक्षा भलाइ होइन, तर यसबाट सर्वोच्चमा रहनुहुने हाम्रो सृष्टिकर्ता परमेश्वरको सम्झना हुने, यो चाहिँ परमेश्वरबाट मात्र सम्भव भएको भनेर हामी सबले जान्ने, अरू मान्छेले पनि हामीलाई हेरेर परमेश्वरको सम्झना आउने कुरो, यसलाई सफलता र उन्नतिको रूपमा हामी लिन सक्छौ। प्रेषता, आज सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: 아멘. 아멘. 그리스도 예수고 그리스도 예수를 마야 걸 수있고 아무 지원 선뜻 바르 자니서.
1: Good News FM 105 थोप्लो 1.
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ.
3: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति. कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ. म तपाईँको आफ्नै चिर परिचित मित्र पवल थापा. यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ. तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ. कृपया पत्र लेख्नुहोला. पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ. र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु.

0: आजको दिन मेरो निम्ति ठूलो आनन्दको दिन बनेको छ। आदरणीय श्रोता मित्र, म विश्वास गर्दछु कि आज तपाईँले मसँगै तपाईँले परमेश्वरको वचन अध्ययन गरिरहनु भएको छ अनि आजको यो परमेश्वरको वचनले तपाईँको जीवनमा आशिष ल्याउनेछ। तपाईँ सबैलाई जसले आज तपाईँको अगाडि परमेश्वरको वचन सुन्दै हुनुहुन्छ तपाईँको जीवनमा परिवर्तन ल्याउनेछ। आजको हाम्रो बाइबलको खण्ड चाहिँ हिब्रु 11 अध्याय 20-22 बाइस पदसम्म रहनेछ र हामी यसैमा केन्द्रित भएर तपाईँसँग परमेश्वरको वचनलाई बाँडचुड गर्नेछु। म तपाईँहरूलाई यिनै तीन पदहरूबाट परमेश्वरको वचन प्रचार गर्नेछु। हामी यी पदहरूमा यस्तो कुरा पाउँदछौ, विश्वासद्वारा इसाकले याकुब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। विश्वासद्वारा मर्ने बेलामा याकुबले आफ्नो लौरोको टुप्पोमा घोप्टो परेर परमेश्वरको आराधना गरे र युसुफको प्रत्येक छोरालाई आशीर्वाद दिए। विश्वासद्वारा युसुफले आफ्नो जीवनको अन्त्यतिर इजरायलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे र उनका अस्थिको विषयमा आदेश दिए। यी पदहरू धेरै महत्वपूर्ण छन्। हामी यहाँ अब्राहमको सन्तानहरूको सन्दर्भमा कुरा गरिरहेका छौं। हामी छक्क पढ्नु पर्दैन यसको लागि कि पौलको हृदयमा यी पूर्वजहरूका विषयमा उल्लेख गर्न भनी परमेश्वरले उनलाई प्रेरणा दिनुभयो। हामीले यहाँ अब्राहमका सन्तानहरू इसाकको छोरा नाति याकुब र जनाति अर्थात युसुफलाई देख्दछौ। हामीले यहाँबाट के महसुस गर्न सक्छौ भने उनीहरू सबै विश्वासमा परमेश्वरसँगै हिँड्दथे, परमेश्वरमा विश्वास गर्दथे, समर्पण गर्दथे। यसले हामी इसाईहरूलाई पनि आत्मिकी वृद्धिका लागि टेवा पुर्याउँदछ। जब हामीले बाइबलको खण्डहरूलाई हेर्दछौ, बाइबलका विभिन्न व्यक्तिहरूलाई हेर्दछौ र यसले हामीले हाम्रो जीवन कसरी प्रभुमा समर्पित गर्ने त्यो कुरा हामीले देख्दछौ। जसरी हामीले अब्राहमको विश्वासको बारेमा अनि अब्राहम विश्वासमा कतिसम्म अडिग थिए भन्ने कुरा हामी तपाईँसँग कुरा गरेका थियौं। 22 पदमा देख्यौ कि विश्वासद्वारा युसुफले जीवनको अन्त्यतिर इजरायलीहरूको प्रस्थानको विषयमा उल्लेख गरे। हामीले 22-23 पदमा देख्दछौ मोसा तिनको सेवकाईको विषयमा उल्लेख गरिएको छ अनि 20 पदले तलका पदहरूको परिचयलाई प्रदान गर्दछ। यसले कर्मशः एउटा समय त्यसपछि अर्को समयको बारेमा बताउँदछ। हामीले यहाँ इसाक याकुब र युसुफको बारेमा कुरा गरेको पाउँदछौ। हामीले उनीहरूको चरित्रको विषयमा पढ्न सक्छौ। यहाँ संक्रमण समयलाई देख्दछौ। हामी यहाँ मोसा भन्दा अघिको समयसम्मलाई पाउन सक्दछौ। हामीले त्यसपछि मोसा र मिश्र देशबाट इजरायलतिरको यात्रा विवरणलाई उल्लेख गरिएको छ। यहाँ उल्लेख गरिएका कुराहरू विस्तृत रूपमा उत्पत्ति र प्रस्थानको पुस्तकमा हामीले पढ्न सक्छौ। हिब्रूको पुस्तकमा परमेश्वरका दास इसाकको बारेमा कुरा गरिएको छ। इसाकले आफ्ना छोराहरूलाई तिनको जीवनको अन्त्यमा आशीर्वाद दिएको कुरा हामीले पढ्दछौ। तिनले आफ्ना छोराहरूलाई विश्वासद्वारा आशीर्वाद दिएका थिए। इसाक जीवनको अन्तिम घड़ीमा आइसकेको बेलामा उनले आफ्ना सबै सन्तानलाई आशिष दिए। उनले आफ्ना छोराछोरीलाई आशीर्वाद दिइसकेपछि उनी लामो समयसम्म बाँचेनन्। हामीले 21-22 पदमा पढ्न सक्छौ इसाकका सन्तानहरू याकुब र युसुफलाई त्यहाँनिर उल्लेख गरिएको छ। 21 पदमा विश्वासद्वारा याकुबले आफ्नो लौरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे र युसुफका सन्तानलाई आशीर्वाद दिए। हामीले यहाँ परमेश्वरका ठूला दास अर्थात परमेश्वरमा विश्वास गर्ने मानिसहरूको बारेमा देख्दछौ जो मृत्युको अन्तिम पलमा पनि आफ्ना छोराछोरीहरूलाई आशीर्वाद दिए, परमेश्वरमा विश्वास गर्न उत्साह गरे। तिनीहरूको मृत्युको दोष साँझमा हुँदा उनीहरूले विश्वासको काम गरे। उनीहरूसँग विश्वास कति पनि घटबड भएन। उनीहरू परमेश्वरको जन थिए, परमेश्वरलाई विश्वास गर्ने मानिसहरू थिए। उनीहरू विश्वासका पिता थिए। उनीहरू परमेश्वर सँगसँगै विश्वासमा हिँड्दथे। परमेश्वरका जनहरूको मृत्यु भयो। हामीलाई यी पदहरूले स्मरण गराउँदछ कि सबै मानिसहरूले मृत्युको सामना गर्नुपर्दछ। कसैले पनि म सधैँभरि यो संसारमा बाँच्नेछु र यो संसारमा मोज गर्नेछु भनेर भन्नु गलत हुन्छ। जसरी बाइबलले भन्छ मानिस एकचोटि जन्मन्छ, एकचोटि मर्नै पर्छ र उसको न्याय निश्चित गरिएको छ। तिनीहरूले मृत्युको सामना गरे र अनन्तको जीवनमा मृत्युपछि प्रवेश गरे। तिनीहरू विश्वासका पिता थिए। सबैजनाको मृत्यु हुनेछ। प्रिय मित्र, हामीले हाम्रो जीवनमा घमण्ड गर्नु व्यर्थ हो। हामी एक दिन मर्नुपर्छ। हामी सबैको शरीरको अन्त्य हुनेछ। दाउदले यसरी भन्दछन् कोही मानिस पनि मृत्युमाथि विजय हुँदैन, अर्थात मृत्यु नचाकिकन कोही पनि बस्न सक्दैन। सबै मानिसहरूले मृत्युको स्वाद चाख्नै पर्दछ। इसाक जम्मा 180 वर्ष हुँदा उनी मरे। अर्थात 180 वर्षको उमेरमा इसाकको मृत्यु भयो। तिनको छोरा याकुब यस संसारमा 147 वर्षसम्म बाँचे। त्यसपछि तिनका छोरा युसुफ 110 वर्ष बाँचे। हामीले तिनीहरूको उमेर उस्तै पाउँदैनौ, कोही धेरै वर्ष बाँचे भने कोही थोरै वर्ष। जे होस्, उनीहरू एक पछि अर्को गर्दै उनीहरू मरे, यस संसारबाट उनीहरू विदा भए। परमेश्वरले नियुक्त गरेको समयमा उनीहरूको मृत्यु भयो। हामी यहाँ पाउँदछौ कि परमेश्वरको जनहरूको जीवन यात्रा समाप्त भयो। हामी प्रश्न गर्न सक्छौ, किन परमेश्वरका मानिसहरू अर्थात परमेश्वरमा विश्वास गर्ने मानिसहरूको जीवन यात्रा सकियो अर्थात उनीहरू मरे? किनभने मानिसको जन्म जसरी हुन्छ त्यसरी नै मानिसको मृत्यु पनि हुन्छ। प्रिय मित्र, म तपाईँलाई याद दिलाउन चाहन्छु, तपाई यो संसारमा जसरी बाँच्नु भएको छ एक दिन तपाईँले यो संसारबाट विदा लिनु पर्नेछ। तर याद गर्नुहोस्, तपाईँको मृत्यु कस्तो हुनेछ? हामीलाई थाहा छ विश्वासीहरूको मृत्यु चाहिँ परमेश्वरको नजरमा बहुमूल्य हुन्छ, अनमोल हुन्छ। तर जोहरूले येशूमा विश्वास गरेका छैनन् उनीहरूको मृत्यु चाहिँ भयावह हुनेछ, डरलाग्दो हुनेछ। अविश्वासीहरू र विश्वासीहरू दुवैले मृत्युको सामना गर्नु पर्दछ। हामीले देख्दछौ याकुब जसले परमेश्वरमा विश्वास गरेर उनले आफ्ना छोराहरूलाई आशीर्वाद दिए, तिनले आफ्नो विश्वासलाई परमेश्वरमा अभ्यास गरे, विश्वासमा उनी सधैँ हिँडिरहे। हामी इसाईहरूका नाताले येशूमा विश्वासद्वारा हिँड्नु पर्दछ। हामी यी पदहरूमा मृत्युको घटनालाई देख्न सक्दछौ। तिनीहरू सबै विश्वासमा मरे, उनीहरूले विश्वास गरेर उनीहरूको जीवन समाप्ति भयो। उनीहरूले विश्वासलाई अभ्यास गरे, जब उनीहरू जीवनको अन्तिम यात्रामा आइपुगे अनि वास्तवमा उनीहरू विश्वासमा नै मरेका छन् अर्थात परमेश्वरको नजिकमा परमेश्वरसँग रहेका छन्। जब तिनीहरूले मृत्युको सामना गर्दै थिए उनीहरूले कहाँबाट यस्तो विश्वास पाए, कसरी उनीहरूले यस्तो विश्वास गरे, किन उनीहरू यस्तो विश्वासमा मजबुत अर्थात बलियो हुँदै गए? हामीले इसाक याकुब र युसुफलाई देख्न सक्दछौ। इसाकले उत्पत्ति 27 अध्यायमा आफ्ना दुईजना छोरा एसाव र याकुबलाई आशिष दिए। याकुब धेरै चलाक र बाठो थिए र तिनले बाबुबाट दाजुले पाउनु पर्ने ठूलो आशिष पाएका थिए। याकुबले परमेश्वरबाट धेरै मानिसहरूलाई प्राप्त गरे, तर उनको पनि मृत्युको सामना गर्ने समय आयो। जे होस्, उनीहरू मृत्युदेखि डराएनन्, तिनीहरूले मृत्युको सामना खुसी साथ गरे। तिनीहरूलाई मृत्युको डरबाट परमेश्वरले छुटकारा दिनुभयो। जब युसुफको मृत्यु हुने बेला आयो तब विश्वासद्वारा तिनले आफ्नो जीवनको अन्त्यतिर इजरायलीहरूको प्रस्थानको विषयमा बोले र उनको अस्थिको विषयमा आदेश दिए। तिनले भने, मेरा अस्थि मिश्र देशबाट प्रतिज्ञाको देशमा लिएर जानु। अनि मृत्युसित उनी डराएनन् किनभने उनले आफ्नो मृत्युको कुरा गरिरहेका छन्। हामी विश्वासीहरू मर्नदेखि डराउँदैनौ किनभने हामीले ख्रिस्ट येशूलाई विश्वास गरेका छौ। यो पनि सत्य छ कि इसाईहरूको मृत्यु चाहिँ परमेश्वरको सामु बहुमूल्य छ। प्रभु येशू पापी मानिसहरूको पाप क्षमाको निम्ति मर्नुभयो, उहाँले हाम्रो पापको खिल हटाउनु भएको छ। पौलले पहिलो कोरन्थीको पुस्तक 15 अध्यायको 55 पदमा यसरी भन्दछन्, प्रिय मित्र, तपाईँसँग बाइबल छ भने तपाईँले आफ्नो बाइबल खोल्नुहोस् र मसँगै पढ्नुहोस्। ए मृत्यु, तेरो खिल कहाँ, तेरो विजय कहाँ? हामी सबै विश्वासीले विश्वासको कदम चाल्नु पर्दछ। हामी परमेश्वरमा भरोसा गरेर जिउनु पर्दछ। हामीलाई राम्रोसँग थाहा छ कि मृत्यु चाहिँ हुनै पर्छ। हामी मृत्युद्वारा भएर हामी जान्छौँ अर्थात सबै मानिसहरूको मृत्यु हुन्छ, तर हामीलाई थाहा छैन कुन दिन हामी मर्छौँ अर्थात हाम्रो मर्ने समय कहिले हो। जसले येशूमाथि विश्वास गर्दछन् उनीहरू मृत्युको सामना गर्न सक्दछन्, उनीहरू मर्नदेखि डराउँदैनन्। हामी सबैले येशूमा विश्वास गर्नु पर्दछ। जब हामी येशूमा विश्वास गर्दछौ तब हामी मृत्युको डरबाट छुटकारा पाउन सक्छौ र हामी मृत्यु पछि के हुन्छ होला भनेर डर त्रासबाट छुटकारा पाउन सक्छौ किनभने हामीले येशू ख्रिस्टमा विश्वास गरेका छौ। म तपाईँलाई सोध्न चाहन्छु के तपाईँले येशू ख्रिस्टमा विश्वास गर्नुभएको छ? यदि हामी हाम्रो पापमा नै मर्छौ भने हामी अनन्तको दण्ड पाउने ठाउँमा अर्थात नर्कमा पुग्नेछौ। त्यसकारण हामीले येशूमा विश्वास गर्नु पर्दछ। जुन दिन हामी हाम्रो जीवन येशूमा समर्पण गर्दछौ अर्पण गर्दछौ त्यसै बेलाबाट हामी मृत्युको त्रास अर्थात डरबाट मुक्त हुनेछौ, छुटकारा पाउनेछौ। आज जसले प्रभु येशूलाई विश्वास गरेको छैन, तपाईँ प्रिय मित्र जो रेडियो सुनेर बसिराख्नु भएको छ, तपाईँले येशू ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने म तपाईँलाई यो कुरा बताउन चाहन्छु, येशू प्रभुमा विश्वास गर्नुहोस् किनभने उहाँले तपाईँको मृत्युमाथि विजय गरिसक्नु भएको छ। ख्रिस्ट येशूले मात्र त्यो डरलाग्दो मृत्युबाट छुटकारा दिन सक्नुहुनेछ। उहाँमा मात्र मृत्युबाट छुटकारा छ, उहाँमा मात्र हामीले मुक्ति पाउन सक्छौ। तपाईँले मृत्यु पछि के हुन्छ होला भनेर डर मान्नु पर्दैन, तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि हामी हाम्रो आफ्नै पापमा मर्यो भने उहाँले अनन्त कालसम्म दण्ड दिनुहुन्छ। हामीले हिब्रू 11 अध्यायको 21 पदमा पढ्न सक्छौ, याकुबले परमेश्वरको आराधना गरे। जसै तिनले मृत्युको सामना गर्दै थिए त्यसै समयमा उनले परमेश्वरको आराधना गरे। तिनले अभ्यास गरे जुन तिनको मृत्यु पछि पनि तिनले गर्नुपर्ने थियो। तिनी स्वर्गमा परमेश्वरलाई सदा सर्वदा पूजा गर्न अर्थात आराधना गर्न जाँदै थिए, त्यो कुरा उनलाई थाहा थियो। तिनले आफैलाई तयारी गरिरहेका, आफैलाई एकदमै परमेश्वरको नजिकमा लैजानको लागि कोसिस गरिरहेका थिए। जुन संसारमा प्रारम्भ गरिएको थियो अनि त्यो चाहिँ स्वर्गसम्म परमेश्वरलाई प्रशंसा दिने अनि आराधना गर्ने ठाउँ थियो। यदि मानिसहरूले परमेश्वरलाई पृथ्वीमा प्रशंसा गर्दैनन् भने स्वर्गमा झन कसरी गर्न सक्छन्? र हाम्रो हृदयमा परमेश्वरको प्रेम प्रशंसा संसारमा नै हुनुपर्दछ। यदि हामीले संसारमा यस्ता कुरा अभ्यास गर्दैनौ भने हामी डरलाग्दो ठाउँ नरकमा जानेछौ। यदि हाम्रो मृत्यु भयो भने हामी कहाँ जान्छौ? विचार गर्नुहोस्। यसमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। म तपाईँलाई फेरि उत्साह गर्न चाहन्छु प्रिय मित्र, के तपाईँले ख्रिस्ट यसुमा विश्वास गर्नुभएको छ? हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल टटल, अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
1: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँ आदरणीय मित्रलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। दैनिक जीवन हामी कसरी बिना अडचन जिउन सक्छौ? मैले अडचन भनेको अर्थ समस्या झमेला पनि हो। आफ्नो समस्याको निम्ति अरूलाई दोष लाउनु सजिलो हुन्छ, तर धेरै पल्ट हाम्रो गल्ती निर्णय वा गलत व्यवहारको कारण हामी आफै झमेलामा पर्छौ, समस्यामा पर्छौ। जीवनलाई कसरी सफलतासँग अघि बढाउने, यस विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले दिनुभएको अपार प्रेम, सद्भाव, तपाईँको सहयोग र प्रार्थनाको निम्ति म कृतज्ञ छु। परमेश्वरले तपाईँलाई निरन्तर आशीर्वाद दिउन्। आउनुहोस् सधैँसै आज पनि एउटा मधुर अर्थपूर्ण भक्ति गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

मानिस एक शिष्ट र सभ्य चालमा जिउनु हो भने उसका जीवनका व्यवहार पनि असल हुनुपर्दछ। व्यवहार असल भएको मानिसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, उसलाई आशीर्वाद दिन चाहनुहुन्छ। पवित्र बाइबलले हाम्रो आचरणको बारेमा पनि हामीलाई केही निर्देशनहरू दिएको छ। यो निर्देश मानिसले होइन तर स्वयं परमेश्वरले दिनुभएको छ। परमेश्वरको वचन बाइबलले भन्दछ, झूठा गवाही नदेऊ, दुष्टका साथमा लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भीड़सँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर। यदि तिमीहरूले आफ्ना शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने उसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ। तिमीहरूसित रिस इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाऊ। मुद्दामा गरीब मानिसको न्याय नहोस, झुटा कुराबाट टाढा बस। जो अपराधी होइन र इमान्दारलाई प्राणदण्ड नदेऊ, किनकि दोषीलाई म कहिले निर्दोष ठहराउने छैन। घुस नखाऊ, किनकि घुसले मानिसलाई अन्धो तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। बाइबलको प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 खण्डसम्म मैले पाठ गरेर तपाईँलाई सुनाए। यो खण्ड बाइबलको दोस्रो पुस्तकबाट लिइएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिश्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको एउटा लामो समय हो। सायद तिनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूले चाहेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिन परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ, अघि बढ्छ। यसरी अचम्म र उदेक प्रकारले इजरायलीहरू दासत्वबाट छुटे। तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवनको व्यवहार, सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ, जोडिएको हुन्छ। त्यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। मानिसलाई अरूको साथ सहायता चाहिन्छ। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थिए, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण तिनीहरूका विचारहरू, व्यवहारहरू लथालिङ्ग भत्ताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनुभयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरूद्धमा झूठो गवाही नदिनु भनी भन्नुभयो। झूठले, असत्यताले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झूठ बोल्नु हुँदैन। झूठ बोल्ने मानिस झूठद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म, प्रार्थना, धार्मिकता, भजन, दान दक्षिणा बलिदानमा मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्दछ। धर्म कर्म र धर्म विधिहरू एकातिर, जीवनको व्यवहार अर्कोतिर भयो भने त्यो साँचो भक्ति वा आस्था होइन। परमेश्वरले मानिसको बाहिरी धर्म विधिहरू होइनन् तर उसको हृदयलाई, उसको जीवनको आचरणलाई हेर्नुहुन्छ। ती इजरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले यही आज्ञा दिनुहुन्छ। परमेश्वर हामीलाई पनि झूठ नबोल भन्नुहुन्छ।
मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उक्लँदै माथि धेरै माथि पुग्छ। झूठ बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै झर्दै गएर त तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो भएको देखेको छु, हुनसक्छ तपाईँले पनि देख्नु भएको छ। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज पनि भन्नुहुन्छ, खराबी गर्न भीड़को पछि नलाग। भीड़ भनेको के हो? यो मानिसहरूको जमात हुल ठूलो झुण्ड हो। मानिसहरू भीड़मा लागेर जादू हेरिरहेका हुन्छन्, भीड़मा लागेर खेल हेर्दछन्, भीड़मा लागेर के गरिरहेका हुन्छन्। भीड़का मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एकसाथ हुन्छन्, एउटै आवाज हुन्छ, एक मत हुन्छ। राम्रो कुराको निम्ति एक मत हुनु धेरै असल कुरा हो, खराब गर्नको निम्ति एक मत हुनु आगोमा घिउ गोप्टाउनु जस्तो हो। धर्मी मानिस भीड़को पछि लाग्दैन। मानिसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफ्नै निर्णय गर्नुपर्छ। येशूलाई क्रूसमा टाँगेर मृत्यु दिने अनि मृत्युको निम्ति माग गर्ने मानिसहरू पनि भीड़मा थिए। भीड़ले चिच्याएको थियो, बरब्बालाई छोड़िदेऊ तर येशूलाई क्रूसमा झुण्डाइदेऊ। भीड़ले निर्दोष प्रभुलाई दण्ड दिल्याएको थियो। याद गर्नुहोस्, यो निर्णय त्यहाँका शासकले दिएका थिएनन्, तर भीड़ले दिएको थियो। हामी भीड़को पछि नलागौं, बरु आफ्नो विवेकलाई प्रयोग गरौं। अरूको विचारमा आफ्नो जीवन नचलाऊ, बरु आफै विचार गरी आफ्नो जीवनको लागि निर्णय लिऊ। परमेश्वरले शत्रु प्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुन सक्दैन, कोही विजयी बन्न सक्दैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई प्रेम गर। शत्रुलाई प्रेम गर्न धेरै गाह्रो पर्छ, तर जसले गर्छ ऊ साँच्चै परमेश्वरको जन बन्छ, परमेश्वरको सन्तान बन्दछ। पक्षपात, झूठ, घुस, अन्याय जस्ता कुराले मानिसको समाजलाई भ्रष्ट बनाउँछ, मानिसलाई पतनको बाटोतिर अगाडि लैजान्छ। परमेश्वरको वचन बाइबलले हामीलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिँदछ, बाटो देखाउँछ। हामी सत्यको पछि लाग्नुपर्छ। प्रभु येशूले भन्नुभयो, सत्य म नै हो। उहाँले यो पनि भन्नुभयो, सत्य के हो सो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8:32। हो प्रिय मित्र, सानोको निम्ति, चुन्नको निम्ति र सत्यको पक्षमा उभिनको निम्ति सहायता गरून्। परमेश्वरले तपाईँलाई आशिष दिउन्। आनन्दको परमेश्वर, आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। परमेश्वरको आशीर्वाद सधैं तपाईँसित रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सोचिराख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3 25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनु पर्छ। स्तरको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट के देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि एस्थर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाहरू हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो। उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11:33, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नुभएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको 1 हामीले पढ्छौ जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ, तपाईँले कहाँ परमेश्वरले एक पछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले इस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो, र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ हामी ती निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: साँचो साथी भनेको के हो? अबदेखि म तिमीहरूलाई नोकर भन्दिन, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि जे मैले मेरा पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। योहन्ना 15:15। मनोवैज्ञानिकहरू भन्छन् कि अधिकांश मानिसहरूले प्रत्येक वर्ष 500 देखि 2500 मानिसहरूसँग चिनजान गर्छन्। तपाईँले काम गर्ने ठाउँका व्यक्तिहरू, सँगै स्कूल पढेका साथीहरू, आउँदा जाँदा बाटोमा प्राय सधैँ देखिने अनुहारहरू, तपाईँ बस्ने बिल्डिङमै बस्ने अरू मानिसहरू, तरकारी किन्ने पसलको साउनी, घरमा ग्यास सिलिण्डर ल्याइदिने भाई, तपाईँको हुलाकी वा डाक्टर, तपाईँले यी मानिसहरूलाई भेट्दा विनम्रतापूर्वक हात हल्लाउनुहुन्छ, नमस्ते भन्नुहुन्छ, हात मिलाउनुहुन्छ र मिठो वचन बोल्नुहुन्छ। तर यति बाहेक यी मानिसहरूलाई कुनै पनि प्रकारले तपाईँको वास्तविक साथीहरू भन्न सकिँदैन। त्यस्तो वास्तविक साथी जो हरेक परिस्थितिमा तपाईँको साथ खड़ा हुन्छ र तपाईँलाई भरोसा दिन्छ। हाम्रो चिन्जानका हजारौं मानिसहरूको भीड़मा जम्मा जम्मी 7 जना चाहिँ हाम्रो साँचो मित्र हुन्छन् रे। यो भनाई निकै प्रचलित छ। प्रश्न यो छ कि के तपाईँको चिन्जानमा भएका सबै मानिस तपाईँको साथी हुन् त? एकजना व्यापारी भन्न त उसको हरेक ग्राहकलाई भन्छ नि, हेर्नुहोस् एउटा साथीको नाताले म तपाईँलाई यो बताउँदैछु, तपाईँ त मेरो साथी हो नि, होइन त? तपाईँलाई त्यो व्यापारीको बारेमा के नै थाहा हुन्छ र? सायद ऊ एक राम्रो मानिस होला, अथवा के थाहा, प्रहरीमा उजुरी परेको व्यापारी पो हो कि? साथी भनेको के हो? पृथ्वीको मध्य पूर्वी भागमा एउटा भनाई निकै प्रचलित छ, साथी भनेको त्यो मानिस हो जोसँग हामी हाम्रो मनमा भएको भूस र अन्न एकसाथ ढुक्क भएर पोखाउन सक्छौ, जसमाथि हामी भरोसा गर्न सक्छौ कि उसले आफ्नो कोमल हातले त्यो भूसबाट अन्नलाई छुट्टाएर जतन साथ राख्छ र सबै भूसलाई हावामा उडाइदिन्छ। कस्तो सुन्दर भनाई है! तपाईसँग कतिजना वास्तविक साथीहरू छन्? हामी मध्ये धेरै जसो तनावपूर्ण टुटेको सम्बन्धमा छौ। एकजना जवान मानिसको बारेमा तपाईँलाई बताउँछु। उसको वैवाहिक सम्बन्ध भर्खरै टुटेको छ। कार्यालयमा काम गर्ने साथीहरूसँग घुलमिल हुन उसलाई गाह्रो भइरहेको छ। त्यो भाइले मलाई भन्दै थियो, अहिले एकजना साँचो मित्र पाउनको लागि म जे पनि गर्न तयार छु। सायद तपाईँलाई पनि त्यो जवान मानिसको जस्तो अनुभव भएको छ होला, वा के तपाईँ त्यो भाइले भनेका कुरासँग रिलेट गर्न सक्नुहुन्छ? आशा नै नगरेको गार्धन अकस्मात भेटाउनु जस्तो हो र साँचो मित्र भेटाउनु? यदि तपाईँलाई त्यस्तो लाग्छ भने त्यो विचारलाई आफ्नो दिमागबाट फालिदिनुहोस्। अन्य बहुमूल्य थोकहरू जस्तै असल मित्र भेटाउन पनि धेरै मेहनत गर्नुपर्छ र चुनौतीहरूको सामना गर्नुपर्छ। जब तपाईँ अन्य मानिसहरूसँग बोलचाल गर्न थाल्नुहुन्छ तब बिस्तारै मित्रता सुरु हुन्छ। त्यो मित्रतालाई कायम गरिराख्नको लागि तपाईँले मिलनसार चरित्र या आचरण विकास गर्नुपर्ने हुन्छ। के सबैसँग मिलनसार हुन वा घुलमिल हुन तपाईँलाई गाह्रो लाग्छ? लाग्छ भने यो सुन्नुहोस्। एक अमेरिकी जनरल एउटा अधिकारी जर्ज प्याटन भन्ने हुनुहुन्छ, जो धेरै प्रतिभाशाली मानिस हुनुहुन्थ्यो, तर उहाँको साथीहरू भने एकदमै कम थिए। जर्ज प्याटनको जीवनी लेख्ने एक जीवनी कार्डले उहाँको बारेमा यसो भन्नुभएको छ, जर्ज प्याटन धेरै मान सम्मान, पदक र महिमा कमाएका व्यक्ति थिए, तर उनले कहिले पनि साथी बनाउन सकेनन्। अचम्मको कुरा है, धेरैजना मानिसहरूको बीचमा ती मानिसहरूको हाकिम जसले सम्मान त धेरै पायो तर कसैको साँचो मित्र बन्ने विश्वास कमाउन सकेन। कुनै व्यक्ति जो अरू भन्दा भिन्न छ, फरक छ, उसको धेरै साथीहरू हुँदैनन्। उसले साथी नहोस् भन्ने चाहना राख्दैन, पक्कै पनि उस साथी बनाउन चाहन्छ तर कहिले सफल हुँदैन र अन्तत साथी बिना एक्लै हुन पुग्छ। अस्वीकार हुन्छु कि भन्ने डर र संकोचको कारण उसले हत्तपत्त साथी बनाउने कदम चालिहाल्न सक्दैन। प्रिय मित्र, तपाईँको जस्तै विचार, रुचि र चाहना भएको मान्छे यो संसारमा पक्कै कतै न कतै कुनै न कुनै कुनामा छ। हुन सक्छ ऊ पनि आफ्नो जस्तै विचार रुचि र चाहना भएको एकजना साथीको लागि प्रतीक्षा गरिरहेको छ। यो एक खास स्वभाव हो मित्रताको कि फरक सामाजिक पृष्ठभूमि भएका, फरक पुस्ता र फरक संस्कृतिका लामो भौगोलिक दूरीमा बसोबास गर्ने दुई व्यक्तिहरू बीच मित्रता हुन सक्छ अनि त्यही मित्रता उनीहरू बीचको तमाम भिन्नतालाई चिर्ने एकमात्र समानता हुनेछ। वास्तविक मित्रताको कुञ्जी एकअर्कासँग पारदर्शी र संवेदनशील हुनु हो। यसले तपाईंलाई मानिसहरूको भीड़बाट अलग गरी राख्ने संकोचको त्यो पर्खालको उचाइलाई कम गर्ने काम गर्छ। आफ्नो जीवनमा तपाईंले बन्द गरिराख्नु भएको मित्रताको ढोका खोल्नुहोस् जसले कसैलाई तपाईँको जीवनमा प्रवेश गर्न अनुमति दिन्छ। प्रिय मित्र, एउटा कुरा याद राख्नुहोस्, संसार अपरिचित मानिसहरूले होइन तर साँचो मित्रहरूको खोजी गरिरहेका मानिसहरूले भरिएको छ।

0: प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
6: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
7: एक दिन तपाईँले बुझ्नुहुनेछ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज मलाई यो पुरानो भजनका शब्दहरू तपाईँसँग बाँड्न दिनुहोस्। यो एउटा यस्तो भजन हो जुन मेरी आमा सधैँ गाउने गर्नुहुन्थ्यो। वास्तवमा भन्नुपर्दा मलाई विशेष गरी मेरो त्यो पौडी डाइभिङ दुर्घटना जसमा म पक्षघात भएकी थिए, लगत्तै अस्पतालमा भर्ना हुँदा आमाले यो गाउनु भएको याद आउँछ। जब उहाँ अस्पतालको कोठामा मसँगै हुनुहुन्थ्यो, मलाई दिउँसो वा बेलुकीको खाना खुवाउँदै गर्दा वा पुस्तकहरू पढ्न मदत गर्दा उहाँ ठूलो स्वरमा गाउनुहुन्थ्यो।

0: उहाँ शब्दहरू उच्चारण गर्नुहुन्थ्यो, तर पछि ब्रेकको समयमा जब उहाँ अस्पतालको करिडोर अर्थात गल्लीमा हिँड्नुहुन्थ्यो तब म यी शब्दहरू उहाँको हृदयको गहिराईबाट आए झैं सुन्ने गर्थे र उहाँ गाउँदै हुनुहुन्थ्यो, म जान्दिन किन मेरो वरिपरि मेरा सबै आशाहरू भत्किएका जस्ता देखिन्छन्, परमेश्वरको सिद्ध योजना म देख्न सक्दिन, तर कुनै दिन म बुझ्नेछु, कुनै दिन उहाँले मेरो सामु यसलाई स्पष्ट पार्नुहुनेछ, कुनै दिन जब म उहाँको अनुहार देख्नेछु, कुनै दिन म आँसुबाट मुक्त हुनेछु, किनकि कुनै दिन म बुझ्नेछु। मलाई लाग्छ यो भजन उहाँका लागि किन यति अर्थपूर्ण थियो भन्ने कुरा तपाईँले बुझ्न सक्नुहुन्छ, अनि आज धेरै वर्षपछि त्यो भजन मेरो लागि पनि त्यत्तिकै सायद अझ बढी अर्थपूर्ण भएको छ। म तपाईँलाई एउटा कुरा निश्चित रूपमा भन्न सक्छु, यदि तपाईँ अहिले परमेश्वरले के गर्दै हुनुहुन्छ भनेर बुझ्न संघर्ष गरिरहनु भएको छ वा कुनै ठूलो निराशाले तपाईँका आशाहरू चकनाचूर पारिदिएको छ भने यस भजनका शब्दहरूले तपाईँको हृदयलाई अवश्य छुनेछन्। अब ती शब्दहरूको कुरा गरौं। ती शब्दहरू एडम गाइबल नामका एक दृष्टिविहीन भजन रचनाकारले लेखेका थिए। उहाँले आफ्नो ज्वाइँलाई स्टील कारखानामा भएको एउटा दुर्घटनामा गुमाउनु भएको थियो। पग्लिएको तरल स्टीलले भरिएको एउटा कन्वेयर आफ्नो मार्गबाट उछिट्यो र त्यसमा भएको तातो स्टील चारैतिर छरियो। गाइबलका ज्वाइँले त्यो खतरा देख्ने बित्तिकै आफ्ना सहकर्मीहरूलाई जोगाउन ढाल झैं उनीहरूको अगाडि आफूलाई फ्यालिदिए। उहाँले अरूको ज्यान बचाउनुभयो तर त्यस क्रममा आफ्नै ज्यान गुमाउनुभयो। आफ्नो अगाडि उज्जवल भविष्य बोकेको त्यो बहुमूल्य जवान अब यस संसारमा रहेन भन्ने सोचले उहाँका ससुरा एडम गाइबलको हृदय टुक्रा टुक्रा भयो। उहाँ शोकले पूर्ण रूपमा विक्षिप्त र मर्माहत हुनुभयो। तर एक दिन गाइबल आफ्नो निराशाबाट बाहिर निस्किए र भने, निसन्देह म आजसम्म परेको सबैभन्दा कठिन कुरा मेरो दृष्टिविहीनता थिएन, बरू मेरो ज्वाइँलाई गुमाउनुको त्रासदी थियो। म परमेश्वरलाई सोधिरहन्थे किन, त्यसपछि हिजो राति म यसैको बारेमा प्रार्थना गरिरहेको थिएँ, किनकि मलाई लागेको थियो कि म त्यो मानसिक अवस्थामा अब अगाडि बढ्न सक्दिन, तर स्वयं प्रभुले नै मलाई भनिरहनु भएको जस्तो लाग्यो, एडम कुनै दिन तैले यस सबैको बारेमा बुझ्नेछस्, किनकि कुनै दिन म तेरो अगाडि यसलाई स्पष्ट पारिदिनेछु। अनि त्यति नै बेला एडम पियानोमा बसे र यो भजनका शब्दहरू लेखे। कुनै दिन उहाँले मेरो सामु यसलाई स्पष्ट पार्नुहुनेछ, कुनै दिन जब म उहाँको अनुहार देख्नेछु, कुनै दिन म आँसुबाट मुक्त हुनेछु, किनकि कुनै दिन म बुझ्नेछु। अहो मित्र, एक दिन तपाई र म साँच्चै नै बुझ्नेछौ। हामी दिन जस्तै छर्लङ्ग देख्नेछौ। हामी यो देखेर अचम्मित हुनेछौं कि कसरी हरेक निराशा, हरेक अनौठो गाँठो परेको र स्पष्टीकरण दिन नसकिने परीक्षाहरू उहाँको योजनामा अटाएका थिए र ती कसरी पूर्ण रूपमा अटाएका थिए भनेर हामी देख्नेछौ। तब हामी स्वीकार गर्नेछौ कि यदि त्यो घटना कहिल्यै नभएको भए परमेश्वरको सिद्ध योजना पूरा हुन सक्ने थिएन। प्रभुलाई यसको आवश्यकता थियो, प्रभुले यसको मार्ग गर्नुभएको थियो र हामी आफ्ना सिद्ध आँखाहरूले परमेश्वरलाई धन्यवाद दिनेछौं र भन्नेछौ, हो त्यो पीड़ादायी कुरा हो, त्यो भयानक कुरा हो, वास्तवमै ठूलो भलाई र महिमाको लागि एउटा अद्भुत ढाँचाभित्र अटाएको थियो। त्यसैले यसया 65 अध्यायलाई समातेर राख्नुहोस्, जहाँ त्यो अद्भुत दिनको वर्णन गरिएको छ। त्यस्तो ठाउँ जहाँ अब उपरान्त कुनै रुवाई हुने छैन, विगतका कष्टहरूको कुनै सम्झना हुने छैन, केवल परमेश्वरको बुद्धिप्रति आनन्द र कृतज्ञता हुनेछ। यदि तपाईँ कुनै गहिरो भन्न नसकिने निराशासँग संघर्ष गर्दै हुनुहुन्छ भने सम्झनुहोस्, कुनै दिन तपाईँ आँसुबाट मुक्त हुनुहुनेछ, किनकि कुनै दिन तपाईँले यो कुरा निश्चय नै बुझ्नुहुनेछ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति ठाउँले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्कुलमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खरमा त सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: योहन्ना 3:16।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444 40225444 40225744।
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
5: गुड न्युज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका गुड न्यूज एफएम को युट्यूब च्यानल हेरेर बसिरहनु भएको र फेसबुकबाट सुनिरहनु भएको र अन्य माध्यमहरूबाट पनि गुड न्यूज एफएम सुनेर हेरेर बसिरहनु भएको सम्पूर्ण श्रोता अनि दर्शकहरूमा एकदम न्यानो जयमसी भन्न चाहन्छु अनि कार्यक्रम नारी आवाज लिएर म ज्ञान उपस्थित भएकी छु र तपाईँहरूलाई स्वागत पनि भन्न चाहन्छु र यो कार्यक्रम रेडियोबाट सुन्ने श्रोताहरूको लागि चाहिँ हामी आइतबारको दिनमा बिहानीको समयमा प्रसारण गर्दै आइरहेका छौं भने तपाईँहरूले युट्यूब फेसबुक अथवा भन अन्य माध्यमहरूमा चाहिँ तपाईँहरूले आफ्नो पाएक पर्ने समय आफ्नो समयमा चाहिँ सुनेर साथ दिइरहनु भएको छ दिन सक्नुहुनेछ र तपाईँहरूलाई एकदमै फेरि पनि स्वागत भन्न चाहन्छु। नारी आवाजमा छौं हामी, नारी आवाजमा नारीलाई उत्साह दिने अथवा भनौँ नारीलाई अझै कसरी चाहिँ उहाँहरूको वरदानहरूमा अथवा भनौँ परमेश्वरको राज्यमा चाहिँ अगाडि बढाउन सकिन्छ त भन्ने उद्देश्यको साथ चाहिँ हामीले यो कार्यक्रम लिएर आएका हौं। त्यसको मतलब चाहिँ हामीले यो कार्यक्रममा नारीको मात्रै विषयमा कुराकानी गर्ने गर्छौं, पुरूषको विषयमा कुरै आउँदैन भन्न खोजेको चाहिँ होइन। यो कार्यक्रम नारी पुरूष दुवैजनाको लागि हो, किन भन्दाखेरि परमेश्वरले नै छुट्याउनु भएको छैन। भन्न खोजेको मतलब चाहिँ परमेश्वरले नै सृष्टिमा नै नर र नारी गरेर बनाउनु भएको छ र सृष्टिको शुरूआतमा नै नर र नारी भएर नै सृष्टि भएको छ। त्यो कारणले गर्दा एउटा नारी अगाडि बढ्नको लागि पनि त पुरूषहरूको एउटा सहायता त पक्कै पनि चाहिन्छ। यो धरतीमा आउनको लागि पनि त नारीलाई पुरूष नै होइन पुरूषको एउटा सहायता योगदान पक्कै पनि छ परमेश्वरको सृष्टिदेखि नै। त्यो कारणले गर्दाखेरि चाहिँ हामी सबैजनाले सुन्नुपर्छ है भनेर म उत्साह दिन चाहन्छु। एउटा नारी कसैको छोरी हुन्, कसैको आमा पनि हुन्, कसैको बहिनी हुन्, दिदी बहिनी, श्रीमती, विभिन्न किसिमको सम्बन्धहरूमा चाहिँ नारी जोडिरहेकी छन् र नेपालीमा चाहिँ हामी एउटा छोरी आमा भन्छौं होला होइन, अन्य भाषाहरूमा चाहिँ फेरि फरक प्रकारले यसलाई होइन फिमेलको रूपमा अथवा भनौँ विभिन्न किसिमको रूपमा चाहिँ एउटा मदरको रूपमा पनि वाइफको रूपमा डटरको रूपमा यसलाई हेरिन्छ होला होइन। जे होस् एउटा नारीलाई चाहिँ परमेश्वरको सेवाको लागि विभिन्न किसिमको कुराहरूले चाहिँ रोकिरहेको हुन्छ क्या। हामीले यसो हेर्ने हो भने चाहिँ जिम्मेवारीहरूमा नारीहरू चाहिँ अल्झिरहेको देखिन्छ अनि त्यसको त्यो समयमा चाहिँ नारीहरूले चाहिँ कतिपटक चाहिँ परमेश्वरको काम हामीले गर्ने हो र भनेर पनि कतिपटक बिर्सिन सक्नुहुन्छ। त भनौँ हामीले यतिकै यही नै गर्ने होला, परमेश्वरको बोलावट चाहिँ खासै छैन होला, त भनौँ हामीले हाम्रो बोलावटलाई यहाँ आफ्नो व्यस्ततामा कसरी चाहिँ गर्न सक्छौं त भनेर अल्मलिरहेको पनि हामी देख्छौं। त्यही अल्मलबाट चाहिँ उहाँहरूले अलिकति भए पनि उत्साह पाउनु भएको होस्, बाटो देख्नु भएको होस् भन्ने हाम्रो प्रयास हो। हामीलाई आशा छ तपाईँहरूले यहाँबाट उत्साह पाइरहनु भएको छ र नारी आवाजमा चाहिँ विभिन्न किसिमका कुराहरू म गर्ने गर्दछु र आज भने मैले तपाईँहरूको बीचमा एकजना पाहुनासहित उपस्थित भएकी छु। लामो समयदेखि मैले म पाहुना लिएर आउँछु है भनेर चाहिँ भनिरहेको थिएँ तर मेरो स्वास्थ्यको कारण अथवा विभिन्न कारणले गर्दा तपाईँहरूको बीचमा म पाहुनासहित उपस्थित केही समयदेखि हुन सकेको थिइनँ। त्यसको लागि एकदम माफी पनि चाहन्छु र आज मैले तपाईँहरूको बीचमा एकजना पाहुना लिएर आएकी छु। ढिला नगरिकन उहाँको विषयमा म तपाईँहरूलाई बताउन चाहन्छु। तपाईँहरू सबैजनाको प्रिय व्यक्ति, तपाईँहरूले चिनिरहनु भएको गुड न्यूज एफएमबाट उहाँको आवाज हामीले सुनिरहेका हुन्छौं र उहाँले गुड न्यूज एफएमलाई लामो समयदेखि सुनेर साथ दिइरहनु भएको छ। त्यति मात्र होइन, सुनेर मात्र होइन, प्रार्थना पनि गर्नुहुन्छ, एउटा शुभचिन्तकको रूपमा पनि म हेर्न चाहन्छु।

0: उहाँलाई गुड न्यूज एफएमको र विभिन्न तवरबाट उहाँले सकेको सहायता गुड न्यूज एफएमलाई गरि नै रहनु भएको छ. निरन्तर गुड न्यूज एफएमलाई सुनिरहनु भएको छ र निरन्तर गुड न्यूज एफएमको कार्यक्रमहरूमा सहभागी पनि भइरहनु भएको छ र प्रार्थनादेखि अन्य कुराहरूमा पनि सहायता पुर्याउँदै आइरहनु भएको एकदमै हामीलाई नजिकबाट निहालेर हेरिरहनु भएको व्यक्ति हुनुहुन्छ र तपाईँहरूले चिनिरहनु भएको व्यक्तिलाई अझै बढी नजिकबाट चिनाउन होइन उहाँको आत्मिकी वृद्धि अथवा यहाँसम्म उहाँले कसरी आफूलाई अगाडि बढ़ाइरहनु भएको छ भन्ने विषयमा आज हामी डिटेलमा कुराकानी गर्ने जमर्को गर्नेछौ र उहाँ हुनुहुन्छ कोइनोनिया पाटन मण्डलीको ब्रान्च रहेको छ उहाँको. पहिला चाहिँ कोइनोनिया पाटन मण्डलीमै सेवकाई गरिरहनु भएको तर पछि वृहत रूपमा व्यक्तिहरू वृद्धि हुँदै जाँदा पाटनको धेरैवटा शाखा मण्डलीहरू छ त्यो मध्येको सर्तुङ्गल मण्डलीको सदस्य हुनुहुन्छ उहाँ. आमा दिदी बहिनीहरूको बीचको सक्रिय सदस्य पनि हुनुहुन्छ. घरेलु संगतिदेखि लिएर होइन विभिन्न किसिमको संगतिहरूमा सहभागी हुँदै आफ्नो मण्डली लगायत अन्य मण्डलीहरूको कार्यक्रमहरूमा सहभागी हुँदै अगाडि बढ़िरहनु भएको एकदमै आदरणीय व्यक्तित्व हामीसँग चिरपरिचित व्यक्तित्व हुनुहुन्छ विद्या श्रेष्ठज्यू. यहाँलाई एकदमै स्वागत भन्न चाहन्छु र एकदमै जयमसी स्वागत छ तपाईँलाई.
1: धन्यवाद हजुरहरूले यसरी बोलाउनु भएको लागि अनि यसरी भेट्न पाएको लागि अनि यसरी यहाँबाट यसरी बोल्न पाएको लागि पनि एकदमै आभारी छु.
0: हजुर तपाईँ गुड न्यूज एफएमको एकदमै शुभचिन्तक हुनुहुन्छ होइन एकदमै धेरै लामो समयदेखि गुड न्यूज एफएमलाई नजिकबाट निहालिरहनु भएको छ. सुरुवातमै मैले सोध्न चाहे विगत कहिलेदेखि गुड न्यूज एफएमलाई सुनिरहनु भएको छ?
1: मैले गुड न्यूज एफएम सुन्नु पर्दा त पहिला यो गुड न्यूज एफएम आउन अगाडि नै हाम्रो पाटन मण्डलीका भाइ गोपाल अहिले उहाँ दिकन हुनुहुन्छ अहिलेर हुनुहुन्छ सरी अनि उहाँले भन्नुभयो हामीलाई यसरी गुड न्यूज एफएम सुन्न पाउनेछ प्रार्थना गर्नुहोस् है भनेर अनि हुन्छ भने प्रार्थना गरिराखेँ अनि मैले सुने त्यति बेला. अब त्यति बेला त अलिक बच्चाहरू सानसानो भएको कारण मेरो कामहरू हुन्छ सङ्गतिहरू हुन्छ अनि त्यही पनि म भ्याएको बेला सुन्थेँ गर्दा गर्दै अनि त्यसपछि सुनेर गर्दा गर्दै अनि त्यहाँबाट म एकदम एकचोटि बिरामी भएको थियो अनि त्यसपछि अब घरमै बस्न जाने अब कमाउन सक्दैन कसरी बस्ने बालतिरेर भन्ने कुराहरू भयो घर परिवारमा. त्यसपछि म घरतिर गएँ. घरतिर जाँदाखेरि मेरो 71 सालमा खुट्टा भाँचेको थियो अनि खुट्टा भाँचेको बेला मेरो म अब ओछ्यानमै परेको थियो अनि मलाई चाहिँ एकदमै डर लाग्थ्यो. म अब सङ्गति दिनौ सङ्गति जानुपर्ने दिनौ परमेश्वरको महिमाको निम्ति हिँड्नुपर्ने अब म कसरी हिँड्ने भनेर म चाहिँ दिनरात रोएर प्रार्थना गर्थे अनि कोही मानिसहरू मलाई परमेश्वरका जनहरू भेट्न आउँदाखेरि पनि रोएर नै म प्रार्थना गरिराखेँ. मैले मलाई अहिले कति अप्ठ्यारो हुन्छ उहाँहरू देख्दाखेरि म रोएको बेला आउनुभएको थियो म किन रोएको होला भनेर उहाँले भन्नुहुन्छ होला भन्ने मेरो त्यो भित्र मनमा चाहिँ हुन्थ्यो. जे होस् प्रभुलाई चाहिँ धन्यवाद. अनि त्यो गुन्जुदेखि सुन्दै गर्दाखेरि एउटा अब्राम सरको हाम्रो आजैको दिनमा आउने 11 बजेदेखि 12 बजेसम्म आउने हाम्रो प्रश्न तपाईँको जवाब भन्ने कुरा आएको थियो अनि त्यहाँनिर त्यसमा फोन लगाउ मलाई हेर्न आउँदाखेरि नि मैले हाम्रो पाटन मण्डलीको केदार भाइसँग नम्बर मागेको थियो त्यहाँ भनेर ल्याउँथ्यो तर म लेख्न सक्दैन थिएँ मैले पढेको छैन त्यति साह्रो अनि त्यो भएर त्यो बेला मलाई हेर्न आउँदाखेरि लिएको थिएँ अनि त्यसपछि मैले फोन गरेँ अनि त्यही दिन चाहिँ मेरो बुहारी चाहिँ अब प्रब्लम नपाइकन चाहिँ अब छोरासँग बिहे भएको थियो अनि उसलाई बत्तीसमा लिनको लागि म त बिरामी भयो मैले जानु सक्दैन अनि उसको दुई छोराछोरी थियो त्यो छोराछोरीलाई छोडेर बुहारीलाई पाटन मण्डलीमा 32 लिनको लागि गएको थियो छोरी साथी अनि त्यो बच्चा त अब धेरै परिवार भएको ठाउँमा दुईजना कराइराखेको थियो छोरा तिमीहरू यसरी एन्जल एलेक्स तिमीहरू यसरी करायो भने त्यहाँ विद्या श्रेष्ठ भनेर विनर भयो भने अब कसरी भने अनि सुन्दै सुन्दैन माले अब मा उठेर पनि आउन सक्दैन भन्दाखेरि अनि तिनीहरू बच्चाहरू चुप लाएर बस्यो अनि त्यो बेला हाम्रो पुरानो घर थियो अनि दराजमाथि राखिराखेको अनि त्यो ठ्याक्कै मेरै नाम आयो कि त्यहाँनिर अन्त मेरो नातिनी एकदम त्यो ढोगादेखि उता यो हाम्रो उतासम्म पुग्छ त्यो खापनिर त एकै तालाको जस्तै साँच्चैमा ओहो तपाईँले भनेको त कस्तो ठिक्क भएको है, प्रभुले कस्तो ठिक्क गर्नुहुन्छ, त्यही भएर त झगडा गर्नु हुँदैन पुटा भनेको भनेर भने मलाई चाहिँ यो पुटा भन्न आउँछ, किनभने मेरो मम्मीले पनि यस्तै भन्छ हामीलाई, अनि मलाई पनि हरेक कुरामा त्यसरी बच्चाहरूलाई त्यस्तो भन्न आउँछ।
0: त्यसरी चाहिँ तपाईँले गुड न्युज एफएमलाई सुन्दै फोन गर्दै प्रेम गर्दै आइरहनु भएको छ, अहिले पनि सुनिरहनुहुन्छ होइन? यो त भयो तपाईँले गुड न्युज एफएमलाई लामो समयदेखि सुनिरहनु भएको छ, प्रेम गरिरहनु भएको छ। हामी गुड न्युज एफएम परिवार तपाईँप्रति एकदमै धन्यवादी पनि छौँ। तपाईँहरूको प्रार्थनाको कारणले गर्दा हामी यहाँसम्म पनि छौँ, अहिले 20 वर्षको अवधिमा आइपुगेका छौँ होइन? लगभग तपाईँले सुन्नु भएको पनि 20 वर्ष नै हुन लागिसकेछ होइन? एकदमै धेरै धन्यवाद सँगसँगै सहकार्य गर्नुभएको लागि। र अलिकति हामी तपाईँको शुरूवाती दिनहरूमा होइन, जस्तो तपाईँको बाल्यकाल अथवा प्रभुलाई पाउनु भएको दिनहरूमा जाउँ, ती समयहरू कस्तो थियो, तपाईँ कहाँ जन्मिनु भएको, कहाँ हुर्काइ भयो, छोटोमा तपाईँले त्यो भनिदिनु होला। त्यस पछाडि चाहिँ प्रभुलाई कसरी पाउनु भयो, त्यो रमाइलो त्यो अगाडिको क्षणहरू अहिले सम्झौँ न हामी।
1: हुन्छ, भविष्यलाई धन्यवाद दिनुपर्छ। म कहाँ जन्मिएको भन्दाखेरि म साँखु सालखा टोलमा जन्मेको थियो। मेरो बाबाको नाम रविनाथ श्रेष्ठ, अनि त्यहाँ किनभने त्यहाँनिर मम्मीको नाम अम्बिका श्रेष्ठ, अनि त्यहाँ म ठुलो छोरीमा होइन, मेरो दिदी बहिनी 5 जना छ, भाइ 1 जना छ, अनि त्यतिको अगाडि म पाएको थियो। अनि त्यहाँनिर एकदमै म चाहिँ सोझी थियो, ज्ञानी थियो भन्नुहुन्थ्यो मम्मीहरूले, एकदमै सोझी ज्ञानी। अनि त्यसपछि हुँदा हुँदा मम्मी धेरै बिरामी हुने भएको कारणले मैले अघि पनि भने म पढ्न पाएको थिएन, मैले चाहिँ म ठुलो छोरी भएको कारण मैले घरको सब काम गर्नुपर्छ, अनि स्कुल जाँदा आउँदा नि त्यस्तै गर्नुपर्छ। अनि त्यसपछि मम्मीलाई धेरै बिराम भएको कारण म 7 क्लास चाहिँ लास्टमा म झाँदिनै सकेन मम्मी धेरै बिराम भएको कारण। अनि पछि मम्मी निको भएपछि मलाई पढ्न जाऊ भनेको, मैले चाहिँ पढ्न सकेन, किनभने मलाई लाज लाग्यो, साथीहरू माथि जान्छ, म तल बसेर के पढ्ने, म चाहिँ नपढ्ने मम्मी भने मैले चाहिँ अब काम गर्ने हो भने म चाहिँ स्वेटर बुन्थेँ, अनि त्यसपछि लुगा सिउँथेँ है। मम्मीले चाहिँ हामीलाई हात पात लुगा सिलाएर लगाइदिनुहुन्थ्यो, अनि म पनि त्यसै नै सिकेँ। म कतै तालिम पनि गएको होइन, केही पनि गरेको होइन, मम्मीले त्यसो गरेको कारण। अनि त्यसपछि प्रभु कसरी पायो भन्दाखेरि विवाह भयो, अनि यो बलम्बुमा विवाह भएको थियो। अनि त्यसपछि त्यहाँनिर मलाई एकदमै घर बस्न चाहिँ गाह्रो भएको थियो, एकदमै अब 2 छोरी थियो मेरो, अनि जुन मेरो दिदी नि अब जसको चाहिँ छोरा छैन, अनि त्यसले नि मलाई छोरा छैन भनेर मलाई धेरै गाली गर्नुहुन्थ्यो, अनि छोरा छैन, छोरी छोरी मात्रै पायो, सासूको चाहिँ छोरा छोरा आफ्नो चाहिँ छोरी छोरी पायो भनेर मलाई गाली गर्नुहुन्थ्यो। अनि त्यसपछि म सहेर बस्थेँ, एकदम गाह्रो भयो, अनि श्रीमानलाई पनि एकदम छोप्न आउने हामीलाई पिट्ने कुट्ने गर्थ्यो। अनि त्यसपछि म चाहिँ धेरै बस्नै नसक्ने भयो, अनि म देखाउन त्यो धामी झाँक्रीकोमा भन्दाखेरि चाहिँ त्यहाँ फुक्ने एउटा बाजे हुनुहुन्छ, सबैले चिन्छ उहाँलाई, अनि उहाँको चाहिँ भेडाहरू पालेको छ, अनि त्यहाँनिर देखाउन जाँदा हाम्रो नेवारी भाषाबाट भम्चा नजाऊ है तिमी, तिमी तिमी यहाँ नबस है, तिमी त्यत्तिकै मर्छ, तिम्रो कहाँ आफन्तहरू छ त्यहाँ बस्न जाऊ भन्थ्यो। अनि घर आएर श्रीमानलाई भन्दाखेरि मान्नुहुन्न, गाली गर्नुहुन्थ्यो, अनि त्यसपछि आफ्नै कानले सुन्दाखेरि चाहिँ उहाँलाई हो रहेछ, आफ्नै परिवारले चाहिँ मलाई यसरी झगडा गर्न यस्तो यस्तो गरिराखेको रहेछ भनेर उहाँले बुझ्नुभयो। त्यसपछि म अनि पाटनतिर बस्न गएँ, पाटनतिर बस्न जाँदाखेरि पनि पहिला सुरुमा बसेको ठाउँमा फुपूको नजिक बसेको थियो, अनि त्यहाँनिर चाहिँ त्यस्तै नै झगडा गर्नुहुन्थ्यो, अलि शङ्खा गर्नुहुन्थ्यो। अनि त्यसपछि त्यहाँदेखि फेरि अन्त बस्न गएँ, मलाई चाहिँ अब म बाबुलाई स्कुल राख्दाखेरि अब बाँकी समय चाहिँ काम गरौँ भन्ने इच्छा थियो। अनि त्यहाँनिर बस्न जाँदाखेरि एकजना बहिनी आउँथ्यो, कस्तो सोझो थियो, कहाँ बस्ने होला, कसको छोरी होला भन्ने मेरो मनमा लागेको थियो। अनि त्यसपछि म तेलसमा काम गर्दै गर्दाखेरि उहाँको घर पुगेँ मैले बालमा बस्नको लागि, अनि उहाँ चाहिँ प्रभुमा विश्वास गर्नुभएको रहेछ, अनि त्यसले चाहिँ त्यो उहाँको त्यो चाल चलनले गर्दाखेरि मलाई धेरै नै मन परेको थियो। अनि उहाँको घरमा जाँदाखेरि अनि प्रभु पाउने मैले सफल पाएँ,
0: सुसमाचार नसुनाउँदै उहाँको व्यवहारले तपाईँलाई के चाहिँ पछ्याउनु हुँदो रहेछ उहाँले भनेर चाहिँ उहाँले पछि सोध्दै जाँदा सुसमाचार सुनाउनु भयो
1: त्यस्तो लाग्यो। अनि त्यहाँ बस्दाखेरि चाहिँ हामीलाई यस्तो गाह्रो भएको थियो अनि तैपनि हामी मंगल बजार भोल ढोकामा बसेको थियो होइन। अनि भोल ढोकामा बसेको मंगल बजारमा पहिला त अब फोन सोन पनि छैन अनि उहाँ घरपतिकोमा फोन थियो, म फोन गरेर ल्याउँछु है म मंगल बजारमा, मेरो उता माइतीतिरको पनि छ। अनि त्यो बुहारीसँग गएको थियो श्रीमान देखाउन देउता आउनेकोमा, अनि देउता आउनेले चाहिँ एक महिनामा मर्छ भनेर चाहिँ उहाँले गाली गर्नु भएको थियो मलाई के। म चाहिँ अब आएर उहाँलाई खाना खुवाएर खुरुक्क म यता सहरतिर आएर ऊ गरेँ होइन, काठमाडौँतिर आएर त्यो टोपीहरू बुनेको त्यो सबै बिक्री गरेँ शुक्रबार गएको। अनि त्यो बिक्री गरेर आएँ अनि त्यहाँनिर त्यो मखनतिर अलिकति मलाई त्यो स्वेटरको पैसा लिएको थियो। अनि त्यसपछि चाहिँ त्यहाँनिर चाहिँ त्यो हराएछ कि मेरो, अनि त्यो चाहिँ अलिक पछि नै हो प्रोप पाएपछि। अनि प्रोप चाहिँ यसरी पाएँ कि मैले त्यहाँनिर, अनि घरपट्टिले किन रोइराखेको भन्न आयो, अनि खाना पकाउनलाई पनि त्यो केही पनि छैन, अनि यसरी भन्यो होइन एक महिनामा मर्छ भनेर यसरी गाली गरेँ। म त अब कहीँ कहीँ गएको होइन, म चाहिँ यो बुनेको मात्रै किन गएको, उहाँले पनि टोपी बुन्थ्यो मैले ल्याएको, अनि यस्तो गरेको भने हो नि तिमीहरूलाई अब जाम चर्चमा भन्दाखेरि मान्नुहुन्न भन्यो। अनि त्यसपछि ल त त्यसपछि जानु पर्ला भनेर मैले सोचेँ। मलाई चाहिँ अनि श्रीमाले ल ल तिमी यत्रो धर्मातीको छोरी तिमी आउनु पर्दैन, म मात्रै जान्छु भन्थ्यो, छोरा र उहाँ मात्रै जानुहुन्छ।
0: तर तपाईँ छोरा पाइसक्नु भएको?
1: पाइसक्यो, छोरा पाएर घरमा बस्नै नसक्या कि म, छोरा पाएर झन्कै गाह्रो भएको मलाई त्यही भएर, अनि गाह्रो भएर चाहिँ म बाहिर आएको थियो, अलि मैले भन्न चाहिँ मिस्टेक गरेछु। अनि त्यसपछि अनि त्यो छोरा एक वर्ष हुँदाखेरि म घर
0: पहिला छोरी मात्रै पायो कतिजनाले भन्नुभयो नि त होइन, त्यस पछाडि कति वर्षको अन्तरालमा तपाईँले छोरा पाउनुभयो?
1: चार वर्ष
0: पछाडि चाहिँ तपाईँले छोरा पाउनुभयो।
1: छोरी चाहिँ दुई वर्षको फरक थियो अनि छोरा चाहिँ चार वर्षको थियो। अनि छोरा पाउँदा नि मलाई एकदमै गाह्रो थियो, म चाहिँ पसलमा बसेर कमाई राख्ने, कमाएको कुराहरू सबै सामान ल्याउँछु भनेर पैसा लगेर जानुहुन्थ्यो श्रीमान। अनि त्यसपछि त त्यो पैसा भइन्जेल घरै आउनुहुन्न, घरै आउनुहुन्न। अनि एक हप्ता त म कति बिराम भएको थियो, मैले त एक हप्तामा एकचोटि पनि खाना खाएको थिएन त्यो छोरा पाउँदाखेरि। यो अब भनौँ न यो गरिबहरूलाई चाहिँ परमेश्वरले हेर्नुहुन्छ, पहिला चाहिँ देउताले हेर्नुहुन्थ्यो भन्थ्यो होइन, तर परमेश्वरले चाहिँ हेर्नुहुँदो रहेछ। मलाई चाहिँ पछि याद आयो कि यो प्रभाव पाएपछि याद आयो,
0: समयमा चाहिँ जस्तो हजुरले भन्नुभयो नि गरिबहरूलाई प्रभुले हेर्नुहुँदो रहेछ भन्ने सन्दर्भमा चाहिँ तपाईँले सात दिनसम्म खान नपाउँदा कसैले तपाईँलाई खाना खाऊ भन्यो अथवा केही सहायताहरू गर्यो के आधारमा भन्न चाहनुहुन्छ तपाईँ?
1: त्यो बेला त कोही पनि नहेर्ने भनौँ न, अब यसरी अब यस्तो बिरामी छ है भनेर साथीहरूले उहाँको साथीहरूले यसो बोलाउन पठाउँदाखेरि अब सासु ससुराले त बोल्नुहुन्न, अनि साथीहरूले बोलाउन आउँदाखेरि पनि एकछिन यसो नहेरिकन आफ्नो आमा अनि बुवा भए ठाउँमै जानुहुन्थ्यो। अनि त्यसपछि अब गएको बस्नु भएको केही थाहा हुँदैन थियो, केही थाहा हुँदैन थियो। अनि त्यस्तो गर्दा गर्दै आठ दिनमा चाहिँ एकदम मैले यो मिश्रीको झोल अलिकति मलाई चाहिँ यहाँ यो के आउँछ भन्छ नि जिन्दगीमा आएको थिएन त्यस्तो आएको थियो। अनि त्यो भएर के पनि खान नसक्ने, म एक गिलास चाहिँ दिनको एक गिलास मिश्री काढा खान्थे। अनि त्यो पाउने बेलामा चाहिँ अब एकदमै गाह्रो भयो है बिराम भयो भनेर बोलाउनु भएको रहेछ, अनि उहाँ चाहिँ गाडी लिन जाने भनेर चाहिँ यस्तो मैले देखेको मात्रै थिएँ, उहाँलाई देखेको मात्रै थिएँ, अनि गाडी लिन जाने भनेर भन्नुभएको थियो। अनि तर गाडी लिन जानुभएको अब बाबु चाहिँ आठ बजी नै पाइसक्यो, अनि त्यहाँ अगाडिको व्यक्तिहरूले के खाने भने यस्तो बिरामी छ अब त्यत्रो दिन नखाएको अब कसरी यसले बच्चा पाउँछ भनेर भन्दै हुनुहुन्थ्यो, उहाँहरू कुरा गर्दै हुन्छ, आफूलाई चाहिँ अब छटपट्टि राखेको छ गाह्रो भएर होइन। अनि त्यसपछि उहाँले चाहिँ एउटा कोक खुवाउन ल्याउनु भएको थियो, अनि उहाँको घरबाट मेरो सासूले चाहिँ खुवाउनु भएन, उहाँको घरबाट चाहिँ मलाई कोक एउटा र अन्डा एउटा खुवाउनु भएको थियो, ल्याएर खुवाउनु भएको थियो। दिजना दिदी बहिनी हुनुहुन्थ्यो कि त्यहाँ
0: हामी
1: चाहिँ छिमेकी नन्द भन्थे, अनि त्यसरी खुवाउनु भयो। त्यसपछि अब पाइसक्यो बच्चा होइन, आठ बजे त पाइसक्यो, आठ बजे पायो, आठ बजेदेखि अब पहिला हस्पिटल पाउँदा त अब त्यसो परालमा सुत्नु पर्ने भन्ने पनि मलाई थाहा थिएन. थाहा थियो सुताउँथ्यो होइन, आफू चाहिँ सुते थिएन है. अनि त्यो बेला चाहिँ अब यो परालमा सुत्नुपर्छ, केही खानु हुँदैन भन्यो. अब मेरो त्यो के गर्नुपर्छ भन्यो होइन, केही थाहा भएन मलाई. अब म तल छेलीमा बसिरहे, माथि सासूहरू बस्थ्यो होइन. अनि त्यसपछि मलाई चाहिँ परालमा सुताउँथ्यो, परालमा त बस्नै नसक्ने के, एकदम गाह्रो हुन्थ्यो. एकदम अब एकदम चाहिँ त्यो भोक लागेको भयो, अब फेरि पेट खाली भएको भयो. अनि त्यसपछि त्यहाँदेखि परालमा बस्यो कि त मलाई त गाह्रो हुन्थ्यो एकदमै. अनि त्यसपछि त्यो परालमा नबसिकन अर्को बसिराख्ने, अनि खाना पकाएर पनि खान नसक्ने है. अनि 2:30 बजेतिर म परालमै बस्दै बसेन, यसमा बसेर के हुने मलाई, झन् पेट दुखेर भनेर म बस्दै बसेन. त्यसपछि यसो कोही पनि हेर्न आउनु भएन, त छिमेकीहरू पनि आउनु भएन, मेरो सासू ससुराहरू अनि श्रीमान त कहाँ
0: है,
1: छोरा पाउँदा हजुर. अनि त्यस्तो भएथ्यो. अनि त्यसपछि त्यसो भएपछि अनि त्यसपछि मलाई चाहिँ एकदम रुन चाहिँ मन लाग्छ, दुखेकोले रोयो, अब खान नपाएकोले रोयो, एकदमै खान नपाउने के. तर मेरो सासू ससुराहरूको मिल्छ, चामल बिक्री गर्छ, के बिक्री गर्छ, पिठो बिक्री गर्छ. मलाई चाहिँ ल यो बच्चा पाएको यति खाऊ भनेर दिँदैन थियो, यति मन पर्दैन थियो मलाई. अनि त्यस्तो गर्नुभयो. अनि त्यसपछि 2:30 बजे मैले आफैले अलिकति हेतरमा खाना पकाएर खाएँ है. अनि त्यसपछि म परालमा त सुत्दै सुतेन, बच्चा पाएकै दिन. अनि बच्चा पाएकै दिन त्यस्तो गरेँ. अनि त्यसपछि अब माइतीबाट अब यिनीहरूले हेर्दैन भनेर माइतीबाट माले भाइलाई पठाएको थियो, त्यहाँ पनि अब जाने कोही पनि छैन, यसो आउने. अब भाइ त अफिस आइरहन्छ, अनि भाइले हेर्न आउँदा हेर्न आयो, अब के खाने भने यसो यसो भने, अब लिन थर लाने भनेर आएको, अब पिनाजु नहुँदा लानु हुँदैन भनेर लगेन. अनि यसपालि त अब छोरा नि पाएको हो, अब छोरा भनेपछि है कति हुने रहेछ, एकदमै हुने रहेछ. अनि यसपालि त छोरै पाएको होला मम्मी, के पायो भनेर पनि सोधेको छैन. यो बाबुले त मलाई यति हेरिराखेको थियो भनेर चाहिँ मम्मीलाई भने रहेछ घरमा है. अनि त्यसपछि त्यो 4 दिनमा चाहिँ त्यस्तो भयो. त्यसपछि 8 दिनमा अनि भिनाजु पाएको बेला आउनुभयो, अनि लग्यो मलाई माइती. अनि माइतीमा बसे, जे होस् अब यसो त्यसो जसो गर्दाखेरि पनि आफ्नो जीविका चाहिँ पुरा भइराख्यो. जस्तो सताए पनि प्रभु पाउनु पर्ने रहेछ, र त मलाई परमेश्वरले चाहिँ यसो बचाउनु भयो, अहिले चाहिँ म महसुस गर्छु. अनि त्यसपछि मैले त्यो छोरा लिएर अब माइती 2-3 महिना माइती बसेर घर आउँदा नि सब कुरा गर्नुपर्ने. अनि एकजना त्यहाँ आमा हुनुहुन्थ्यो, ए भन्छ यसरी गर्नु हुँदैन नेवारी भाषाले, पछि दुःख पाउँछ है, पछि दुःख पाउँछ, तिमीले साह्रै दुःख पाउँछ, अब जिउहरू सब दुख्छ भन्नुहुन्थ्यो. अनि अब के गर्ने, सबै गर्नुपर्छ, मजा एउटा धुने होइन उहाँ, अनि सबै गर्नुपर्छ, पानी बोक्नुपर्छ, सबै बोक्नुपर्छ. अब आफ्नो मात्रै गरेर पुग्छ, आफूलाई नहेरे पनि अब उहाँहरूको पनि गरिदिनु पर्ने. त्यस्तो गर्दा गर्दा दुःख गरेँ. अनि त्यसपछि म बाबु 1 वर्ष भएपछि त बस्नै सकेन. यो सानो छोरी जति बिरामी हुन्छ, कति बिरामी हुन्छ, उहाँलाई लग्नुपर्छ, ल भन्छ यहाँ नबस, जाऊ तिम्रो माइतीतिर जाऊ भन्नुहुन्थ्यो त्यो बाजेले. हामी तबा भन्थ्यौँ, ठुलबा भन्थ्यौँ. अनि उहाँले अहिले चाहिँ उहाँहरू हुनुहुन्न, दुवैजना बित्नु भइसक्यो. जे होस् प्रभुलाई

0: तरुणै तीन छोरा छोरी होइन, छोरा एउटा छोरी दुइटा, चारजना रोइराख्ने. अनि त्यसपछि त त्यसपछि झन् हामीले चाहिँ त्यो स्वयम्भूमा त्यो धेरै त्यो पूजापाठ गर्न गएँ, पैसा ऋण लिइकन. त्यो बेला त झन् महिनाको एकचोटि हुने ठाउँमा हप्ताको दुई तिनचोटि पनि हुने भयो कि. अब यो चाहिँ प्रभुको नजिक आएको होला, प्रभु पाउनको लागि. अनि धेरै हामीलाई चाहिँ सताएको थियो. अनि त्यसपछि प्रभुलाई चिन्न पाए, गएर चिन्न पाए है. अनि उहाँलाई सुरुवात चाहिँ मैले चाहिँ अब उहाँलाई त्यसो भएपछि अनि ल म हेर्नलाई आउनुहुन्छ भनेर म गएको थियो कि
1: मण्डलीलाई
0: भएर भनेर भने हुन्छ भन्नुभयो. अनि
1: उहाँहरू
0: पाटन चर्च जानुहुन्थ्यो. अनि त्यसपछि म त्यसरी हामी पाँचैजना गएँ जाँदाखेरि चाहिँ अनि त्यहाँ स्तुति प्रशंसा अनि गीत आयो होइन. गीत आयो अनि

0: यो गीत सुन्दाखेरि म यति रोएँ मनमा, अब आँसु त निकालेन मैले, मैले वर्षौं कष्ट पीडा खाएको, अब मलाई चाहिँ यहाँ चाहिँ मेरो चाहिँ शान्ति पाउँछ, मुक्ति पाउँछ।
1: गएकै
0: दिनमा त्यस्तो भएको है, अनि शान्ति मुक्ति पाउँछ भन्ने मेरो चाहिँ एकदम त्यो मनमा चाहिँ विश्वास लाग्यो होइन, विश्वास लाग्यो त्यहाँ। अनि
1: आशा पलायो,
0: आशा एकदमै आशा पलायो मलाई। कहीँ गएर शान्ति थिएन, कहीँ गएर मैले सुख, अनि म हाम्रो यो चाडपर्व भनेको त मलाई मनै पर्ने थिएन, किनभने त्यो सुरुमा माइतीमा हुँदा बे नगर्दाखेरि चाहिँ मैले मात्रै काम गर्नु परेकोले चाहिँ मलाई मन पर्दैन थिएन त्यो माया त्यो आएको होइन। अनि त्यसपछि यता श्रीमानको घरमा आएपछि त्यो आएपछि झन् त्यो पिएर आउनुहुन्थ्यो, भोज भएपछि झै झगडा हुन्थ्यो, अनि मलाई मनै पर्दैन थियो। जे होस् मलाई आमाको गर्भदेखि परमेश्वरले मलाई चुन्नु भएको कारण म चाहिँ यस्तो भएको रहेछ भन्ने चाहिँ मलाई अहिले एकदमै महसुस हुन्थ्यो है, महसुस हुन्थ्यो। अनि त्यसपछि त्यहाँनिर अब म त गाली गरे पनि फिटे पनि जाने के, त्यो बेला त शनिबार कहिले आउँछ, अनि बाटोमा हिँड्दाखेरि सबैले टिका नलाग्ने नलाउने हो कि, शनिबार एक दिन मात्रै टिका नलाउने हो कि, यो रमिला सहितै टिका लाउँदैन भनेर म धेरैलाई हेर्ने त्यहाँ इन्दा दिदी भन्ने छ, मण्डलीको अगुवा जस्तै हुनुहुन्छ वा, अनि सबैलाई हेर्ने, अनि मैले पनि टिका त लाएर जाने है, टिका त लाएर जाने थाहा छैन है, अब कसैले सिकाएको पनि छैन, लाउनु हुँदैन है भनेर, अनि टिका लाएर जाने त्यहाँ भित्ताको हाम्रो पाटन क्वानिनिया चर्च आउन अगाडि, त्यो क्याम्पस सकेपछि टिका चाहिँ भित्तामा तासेर जाने म है, त्यसरी टिका तासेर जाने, अनि त्यसपछि त्यहाँ हेर्छु त कसैले लाउँदैन, बाटोमा हेर्छु त सबैले लाउँछ, मे त लाउनै हुन्छ भन्ने जस्तो भएको थियो। अनि दुई तिन महिना विश्वास गरेपछि फेरि श्रीमालाई चाहिँ यो बुद्धि बङ्गला भनेर चाहिँ यहाँ त्यो भाते थिए ठुलो सुनिने है, अब आफू आफूले कमाएर खुवाउँदैन, आफूले कमाएर खुवाइराख्नुपर्छ, तै पनि उहाँको दिनको दुध एक पाकेट खानुहुन्छ, धेरै गाली गर्नुहुन्थ्यो। अनि त्यसपछि उहाँले त्यो दुध खाँदा अनि त्यो भयो होइन, अनि वीर हस्पिटल देखाउन जानुभएको थियो उहाँ, त्यो भएपछि
1: तपाईँ त्यो टाइममा चाहिँ परिवारै चर्च जान थालिसक्नु भएको थियो।
0: त्यो चर्च चाहिँ गएँ होइन, तर मैले चाहिँ अब यो ग्रहण गर्नुपर्छ भन्ने त्यसरी पनि थाहा थिएन।
1: पहिलो दिन जानुभयो, गएपछि सबैजना हरेक शनिबार सबैजना जानुभयो,
0: हरेक शनिबार पाँचैजना
1: अब नजाने अथवा किन जाने भन्ने कुराहरू हुन्थ्यो परिवारमा,
0: अँ हुँदैन थियो। अनि श्रीमानले चाहिँ भन्नुहुन्थ्यो तिमीहरू नआओ, हामी आमा बाउ छोरा मात्रै जाने भन्नुहुन्थ्यो है।
1: श्रीमानलाई चाहिँ मन परेको थियो,
0: उहाँले चाहिँ मन परेको, उहाँले चाहिँ अब उहाँको त अब त्यसरी हप्तै पछि गाह्रो भएको त कम हुँदै गयो नि त, हुँदै गयो, अनि बाटोमा रिङ्गटा लाग्ने पनि कम हुँदै गयो, अनि त्यसपछि हामीलाई कसरी सताएको भनेर पनि हामीले बुझ्न पायौँ। के होस् पाटन हस्पिटल जचाउन जाँदाखेरि मेन्टलमा पठाउनु भयो, अनि उहाँ चाहिँ पहिला गाडी चलाउनु हुन्थ्यो, अनि

0: एक्सिडेन्ट हुँदाखेरि चाहिँ हामीलाई नभनेको रहेछ, त्यही भएर हामीलाई त्यसरी सताएको रहेछ। अनि त्यहाँनिर माथि चाहिँ त्यो सताएको चाहिँ अर्कैले सताइराखेको रहेछ होइन, त्यसरी चाहिँ पहिले हामीले थाहा थिएन। अनि पाटनबाट त्यहाँ पठायो अनि औषधि धेरै खुवाउनु पर्ने अनि गाह्रो छ, पैसा छैन, कमाउने छैन होइन, अनि पैसा भएको बेला खायो नभएको बेला खुवाउन सक्दैन। अनि त्यसपछि हुँदा हुँदै उहाँको फेरि यहाँ त्यो आयो होइन, त्यसपछि बुद्धि बङ्गला भनेर आयो, गाह्रो भयो अनि वीर हस्पिटल जचाएर आयो, आउनु भयो होइन। त्यसपछि जचाएर आएपछि अब 1500 रुपियाँ चाहिन्छ भनेको थियो, आफ्नो गोजीमा 1000 रुपियाँ छैन, बच्चाहरूलाई खुवाउनलाई छैन, अब त्यहाँनिर 1500 कसरी प्रभु त्यो गर्ने भन्ने मनमा थियो होइन। अनि त्यसपछि हामीलाई हुर्काउने नानी आमा भन्ने थियो त्यहाँ, एकदमै उहाँको पनि त्यो देउता आउने थियो, उहाँले चाहिँ दर्शन देखाएर चाहिँ प्रभु पाएको रहेछ उहाँले पनि, तपाईँलाई यो भन्दा बेसी दिन्छु मैले म कहाँ आऊ भनेर चाहिँ उहाँले दर्शन दिनुभएको थियो। उहाँ अहिले यो संसारमा हुनुहुन्न, प्रभुले मन पराएर लानु भइसक्यो। अनि उहाँ चाहिँ तिमीहरू परिवारै चर्चमा देखेन, किन आएन विद्या भनेर भन्न आएथ्यो, अनि यस्तो यस्तो भयोमा के गर्ने, अब यस्तो भन्नुभएछ अपरेसन गर्नुपर्छ अरे, अनि अपरेसन गर्नलाई 1500 चाहिन्छ अरे, अब मसँग त 100 रुपियाँ पनि छैन, के गर्ने होला भनेर भने। अनि त्यस
1: टाइममा तपाईँहरू चर्च जान छोड्नु भयो?
0: होइन, चर्च गइराखेको छु, चर्च गइराखेकोले त त्यो आमाले त्यो दिन देखे नदेखेर, शनिबारको दिन नदेखेर उहाँ चाहिँ बिहिबारको दिन आउनु भएको थियो कि, त्यो बिहिबारको दिन पनि हामी घरेलु सङ्गतिहरू त्यस्तो पनि जान्थे। अनि त्यसपछि मण्डलीमा उपवास प्रार्थना हुन्थ्यो, त्यसमा जान्थे, अनि उपवास प्रार्थनामा आउनु भएन भनेर चाहिँ उहाँ घरमा आउनु भएको थियो बिहिबारै। अनि त्यसो आउँदा यस्तो यस्तो भने, तिम्रो श्रीमानको लागि, उहाँ चाहिँ नेवारी महर्जन हुनुहुन्छ, अनि नेवारीबाट भन्नुभयो, का छ विश्वास या छ ग्रहण या अनि छु श्रीमान त ल नि, त्यस्तो भन्नुभयो कि, ल तिमीले विश्वास गर अनि तिम्रो श्रीमानलाई निको हुन्छ, अपरेसन पनि गर्नु पर्दैन, परमेश्वरले अपरेसन गर्नुहुन्छ भन्नुभयो उहाँले। अनि मैले अब आफ्नो दुःख पाएको बेला होइन, यस्तो भन्नुभयो, उत्साह दिनुभयो, मैले ग्रहण गरेर म त अब सधैँ चर्च पनि आएको छु सङ्गति, अनि त्यो घरमा पनि सोमबार सङ्गति हुन्थ्यो, बेलुका बेलुका 7 बजेदेखि घर आउनुहुन्थ्यो, त्यहाँ चाहिँ तीर्थमाया चक्रलाल अहिले चाहिँ इलर हुनुहुन्छ, उहाँ आउनुहुन्थ्यो, अनि मैले चाहिँ उहाँहरूलाई चाहिँ घरेलु सङ्गतिमा चाहिँ अब गुरु आबा गुरु आमा मैले चाहिँ मेरो मनले चाहिँ त्यो गर्थेँ, आदर गर्थेँ उहाँलाई, त्यसरी आउँथे। अनि त्यसपछि उहाँले भन्नुभयो अपरेसन गर्नु, ल त मैले ग्रहण गर्छुमा अपरेसन गर्नु पर्दैन भने म ग्रहण गर्छु, म पुलपिटबाट त्यहाँ सूचना भनिदिन्छु, मैले लेख्न नआए पनि त्यहाँ लेख्नलाई भनिदिनु भन्छु भन्नुभयो। अनि साँच्चै नै अब बिहिबारको दिन आउनुभएको, शनिबार चाहिँ त्यहाँ पुलपिटबाट चाहिँ प्रार्थना भइसक्यो होला कि, उहाँको यत्रो बाताभरि आएको थियो, यति मात्रै सुनेको थियो बाताभरि, त्यो एकदम रोएर चाहिँ एकदम रुनु भएको थियो, त्यो रोएको कि जिन्दगी मैले देखेका थिएन है, आज अब त्यत्रो वर्ष भइसक्यो बिहा भएको श्रीमानलाई, यत्रो बाताभरि आयो, म त हामी त एकदमै खुसी भयो कि, जे होस् हामीलाई अब पैसा छैन, परमेश्वरले नै अपरेसन गर्नुभएको भनेको यही होला भनेर चाहिँ मैले मनमा राखेँ। अनि साँच्चै नै अब
1: ग्राउन्ड गर्नुभयो,
0: त्यो त्यत्रो आयो है, एक बाटा भरि आयो। अनि त्यो बेलुकादेखि नै हामी चाहिँ गुरुबाको घरमा बिहिबार मङ्गलबार शनिबार सङ्गति हुन्थ्यो, बेलुका सधैँ जाने 7 बजेदेखि हुन्थ्यो, 9 बजे घर फर्किने,
1: परिवारले नै ग्रहण गर्नुभयो।
0: त्यसपछि चाहिँ अब त्यसपछि चाहिँ मैले चाहिँ ग्रहण गरेँ होइन, उहाँले चाहिँ ग्रहण गर्नुभएको थियो, बच्चाहरू तिनै जाना चाहिँ अब त्यो ड्याडीको त्यस्तो भइसकेपछि चाहिँ आमा हामी सबैजना निरन्तर जाने
1: है। कति सालको कुरा हो
0: यो सालको भन्दाखेरि, जति मैले चाहिँ 32 61 सालमा लिएको थियो, त्यो अगाडि चाहिँ मैले 2 वर्ष जति विश्वास गरेँ होला, किनभने मेरो श्रीमानकै कारण मलाई धेरै त्यस्तो सताएको कारण होइन, मैले चाहिँ सँगै लिने अब उता पनि भन्थ्यो, अनि मेरो पुरानो गुरुमाले कयोमाले चाहिँ विद्या बत्तीसमा लियो भइसक्यो नानी भन्थ्यो. अब के गर्ने गुरुबा गुरुमा प्रार्थना गरिदिनुहोस्
1: न,
0: प्रार्थना गरिदिनुहोस् न दुवैजनालाई लिने सँगै मलाई फेरि अब पछि फेरि गाह्रो भयो भने के गर्ने भनेर चाहिँ नेवारीमा त कुरा गर्थे. अनि त्यो गुरुमा कहाँ पनि म यस्तो दुःख कष्ट पीडा हुँदाखेरि उहाँले एकचोटि प्रार्थना गरिदिँदाखेरि मलाई त एकदमै प्रभुले नि गर्नु भए जस्तै हुन्थ्यो, प्रभुले नि मलाई अँगाल्नु भए जस्तै हुन्थ्यो कि. उहाँले पनि एकदमै माया गर्नुहुन्थ्यो मलाई.
1: जस्तो विद्याजी तपाईँहरूको जुन अवस्थाबाट तपाईँहरूले प्रभुलाई पाउनु भएको छ नि, जुन समयमा तपाईँको श्रीमानको दाँत दुखिरहेको थियो त्यो समयमा तपाईँहरूलाई 1500 रुपियाँ चाहिरहेको
0: थियो.
1: जुन विश्वासी आउनुभयो उहाँले चाहिँ म तिमीलाई 1500 दिन्छु नभनिकन तपाईँले चाहिँ ग्रहण गर्नुहोस् अनि तपाईँ निको हुन्छ, यो कुराले तपाईँलाई कस्तो लाग्यो? त्यो समयमा तपाईँको आशा चाहिँ उहाँले 1500 दिन्छु भन्नुहुन्छ होला जस्तो लागेको थियो कि, अथवा त्यो भन्नु नै ठुलो कुरा लाग्यो?
0: मैले त त्यो कुनै पनि आशा राखेका थिएन, अब प्रमै होला मेरो आशा है. त्यो बेला त म यस्तो बोल्ने पनि थिएन
1: होइन. अभाव हुने व्यक्तिले त कहिले काहीँ हामी हेर्छौँ नि त, मलाई 1500 को अभाव छ भने अर्को व्यक्तिले 1500 नै दियोस् भन्ने व्यक्ति हामीलाई मनपर्छ नि त होइन. तर उहाँले प्रभुलाई ग्रहण गरेर तिम्रो श्रीमानलाई निको हुन्छ भन्नु चाहिँ कस्तो थियो? बाइबलीय सन्दर्भ छ होइन, जहाँ चाहिँ येशूका चेलाहरूले पनि त्यो काम गर्नुभएको छ होइन. यसरी तपाईँहरूले विश्वास गर्नुभयो तपाईँ माइतीको जेठी छोरी, अनि यता परिवारमा पनि तपाईँ बुहारी श्रीमती होइन सासू ससुर तपाईँको त्यहाँ हुनुहुन्थ्यो, नेवारी समुदायबाट तपाईँहरू हुनुहुन्छ, कतिवटा रीतिरिवाज आफ्नो कुराहरू छ होइन. तपाईँले विश्वास गर्ने बित्तिकै त्यो समयमा हामी त अब तपाईँहरूलाई त अब अभावबाट भएर जानुभएको थियो, बिमारी भएर जानुभएको थियो, सतावटबाट भएर जानुभएको थियो. तपाईँले त त्यो अवस्थामा प्रभुलाई पाउनुभयो, तर प्रभु पाइसके पछाडि अथवा प्रभु पाउनुभन्दा अगाडि तपाईँहरूले आफन्तहरूलाई सोध्नुभयो कि, अथवा तपाईँहरूको आफन्तहरूको विषयमा तपाईँले हामीले ग्रहण गर्यौँ भने केही हुन्छ भन्ने खालको सोच भयो कि, सतावटहरू आइकि आएन आफन्तहरूबाट?
0: मैले भन्नुपर्दा चाहिँ अब म यो हाम्रो अब हजुरले नेवारी सन्दर्भबाट भन्नुभयो हो, म यो हाम्रो सिठी नख भन्ने आउँछ, यो 12-3-4 थरीको पकाउने अनि चामलको पिठोको चटामरी भन्ने पकाउने त्यस्तो दिनमा चाहिँ म गएको थियो. तर मलाई माइतीबाट चाहिँ त्यति आएन सतावटहरू, ल अब जहिलाई कहाँ हुन्छ तिमीलाई त्यही हुन्छ भन्ने कुराहरू भाथ्यो. अनि त्यसपछि घरमा चाहिँ अलि आउँथ्यो सतावट, घरमा आउँथ्यो, घरमा आउँथ्यो. अब घरमा आए पनि म केही ठान्दैन थिएँ, म चाहिँ जुन आशा मैले प्रभुमा पाएको थियो त्यो आशामा नि म दौडन्थेँ जहिले पनि.
1: जस्तो तपाईँले प्रभु पाउनुभयो, प्रभु पाउनुभन्दा अगाडि जुन तपाईँले बच्चा पाउने क्रममा पनि, जस्तो छोरीहरूको टाइममा पनि तपाईँलाई त्यस्तै प्रकारको बिहा व्यवहार गरिन्थ्यो कि, छोरा पाउँदा मात्रै तपाईँले खान नपाउने अथवा अरूले नदिने भन्ने कुराहरू?
0: होइन, त्यो बेला चाहिँ त्यति अगाडिको बेला चाहिँ त्यति थिएन, पछिको समयमा चाहिँ त्यस्तो भएको थियो मलाई.
1: त्यो समयमा तपाईँले एउटा होइन बच्चा पाउँदै गर्दा, बच्चा पाएको सुत्केरीले खान नपाउँदा, उहाँहरूले खान नदिँदा मनमा दुःख लाग्यो होला, रुनु भयो होला होइन. तर प्रभु पाइसके पछाडि तपाईँले उहाँहरूलाई कसरी क्षमा दिनुभयो?
0: उहाँलाई त मैले यसरी नै राम्रोसँग व्यवहार गरेँ, उहाँलाई राम्रोसँगै व्यवहार गरेँ,
1: होइन खान नदिने भन्ने खालको त्यो मनमा छैन. के कारणले तपाईँले क्षमा दिन सक्नुभयो होला? नत्र भने चाहिँ एउटा एकदमै आफ्नो गाह्रो अवस्थामा कसैले पनि सपोर्ट नगरेको अवस्था, आफ्नै घरकोले होइन, त्यो आएपछि त त्यस्तै हो, तर सुत्केरी भनेको त गर्नै नसक्ने अवस्था हो नि त होइन. त्यो अवस्थामा खान नदिने परिवारलाई क्षमा दिन सकेको कारण चाहिँ के होला तपाईँको?
0: अब भनौँ न, म पहिला यस्तो एकदमै सहज थियो, म सहज थियो, अब यस्तो बोल्ने पनि थिएन. अहिले त जुन बोलिराखेको त प्रभुको अनुग्रहले हो, म उहाँले नि मलाई यो पवित्र आत्माले भरिदिनु भएकोले मलाई डरै नलागिकन बोल्न सक्ने भएको है. अनि त्यो क्षमा गर्नु भन्दाखेरि मलाई त त्यो यादै हुँदैन, त्यो मलाई पहिला जति सतायो त्यो सताकोमा चाहिँ मलाई याद
1: हुँदैन. हामीले कुराकानी गर्दै गर्दा जस्तो तपाईँ त त्यो टाइमदेखि प्रभुलाई पाइरहनु भएको छ होइन, अलि अगाडिदेखि नै लामो समय भइसक्यो, अहिले 20 वर्षभन्दा 27-28 वर्ष भइसक्यो होइन, 3 दशक पार गर्न लागिसक्नु भएको छ. त्यो समयमा तपाईँले काठमाडौँमै प्रभु पाए पनि त्यो टाइमको विश्वासीहरूको व्यवहार, त्यो जोस जाँगर पनि देख्नु भएको छ तपाईँले, अनि अहिलेको आधुनिक समयको आमा दिदी बहिनीहरू पनि देख्नु भएको छ कि तपाईँ त्यो समयमा दुःख पाउँदा खानै नपाउँदा पनि प्रभुलाई पछ्याइरहनु भएको थियो, अहिले तपाईँले सबै कुरा पाएर पनि प्रभुलाई पछ्याइरहनु भएको छ, सङ्गति गइरहनु भएको छ, जहिले पनि हामीलाई फोन गर्दा भन्नुहुन्छ म सङ्गति जानुभन्दा अगाडि तपाईँलाई फोन गरेको भन्नुहुन्छ, अनि अहिलेको समयमा तपाईँले कस्तो प्रकारको विश्वासी आमा दिदी बहिनीहरू पाउनुहुन्छ जसले चाहिँ यस्तो सुविधा सम्पन्न समयमा आएर तपाईँहरूको जस्तो कष्ट नभोगे तापनि सङ्गतिमा देख्नुहुन्छ कि अथवा देख्नुहुन्न कि, पहिलाको विश्वास र अहिलेको विश्वासीको विषयमा छोटो कुराकानी गरौँ न।
0: अन्त यस्तै हो, अलिकति पहिलाको विश्वासी र अहिलेको विश्वासमा चाहिँ अलि फरक चाहिँ देख्छु। पहिला म फर्स्ट विश्वास गर्दाखेरि अब विश्वासी भनेको त सबैजनाले यस्तै माया गर्छ, प्रेम गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ, सहायता गर्नुहुन्छ भन्ने ठान्थ्यो होइन। अहिलेकोलाई चाहिँ अब त्यही अब यो वचनमा याकुबको वचनमा भन्नुभए जस्तै थुप्रै हाम्रैलाई फर चाहिँ भन्नुहुन्छ, तर त्यहाँनिर के गरेछ के भएको छ किन त आज आएन परिवार भन्ने पनि कोही पनि छैन,
1: कोही पनि छैन। प्रेम सेवाको हो, प्रभुको वचन पूरा हुन लागेको हो के जस्तो लाग्छ
0: मलाई त। अहिले त अब भइराखेको यो संसारमा भइराखेको परिस्थितिले गर्दाखेरि चाहिँ परमेश्वरको
1: र के भइदियो भने चाहिँ के भइदियो भने आमा दिदी बहिनीहरू पहिलाको आमा दिदी बहिनी जस्तै अब जोस डाङ्गरको सङ्गति जान्थ्यो होला जस्तो लाग्छ, मण्डलीले अथवा परिवारले के गर्नुपर्छ होला आमा दिदी बहिनीलाई अथवा आमा दिदी बहिनी आफै के भइदियो भने चाहिँ सङ्गति जान्छन् होला जस्तो लाग्छ।
0: खै अब कतिले त अब शिक्षा नपाएरै होइन, कतिले अब भन्नुहुन्छ नि त यता एउटा नभए आफूलाई पढ्नुपर्छ, त्यसपछि पढ्नै पर्छ। अब म त पनि नि पढेको छैन, अब दिदी बहिनी मध्ये सोझो पढ्न पनि नपाएको सोझो पनि, अनि अहिले चाहिँ भन्नुहुन्छ ओहो यो दिदीलाई सक्दैन भन्थ्यो है। यो कहिले काहीँ म ज्वाइँको गाडीमा बसेर पनि फोन गरेर ल्याउँछ नि बहिनी ज्वाइँकोमा, ए दिदी तपाईँलाई समातेर लान्छ है भन्थ्यो मेरो साइली बहिनीको ज्वाइँले राजकुमारले, अनि ल ल तपाईँ हो गाडी चलाउने बहिनी हो कसले समात्छ मलाई, तपाईँले समात्ने भए म जान्छु भने ए सक्दैन यो दिदीलाई सक्दैन भन्थ्यो है। त्यही हो अब प्रभु परमेश्वरलाई विश्वास गर्ने र नगर्ने उहाँले भन्नुहुन्छ। पहिला म क्याम्पस पढ्दाखेरि उहाँको घर चाहिँ मिलन्चीमा थियो, जानुहुन्थ्यो, अनि जब गएको तपाईँहरू भन्दा गएको भन्थ्यो मेरो बुहारीले पनि, यो हाम्रो यसमा यो यही मण्डली अगाडि के भन्छ त्यहाँनिर मलाई पनि त्यति भन्नुपर्ने पुतली सदक छ त्यहाँ जान्थ्यो अरे खाजा खान जान्थ्यो अरे भन्नुहुन्छ। पहिला खाजा खानलाई जानुभयो चर्च, अब दिदी गएपछि त दिदी कस्तो ठाउँमा गयो भनेर आउनुहोस् न भन्थे है, त अब देख्नुभयो छोरीको बिहेमा पनि
1: जस्तो सनि विद्याजी तपाईँले अभाव पनि देख्नुभयो कष्ट पनि देख्नुभयो, जीवनमा अप्ठ्यारो परिस्थिति स्थितिहरू त धेरै नै आए होइन, अहिलेको समयमा पनि कतिवटा त फेस पनि गर्नुपर्ने हुन्छ, त्यो त्यसको बावजुद पनि तपाईँलाई कहिल्यै अब प्रभु पाएर पनि यस्तै रहेछ भन्ने कहिले काहीँ लाग्यो कि लागेन, अथवा कुन कुराले चाहिँ प्रभुमा यस्तै रहिरहनको लागि सहायता गर्यो?
0: मलाई त यही हो है, अब यसरी प्रभु पाएको कारण यो छ नि, एर्मिया 15 स्वरमा भन्नुभएको छ नि है, यहाँनिर के भन्छ मैले परमेश्वरको वचन ममा आयो, मैले त्यो वचनलाई खाएँ, अनि त्यसपछि म रमाउन पाएँ, अनि त्यसपछि मैले चाहिँ प्रभुको वचन जहिले पनि घोषणा गर्न पाएँ, यसमा चाहिँ मलाई एकदमै गर्व लाग्छ। त्यसपछि भजन संग्रह 1 साँचो आनन्द सिद्ध मार्ग प्रभु नै हुनुहुन्छ है, साँचो आनन्द चाहिँ मैले पाएँ। मैले अघि पनि भने म चाहिँ रीतिरिवाज आएकै मन पर्दैन, जनकी खान पनि पाउँदैन है, त्यो साँचो आनन्द चाहिँ मैले प्रभुमा पाएँ। अहिले मलाई लाग्छ कि अहिले मैले परमेश्वरलाई पाएको छु, मैले पाएको आनन्द चाहिँ सबैलाई दिन सकुन् भन्ने चाहिँ मेरो इच्छा लाग्छ।
1: हजुर, एकदमै असल कुरा र एकदमै आशिषमय कुराकानी हामीले गरिरहेका छौँ। विद्याजी हामीसँग हुनुहुन्छ, थुप्रै कुराकानी गर्ने मन त छ तर समयले हामीलाई विदा दिन लागिसकेको छ होइन। जस्तो विद्याजी अहिलेको समय 20-30 वर्षसम्म तपाईँले प्रभुलाई पाइसक्नु भएको छ होइन, थुप्रो व्यक्तिहरूलाई सुसमाचार पनि सुनाइसक्नु भएको छ, थुप्रो ठाउँमा सङ्गतिहरू पनि गरिसक्नु भएको छ, तपाईँले कमाउनु भएको धन चाहिँ के हो जस्तो लाग्छ? अहिले के कमाउनु भयो जस्तो लाग्छ?
0: मैले कमाएको धन त मेरै हो, मैले भन्छु नि आत्मिक छोरी छ, आत्मिक ज्वाइँ छ, अनि त्यसपछि धेरै प्रभुलाई चाहिँ ग्रहण गराएको छु, अनि उहाँले सेवकाई गर्दाखेरि मेरो धन त त्यही हो, मेरो संसारमा हुँदाखेरि नै मेरो धन सम्पत्ति भनेको म गरिब छु भने नि धन सम्पत्ति नै मेरो छोराछोरी हो. अहिले मेरो धन सम्पत्ति नै प्रभुको, जसले प्रभुको काम गर्नुहुन्छ उहाँहरू मेरो धन सम्पत्ति. अनि मलाई कतिले भन्छ दिन दिनै जान्छ, शनिबार मात्रै जाने होइन चर्च भन्थ्यो, होइन घरेलु सङ्गति जानुपर्छ, कसैले इच्छा लागेर धन्यवादको प्रार्थना राख्नुहुन्छ, कसैले घर बनाएको प्रार्थना राख्नुहुन्छ, कसैले चाहिँ त्यहाँ प्रार्थना गरेको उत्तर आएको राख्नुहुन्छ. अनि त्यहाँ त्यहाँ जान्छु, घरेलु सङ्गतिमा जान्छु, बिहानै हुन्छ, दिउँसै हुन्छ, अफिस गएको ठाउँमा यसरी दिउँसो हुन्छ, बेलुका हुन्छ भनेर
1: विद्याजी तपाईँले सङ्गतिलाई निरन्तरता जसरी दिइरहनु भएको छ नि, एउटा नारीको लागि, नारीलाई त धेरै कुराले बाँच्छ भन्छन् नि त होइन, काम एउटा श्रीमतीलाई जिम्मेवारी छ, एउटा हजुरआमा भएको कारणले गर्दा, आमा भएको कारणले गर्दा, छिमेकीहरू यतिकै पनि त अरू त बसेर पनि त उहाँहरूको जिन्दगी गइरहेछ नि, तपाईँ दिनदिनै हिँडिरहनु गइरहनु भएको छ, त्यो पनि अरूको करले भन्दा नि आफ्नै खुसीले गइरहनु भएको छ, के चाहिँ कारण होला तपाईँलाई त्यो सङ्गति गइरहनु भने तपाईँ खुसीको कारण चाहिँ के हो जस्तो लाग्छ?
0: मेरो खुसीको कारण त म पहिला भन्थे मेरो मम्मीले, कति बस्ने छोरी बालमा घर बनाऊ, तिम्रो परमेश्वरसँग घर माग भन्नुहुन्थ्यो मम्मी, उहाँको समयमा दिनुहुन्छ भन्थे है. अनि घर दिनुभयो, अनि मैले भने नि मैले कति पातनमा बसेर गाह्रो बसेर क्या, मैले बाल मात्रै तिर्न नपरोस्, मैले प्रभुसँग मागेको होइन, मेरो इच्छा चाहिँ बाल तिर्न नपरोस्, म चाहिँ दिनौ प्रभुको सेवा गर्ने.
1: एउटा नारीले खोज्नुपर्ने पहिलो खोजी चाहिँ के रहेछ त? जस्तो धन सम्पत्ति सुख सुविधा रहेछ कि एउटा असल जीवन जिउनको लागि, एउटा आशिषित जीवन जिउनको लागि एउटा खोज्नुपर्ने कुरा चाहिँ के रहेछ त आमा दिदी बहिनीहरूको लागि?
0: मलाई लाग्छ कि मरियमले प्रभुको पाउनेर बसेर सेवा गर्यो, म पनि त्यस्तै गर्ने हो. मैले भन्नुपर्दा मैले अघि पनि इन्दा दिदी भनेर नाम लिएँ है. मैले यो कस्तो पीडामा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो, मैले नसोधिकन श्रीमानसँग नसोधिकन त्यो इन्दा दिदीसँग सङ्गति गएको थियो. त्यो बेला मेरो बाबु तिनीजर थियो, एकदमै उहाँले उसले सताएको थियो मलाई. अनि त्यो बेला जाँदा हामीले चर्च खोजी खोजी गएको थियो, उतातिर कता जाने थियो, भन्सी पार्टीतिर हो त्यो
1: खोज्नु पर्ने कुरा चाहिँ परमेश्वरको राज्य रहेछ,
0: परमेश्वरको राज्य नै खोज्नु पर्ने. म धेरैलाई भन्छु, मेरो प्राणले परम प्रभुको प्रशंसा गरोस् होइन, जसले चाहिँ हरिणले पानीको तीर्थना गर्छ, मैले चाहिँ प्रभुको तीर्थना गर्छु भनेर चाहिँ भन्थे. अनि त्यो बेला चाहिँ एकदम हाम्रो यो एक राजा समय छैन है, एक राजाको दिनुभएको थियो पिठो, पिठो आरीमा पिठो अनि तेल घुङ्रोमा तेल है. त्यो वचन त्यहाँनिर वचन अब मलाई त त्यति बेला याद थिएन, त्यति म बोल्ने पनि थिएन. अनि त्यो बेला
1: परमेश्वरको राज्य खोज्नु पर्दो रहेछ भनेर विद्याजी भन्न चाहनु
0: हजुर. अनि उहाँले भन्नुभयो नि त्यहाँनिर भन्नुभयो नि त्यो राजाको वचन दिँदाखेरि नरुने कोही पनि छैन, अनि त्यहाँनिर त्यो नरुने कोही पनि छैन, अनि त्यो वचन दिने पनि नरुएको छैन. उहाँले त यसरी सेवा गरिराखेछ भने म पनि सेवा गर्छु,
1: र सम्पूर्ण दिदी बहिनीहरूलाई पनि त्यही नै भन्न चाहनुहुन्छ. एकदम धेरै कुराकानी गर्ने मन थियो, समयको एउटा पाबन्दी छ, हामीले त्यसलाई नाग्नु पनि मिल्दैन, तर हामीले फेरि पनि अर्कोचोटि कुनै समय मिलाएर तपाईँसँग कुराकानी गर्न भने पक्कै पनि सक्नेछौँ. र एकदमै हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भयो, एकदमै धेरै धन्यवाद. परमेश्वर धेरै आशिष दिनुभएको छ, तपाईँले आफ्नो अनुभव तपाईँको भोगाई हामीसँग बाँडिदिनु भएको छ, यो चाहिँ परमेश्वरको महिमाको निम्ति नै हो. आज सुनिरहनु भएको दिदी बहिनीहरूले पक्कै पनि उत्साह पाउनु भएको छ, एकदम धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई. र अब भने हामी श्रोता दर्शक हामी कार्यक्रमको एकदमै अन्त्यतिर आएका छौँ. आजको यो कुराकानीले यो बसाईले तपाईँहरूले आशिषित हुनुभएको छ, केही उत्साह पाउनु भएको छ भन्ने हामीले आशा लिएका छौँ. विद्या श्रेष्ठज्यूलाई एकदमै धेरै धन्यवाद, जस्तो हामीले पहिला देखेका थियौँ उहाँलाई हँसिलो, त्यस्तै नै अहिले पनि होइन लामो समयदेखि त्यस्तै देखिरहेका छौँ. कारण उहाँको खुसीको कारण प्रभु हुनुहुन्छ, तपाईँको कारण पनि यीशु बन्नुभएको होस्, खुसी बन्नुभएको होस्, परमेश्वरको राज्य खोजी गर्नुहोस् भन्न चाहन्छौँ. र आगामी समयहरूमा पनि यस्तै यस्तै कुराकानी हामी पक्कै पनि गर्नेछौँ. गुड न्यूज एफएमको प्रसारणलाई सुन्दै हेर्दै गर्नु होला. प्राविधिक मित्र सन्ध्या र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म ज्ञानु बिदा हुन चाहन्छु. जयमसी नमस्कार.

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तकको अध्याय 4 र 1-9 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी धर्मशास्त्रलाई यसरी पाठ गर्नेछौ। यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू मेरो आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। म इयोदिया र सन्तुखेलाई प्रभुमा एउटै मनको हौ भनेर आग्रहपूर्वक विन्ती गर्दछु। विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्। प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको विन्ती परमेश्वरमा जाहेर हौन, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई येशूमा रक्षा गर्नेछ। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराको विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। आदरणीय श्रोता, पौलले फिलिपीको मण्डलीलाई लेख्दै गर्ने क्रममा यो खण्डमा व्यक्तिगत रूपमा उनले यसरी भन्दछन्, यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरो आनन्द र मुकुट हौ मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। पौलले यस खण्डमा आफ्नो व्यक्तिगत धारणा, व्यक्तिगत विचारलाई, आफ्नो भावनालाई यहाँ प्रकट गर्दै र आफ्नो मायालु शब्दहरू, मायाका कुराहरू र उनीहरूमा भएको विश्वास, उनीहरूमा भएको भविष्यको इनामलाई देखेर उनले यसरी सम्बोधन गर्छन् कि यसरी नै प्रभुमा स्थिर रहो। र पौलको यो भनाइलाई हामी सबैले यो पनि बुझ्न सक्छौ कि तपाईँ र मेरो जीवनमा पनि यो कुराहरू एकदमै महत्वपूर्ण छ। पौलको निम्ति जसरी फिलिपीका मण्डलीहरू चाहिँ आनन्द र मुकुट हौ भनेका छन् र यसरी नै विश्वास गर्ने प्रत्येक व्यक्तिहरू जब आत्मिक रूपमा उनीहरू परिपक्वता हुन्छन्, जब उनीहरूले आफ्नो विश्वासलाई अन्तिम घडीसम्म स्थिर राख्दछन् र उनीहरू परिपक्व भएर आफ्नो विश्वासमा लक्ष्यतर्फ बढ़िरहेको हुन्छ, त्यस्तो व्यक्तिहरूलाई देख्दा खुशी लाग्नु एकदमै स्वाभाविकै हो। एउटा अगुवाले, एउटा अभिभावकले आफ्नो छोरा छोरी, आफ्नो विद्यार्थीहरू सही तरिकाले जिएको देख्दा त्यो नै आनन्दको मुकुट हुन जान्छ, त्यो नै जीवनमा आनन्दको मुकुट हुन पुग्छ। यसरी नै पावलले पनि ती फिलिपीका मण्डलीहरूलाई मुकुट हौ भनेका छन्, आनन्दका मुकुट हौ भनेर भनेका छन् र यसरी नै उनीहरू स्थिर रहने गर भनिकन यो आदेश पनि दिएको छ। र आज तपाईँ र मलाई पनि यो कुरा आवश्यक छ। जब हामी विश्वासमा स्थिर रहन्छौ, जब हामी प्रभुमा स्थिर रहन्छौ, त्यो कुरा नै आज यो पुस्तकको एउटा विशेष शिक्षा हो कि आफूले पाएको मुक्ति, आफूले विश्वास गरेको कुरालाई अन्तिम घडीसम्म रहिरहने, अन्तिम घडीसम्म यसलाई पक्रिरहने, स्थिर रहने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। र पावलले यो पनि भन्दछ आफ्नो व्यक्तिगत रूपमा, म इयोदिया र सन्तुकेलाई प्रभुमा एउटै मनका हौ भनेर आग्रहपूर्वक बिन्ती गर्दछु। प्रभुमा एउटै मनका हौ र धेरैचोटि मानिसहरू विभिन्न मनका हुन्छन्, विभिन्न विचारका हुन्छन् र उनीहरूमा विभाजनका मन हुन्छन् र यस्तो मन भयो भने परमेश्वरको राज्यमा असल हुँदैन र पावलको निम्ति त्यो मुकुट पनि हुँदैन, आनन्दको मुकुट पनि हुँदैन। एउटा समूहमा मन विभाजन भएका व्यक्तिहरू भयो भने त्यसले आशीर्वाद ल्याउँदैन। त्यसै कारणले पनि पावलले यहाँ भन्छ एउटै मनको हौ भनेर यहाँ भनेका छन् र विश्वासी सहकर्मीलाई पनि यो भन्छ, म तिमीलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मदत गर किनकि यिनीहरूमा मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बागी सहकर्मीसँग परिश्रम गरेका छन् जसको नाउँ जीवनको पुस्तकमा लेखेका छन्। र पावलले यी स्त्रीहरूलाई जो इयोदिया र सन्तुखेलाई सम्बोधन गर्दै र उनीहरूलाई सहयोग गर्नका लागि, उनीहरूलाई मदत गर्नका लागि पावलले अनुरोध पनि गरेका छन् र फिलिपीका मण्डलीले, फिलिपीमा भएका विश्वासीहरूले यी स्त्रीहरूलाई मदत गर्नका लागि पनि पावलले यहाँ अनुरोध गरेका छन् भनेदेखि आदरणीय श्रोताहरू, जब एउटा व्यक्तिले प्रभुको निम्ति इमानदारी साथ काम गर्छन्, प्रभुको भय मान्छ र परमेश्वरको राज्यमा उनले बलिदानिक रूपमा सेवा गर्छन् र सुसमाचारको काम गर्छन्, जसरी पावलको सुसमाचार प्रचारमा यिनीहरूले धेरै सहयोग गरेका थिए, मेहनत गरेका थिए, त्यसकारण उनीहरूको लागि वास्ता चाहिन्छ, उनीहरूको लागि सहयोग चाहिन्छ भन्ने कुरो यहाँ हामी देख्दछौ। र प्रभु यीशु ख्रिस्टको नाउँमा जब मानिसहरू प्रचार गर्छन्, प्रभुको वचन प्रचार गर्छन्, मानिसहरूलाई सत्य कुरो बताउँछन् र सत्य कुरो बताएर मानिसहरूलाई सत्यमा डोर्याउँछन्, ती व्यक्तिहरू चाहिँ सहयोग, ती व्यक्तिहरूलाई सहयोग गरिनु आवश्यक छ भन्ने कुरा हामी यहाँ देख्छौ। र आज जति पनि सुसमाचारको काममा व्यस्त भएका छन् मानिसहरू, उनीहरूको लागि प्रार्थना चाहिन्छ, उनीहरूको लागि सहयोग पनि चाहिन्छ। आर्थिक रूपमा उनीहरूलाई सहयोग गर्नु, प्रार्थनामा उनीहरूलाई सहयोग गर्नु उचित हुन्छ भन्ने कुरा पनि हामी यहाँ देख्छौ। र प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। र पौलको यो भनाइलाई ध्यान दिएर हामीले विचार गर्यौं भने, यसलाई गहिरो रूपमा बुझ्यौं भने, एउटा पीड़ामा बसेको व्यक्ति, झेलखानामा एउटा कैदमा बसेको एउटा व्यक्तिको जीवनमा आनन्द कसरी आउन सक्छ? स्वाभाविक रूपमा त आनन्द आउने कुरै होइन, त्यो त रोदन, त्यो त पीड़ा कष्ट भोगिराखेको अवस्था हो। उसको शरीरमा भनेको जस्तो खाना नहुन सक्छ, उसको लागि सुविधा छैन र पीड़ा छ भन्ने कुरा पनि बुझ्न सकिन्छ। यस्तो अवस्थामा पनि पावलले घरिघरि यहाँनिर भन्छ, प्रभुमा सधैँ आनन्द गर। यो आनन्द गर भनेको चाहिँ परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू, यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले चाहिँ यीशुबाट नै त्यो आनन्दको मुहान अथवा आनन्दको मूल फुटेर आउँछ। बाहिर हामीलाई कष्ट भए पनि, हामीलाई दुःख कष्ट पीड़ा भए पनि, त्यो यीशु अथवा यीशु ख्रिस्टसँग जोडिएको, ख्रिस्टलाई प्राप्त गरेको व्यक्तिको जीवनमा चाहिँ आनन्द हुन्छ। किनभने प्रेम, आनन्द, शान्ति प्रभु यीशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको जीवनमा प्राप्त गर्न सकिन्छ। त्यसैले पनि पावलले यो भन्नुको अर्थ चाहिँ, प्रभु यीशु ख्रिस्टलाई प्राप्त गर्ने व्यक्ति, यीशुलाई विश्वास गर्ने व्यक्ति, यीशुको अनुसरण गर्ने व्यक्तिहरूमा यो आनन्द हुन्छ। जसरी पावलले दुःख कष्टहरू आउँदा पनि यीशुको पाइला पाइलामा टेकेर जाँदा त्यो आनन्द उसले अनुभव गरिरहेको छ, र यो अनुभव गरिरहेकै अवस्थामा त्यहाँका मण्डलीलाई पनि यीशु ख्रिस्ट को आनन्द प्रत्येक चर्चका व्यक्तिहरूमा भइराखोस् भन्ने पावलको चाहना यहाँ हामी देख्छौ। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। सहनशीलता, सहनशीलता सजिलो छैन, सहनु सजिलो छैन, धेरै गाह्रो हुन्छ। सहनका लागि पनि प्रभु यीशु ख्रिस्टबाट सहायता प्राप्त गर्नुपर्छ। यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले सहनशीलता पनि प्राप्त गर्न सक्छ। आज धेरै मानिसहरूलाई, मानिसहरूले भन्ने गर्छन्, म सहन सक्दिन, एक सहन्छु, दुई सहन्छु, तीन सहन्छु, चार पछि म सहदिन भन्ने मानिसको आफ्नै स्वाभाविक गुणहरूलाई यसरी प्रस्तुत गरिरहेको देखिन्छ। तर जब परमेश्वरलाई विश्वास गर्छ, जब यीशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छन्, उनीहरूले चाहिँ यो कुरा प्राप्त गर्न सक्छ। त्यसै कारणले पनि प्रभु नजिकै हुनुहुन्छ भने, प्रभु साथमा हुनुहुन्छ भने सहनशीलता पनि त्यहाँ हुन्छ भन्ने कुरा हो। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हौन। राज चिन्ता भन्ने कुरो यो संसारमा जता हेरे पनि चिन्ता र फिक्रीले भरिपूर्ण भएको संसार छ। आदरणीय श्रोता, चिन्ता नभएको व्यक्ति को हुन्छ र फिक्री नभएको व्यक्ति को हुन्छ? यो संसारमा बसुन्जेलसम्म चिन्ता फिक्रीले भरिराखेको हुन्छ। हरेक मानिसको जीवनमा चिन्ता फिक्रीले भरिराखेको हुन्छ, र उनीहरूको जीवनमा त्यसबाट विजय पाउनका लागि कुन चाहिँ उपाय अथवा कसरी उनीहरूले चिन्ताबाट मुक्त गर्न सक्छन्, फिक्रीबाट उनीहरू मुक्त हुन्छन् भन्दाखेरि, यहाँनिर बाइबल धर्मशास्त्रमा लेखेको छ, कुनै कुरामा नै चिन्तित नहो। किन? किनभने अब चिन्ता गर्नुपर्ने ठाउँ छैन, चिन्ता गर्नुपर्ने ठाउँ छैन, बरु रमाउनु पर्ने कुरा छ। यीशु ख्रिस्टलाई विश्वास गर्ने हरेकले आनन्द पाएको हुन्छ, जीवन पाएको हुन्छ, शान्ति पाएको हुन्छ, उसले खुशी पाएको हुन्छ, उसले आनन्द जीवन पाएको हुन्छ। उसको लागि यो संसारमा रहँदा पनि अनि संसारको यात्रा सकिसकेपछि पनि उसलाई परमेश्वरले सधैँ नै साथ दिइराख्नु भएको हुन्छ र उसलाई परमेश्वरले सधैँ नै आनन्दले परिपूर्ण बनाइराखेको हुन्छ। त्यो आनन्दले उसलाई शक्ति दिइराखेको हुन्छ र त्यो आनन्द प्रभु येशु ख्रीष्टमा विश्वास गर्नेहरूले मात्र प्राप्त गर्न सक्छ। अनि चिन्ता फिक्रीबाट विजय हुनका लागि पनि येशु ख्रीष्टलाई विश्वास गर्नुपर्छ। र यहाँ यसरी लेखिएको छ कि समझैले नै नभ्याउने भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। यीशु ख्रीष्टलाई प्राप्त गर्ने व्यक्तिले आनन्द प्राप्त गर्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ। त्यसैले चिन्ता गर्नुपर्ने कुरा आउँदैन। जब मानिसको जीवनमा शान्ति आउँछ, चिन्ता हटेर जान्छ। जब एउटा व्यक्तिको जीवनमा शान्ति आउँछ, खुशी आउँछ, चिन्ता भागेर जान्छ। त्यसकारणले शान्तिको मूल येशु ख्रीष्ट हुनुहुन्छ। आज कसैले शान्ति खोजिराख्नु भएको छ भने त्यो शान्ति खोजिराख्नु भएको व्यक्तिले येशुलाई नभेटिकन, येशुलाई विश्वास नगरिकन उनीहरूले शान्तिको खोजी गरिरहेका छन् भने उनीहरूले कहिल्यै पनि शान्ति प्राप्त गर्न सक्दैन। किनभने शान्तिको मूल नै येशु हुनुहुन्छ। शान्तिको मूल नै येशु हुनुहुन्छ भने येशु कहाँ आउनु पर्यो? र यीशुबाट मात्रै शान्ति पाउने भएकोले, अनन्त त्यो शान्ति पाउने भएकोले, चिन्ता फिक्रीबाट विजय पाउनको लागि त शान्ति चाहियो नि। जब मनमा शान्ति हुन्छ तब चिन्ता फिक्री हटेर जान्छ। त्यसकारणले पनि यहाँ यो कुरा यीशु ख्रीष्टमा हरेक व्यक्तिले शान्ति पाएर चिन्ताबाट उनीहरू मुक्त हुन्छन्। र अर्को कुरा चाहिँ यहाँनिर यस्तो छ, विचार गर्ने कुरासँग सम्बन्धित छ। के विचार गर्ने? एउटा व्यक्तिले शारीरिक रूपमा आनन्दका साथ उनीहरू जिउँछन्, आत्मिक रूपमा उनीहरू शान्तिमा जिउँछन्, उनीहरू मानसिक रूपमा उनीहरू विचारशील भएर जिउँछन्, र यी सबै क्षेत्रहरूमा एउटा व्यक्तिको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। येशु ख्रीष्टले उनीहरूको जीवनमा असल कुरा गर्नुभएको छ। त्यसकारण एउटा व्यक्तिले गर्नुपर्ने जिम्मेवारी चाहिँ के छ भन्दा, यहाँ जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराहरूको विचार गर। विचार गर्दाखेरि यो हाम्रो विचार, हाम्रो मन, हाम्रो विचार चाहिँ नाना भान्तिका कुराहरूले भरिएको हुन्छ। खराब विचारहरू पनि आउन सक्छ, असल विचारहरू आउन सक्छ। यो मनमा नै, हाम्रो विचारमा नै सबै कुराहरू खेल्न थाल्छ। जे सोच्यो त्यो व्यक्ति त्यही नै हुन्छ। आफूले जे सोच्यो त्यो व्यक्ति त्यही नै हुन्छ। त्यसकारणले जब हामी असल कुराहरू सोच्छौ, जब हामी परमेश्वरको असल कुराहरू विचार गर्छौ, तब हाम्रो जीवनमा असल राम्रो कुराहरू हाम्रो जीवनमा आउँछ। र यहाँ पाउलले के पनि भन्छन्, तिमीहरूले जुन कुरा मबाट सिक्यो त्यति मात्रै होइन, ग्रहण गर्यो, सुन्यो, देख्यो, त्यही गर र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। पाउलले आफैलाई यो कुरा पनि भन्न सक्यो कि मेरो अनुकरण गर्ने गर, मेरो अनुसरण गर्ने गर, मेरो देखासिकी गर्ने गर, किनभने पाउलले परमेश्वरको देखासिकी गरेका छन्। र उनले यो गर्नु नै, अब उनले के भन्छ भन्दाखेरि, जसरी उनले ख्रीष्ट येशूको अनुसरण गरे, ख्रीष्ट येशूको पाइला पाइलामा टेकेर हिँडे, र पाउलले भन्दैछन् मेरो अनुकरण गर, र यो अन्तिममा पनि उहाँले भन्नुहुन्छ मबाट जे सिक्यो, मबाट जे कुरा ग्रहण गर्यो, सुन्यो, देख्यो, त्यही गर, भने चाहिँ पाउलको अनुसरण गर भनेर यहाँनिर बताइएको छ, जसरी पाउलले ख्रीष्टको अनुसरण गरेका छन्। आदरणीय श्रोता, परमेश्वर एउटा व्यक्तिसँग रहनुहुन्छ। जुन कुरा एउटा व्यक्तिले, पाउलले जसरी येशु ख्रीष्टको अनुसरण गरेर परमेश्वर पाउलको साथमा हुनुहुन्थ्यो, त्यसरी नै पाउलले भन्दछ कि तिमीहरूले पनि मेरो अनुसरण गर। मेरो अनुसरण गर। यो कुरा पावलले जे कुरा भनिरहेको छ कि आज यहाँनिर पावलले भनेका कुराहरूलाई हामी हेरौं कि पावलले आफूलाई जसरी अनुसरण गर भनेको छ त्यसरी नै आज हामीले पावलले जे गरेका छन् त्यो कुरा गर्नु आवश्यक छ। र पावलले दिएको यो शिक्षामा कि एउटा कुरा चाहिँ स्थिर रहने कुरासँग सम्बन्धित छ। पावलले आफ्नो विश्वासमा स्थिर रहिरहनु पर्छ भनेका छन् र अर्को कुरा चाहिँ आवश्यकता परेकाहरूलाई सुसमाचारको काममा व्यस्त हुनेहरूलाई मदत गर्नु भनेका छन्। प्रभुको काममा व्यस्त हुनेहरूलाई मदत गर्नुपर्छ, सेवा गर्नेहरूलाई सहयोग गर्नुपर्छ र अर्को कुरा चाहिँ प्रभुमा सधैँ आनन्द गर भनिकन यहाँ पावलले भन्दछन्। प्रभुमा सधैँ आनन्द गर्नका लागि यीशु ख्रीष्टमा त्यो व्यक्ति टाँसिनु पर्छ, यीशु ख्रीष्टमा ऊ जोडिनु पर्छ र चिन्ता फिक्री नगर भनेको छ र चिन्ता फिक्री नगर्नका लागि शान्ति परमेश्वरले दिनुहुन्छ र शान्ति हरेक व्यक्तिको जीवनमा हुनका लागि यीशु ख्रीष्टलाई एउटा व्यक्तिले विश्वास गर्नुपर्छ र ठिक विचार गर्नुपर्ने हुन्छ र त्यो विचार गर्नका लागि हरेक व्यक्तिले जे कुरा असल छ त्यो कुराहरू सोच्नु पर्छ, जे कुराहरूले फाइदा गर्छ, जे कुराहरूले सकारात्मक रूप लिन्छ ती कुराहरूलाई सोच्नु आवश्यक छ र पावलको अनुसरण गर्नु आवश्यक छ र यस्तो गर्यो भने परमेश्वर त्यो व्यक्तिसँग हुन्छ। आदरणीय श्रोता, आज यदि परमेश्वर तपाईँ र मेरो साथमा हुनुपर्छ भने, यदि परमेश्वरबाट हाम्रो चिन्ता फिक्रीहरू हट्नुपर्छ भने, यदि तपाईँ र मेरो जीवनमा आनन्द प्रभुमा सधैँ आनन्द गरिरहनु पर्छ भने, आफ्नो विश्वासलाई स्थिर गरिराख्नुपर्छ भने र सुसमाचारको काम गर्नेहरूलाई सहायता गर्नुपर्छ भने आज तपाईँ र मेरो जीवनमा परमेश्वरलाई विश्वास गर्नु आवश्यक छ। यीशु ख्रीष्टलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नु आवश्यक छ। यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको जीवनमा यी सबै आशीर्वादहरू हुन्छन् र आज जतिजनाले यीशुलाई विश्वास गरिसक्नु भएको छ उहाँहरूको जीवनमा स्थिर रहिरहनु पर्छ। उहाँहरूले दुःख भनौ प्रभुको सेवा गर्नेहरूलाई सहायता गरिरहनुपर्छ। उहाँहरूको जीवनमा प्रभुमा सधैँ आनन्द गरिरहनुपर्छ। उहाँहरूको जीवनमा सधैँ नै शान्तिले काम मात गरिरहेको हुनुपर्छ र उहाँहरूको जीवनमा सधैँ नै असल अथवा सकारात्मक कुराहरू सोच्नु पर्ने हुन्छ र पावलले जे कुरो गर्यो, जे कुरा पावलबाट ग्रहण गर्यो त्यो सबै कुरा पालन गर्नुपर्ने हुन्छ र त्यसपछि परमेश्वर त्यो व्यक्तिको जीवनमा हुन्छ र आज यहाँहरू सबैले प्रभु येशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरको चरणमा रहेर प्रभुमा सधैँ आनन्दित भइराख्नुपर्छ, शान्तिमा जिइराख्नुपर्छ, असल विचार गरिराख्नुपर्छ। आउनुहोस्, जतिजनाले येशुलाई विश्वास गर्नुभएको छैन यहाँहरूको जीवनमा

0: सत्य कुरामा लागिराख्नुहोस्, विचार गरिराख्नुहोस् र यसरी परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: रेडियो कार्यक्रम जीवनको वचन
2: हौस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एड हिम्सन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
3: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
4: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी वर्जन गीतहरू।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सूची राख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3:25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनुपर्छ। स्थलको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट यो देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि एस्थर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20 पद, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाहरू हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो। उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11:33 पद, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नुभएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको पहिलो अध्यायमा हामीले पढ्छौ जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ, तपाईँले कहाँ परमेश्वरले एकपछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले इस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो, र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ हामी ती निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामान नभेटेर बेपत्ता।
9: होइन, सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
8: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ LR स्कुलको नजिकै।
10: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
11: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
10: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236, 98510 74236
11: र फोन नम्बर 01513010 छ, 01513010 छ।
10: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कुलको नजिकै।
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
11: प्रोप्राइटर सानु सापकोटा, 01-52-28-54, 01-52-28-54 र 98511 25638 98511 25638
12: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
13: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डी एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।

पहिलो समुएलको पुस्तक अध्याय एक। समुएलको जन्म। रामतइमबाट आएका एकजना मानिस थिए। तिनी एक सुपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए अनि तिनी यरोहामका छोरा एलिहुका नाति, तोहुका पनाति र सुपका जनाति थिए। हन्नाहा र पनिन्नाहा नाउँका तिनका दुई पत्नी थिए। पनिन्नाहाको छोरा छोरीहरू थिए, तर हन्नाहा निसन्तान थिइन्। एल्काना वर्षेनी सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलिदान चढाउन आफ्नो शहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा होप्नी र पिनाहास परमप्रभुका पुजारीहरू थिए। बलिदान चढाएको दिन एल्कानाले आफ्नी पत्नी पनिन्नाहा र यिनका सबै छोरा छोरीहरूलाई भेटेको भाग दिन्थे, तर हन्नाहालाई दुब्बर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे र परमप्रभुले तिनको गर्व रोक्नु भएको थियो। तिनका छोरा छोरी नभएको हुनाले हन्नाहाकी सौताले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन्। सालसालै यस्तो हुन्थ्यो। जब हन्ना परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउथिन्। तिनका पति एल्कानाले तिनलाई भन्थे, हन्ना, तिमी किन रोइरहेकी छौ र केही पनि खाँदैनौ? तिमी किन यति दुखित छौ? के म तिम्रो निम्ति दसजना छोराहरू भन्दा पनि बढ्दा छैन र? एकपल्ट सिलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्ना उठिन्। त्यस बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए। हन्नाले मनमा ठूलो पीर सहित रोएर परमप्रभुसित प्रार्थना चढाइन्। हन्नाले यी कुरा भनेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईँले मेरो दुःख बुझेर ममा कृपा दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईँले मलाई भुल्नु भएन र एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु र त्यसको कपालमा कहिले छुरा लाग्ने छैन। तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनको ओठ चलेको देखे। हन्ना मनमनै प्रार्थना गरिरहेकी थिइन् अनि तिनको ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस नसामा रहन्छौ? मध्य त्यागी देऊ। तिनले जवाफ दिइन्, यस्तो होइन मेरा प्रभु, म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मध्य पिएकी छैन। म त परमप्रभुको सामु मेरो मनको दुःख पोखिरहेछु। हजुर मलाई यस्तो नीच नठान्नुहोला। मेरो दुःख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहेछु। एलीले भने, शान्तिसित जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई दिउन्। हन्नाले भनिन्, म तपाईँको दयाको योग्य हुन सकूं। त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन् अनि तिनी फेरि उदास भइनन्। भोलिपल्ट तिनीहरू बिहानै उठेर परमप्रभुलाई दण्डवत गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नासित एल्कानाको सहवास भयो र परमप्रभुले हन्नालाई सम्झनु भयो। हन्ना गर्भवती भइन् र बेला पुगेपछि तिनले एकजना छोरो जन्माइन्। तिनले त्यसको नाउँ समुएल राखिन्, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ भनी तिनी भन्थिन्। समुएलको समर्पण। जब वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए, हन्ना तिनीहरूसँग गइन्। तिनले आफ्नो पतिलाई भनिन्, जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु र त्यो सधैँभरि नै त्यही रहनेछ। तिनकी पति एल्कानाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर, त्यसले दूध नछोडेसम्म घरमै बस, केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्। यसैले ती स्त्री घरैमा बसिन् र दूध नछोडेसम्म त्यस बालकलाई हुर्काइन्। जब तिनले दूध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3 वर्ष साढे 5 पाती पिठो र 1 मसक दाँत मध्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँडेलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिरहेकी थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभुका हाने म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिरहेको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे।

पहिलो समयको पुस्तक अध्याय 2 हन्नाको धन्यवाद प्रदान। तब हन्नाले यो प्रार्थना चढाइन्, मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ, परमप्रभुमा म मेरो सिंह उच्च पार्दछु, मेरो मुख मेरा शत्रुहरू प्रति धाकले भरिएको छ, तपाईँले मलाई उद्धार गर्नु भएकोले म हर्षित भएकी छु, परमप्रभु बाहेक पवित्रहरू कोही छैन, तपाईँ जस्तै अरू कोही छैन, हाम्रा परमेश्वर जस्तै अरू कुनै चट्टान छैन, तेरो घमण्ड बन्द गर, अहंकारको वचन तेरो मुखबाट ननिकाल, किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ, उहाँद्वारा सबै काम जोखिन्छ, सुरवीरहरूको धनु माचिएका छन् तर ठेस खाएर लडेकाहरूले बल प्राप्त गरेका छन्, परिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन् तर भोकाएकाहरू फेरि भोकाउने छैनन्, आज स्त्रीले 7 बच्चाहरू जन्माएकी छ तर धेरै छोराहरूकी आमा शिथिल हुन्छ, परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ, परमप्रभुले दरिद्रता र धन सम्पत्ति पठाउनुहुन्छ, उहाँले नम्र तुल्याउनुहुन्छ र उहाँले उच्च पार्नुहुन्छ, राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धुलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ, किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नु भएको हो, उहाँले आफ्ना पवित्र जनहरूको खुट्टालाई रक्षा गर्नुहुनेछ तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्, केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन, परमप्रभुको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, उहाँ स्वर्गबाट तिनीहरूको विरुद्धमा गर्दन हुनेछ, पृथ्वीको पल्लो छेउसम्मै परमप्रभुले न्याय गर्नुहुनेछ, उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ र आफ्नो अभिषिक्त जनको सिंह उच्च पार्नुहुनेछ, तब एल्काना रामामा आफ्नो घरमा फर्के तर त्यो बालक चाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्यही नै बस्यो। एलीका छोराहरू दुष्ट थिए, परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन, मानिसहरूप्रति पुजारीहरूले गर्नुपर्ने व्यवहारको रीति यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो तब मासु उम्लिरहँदा पुजारीको सेवक त्रिशूल लिएर आउँथ्यो र त्रिशूलले कराई वा ताप्की वा तसला वा खड्कुलोमा भएको मासु गुच्थ्यो र त्यसरी आएको जति चाहिँ पुजारीले लाने गर्थे। सिलोमा बलिदान चढाउनलाई आएका सब इसरायलीहरूसित तिनीहरूले त्यस्तै व्यवहार गर्थे। बोसो जलाउन अघि नै पुजारीको सेवक आएर बलिदान चढाउने मानिसलाई भन्थ्यो, पुजारीको लागि पकाउनलाई मलाई मासु देऊ, अघिबाट उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्छन्, पहिले बोसो जलाउन देऊ र तिमीले मागेको जति लैजाऊ भने यदि कुनै मानिसले जवाफ दियो भने त्यस सेवकले यसो भन्थ्यो, होइन त्यो मलाई अहिले नै देऊ नत्र त म जबरजस्ती खोसेर लैजानेछु। ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे। तर बालक समुएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे। हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन् र तिनका पतिसँग वार्षिक बलिदान चढाउन जाँदा समुएलको निम्ति त्यो लगिदिन्थिन्। एलीले एल्काना र उनकी पत्नीलाई आशीर्वाद दिएर भन्थे, तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई स्त्रीबाट छोरा छोरीहरू देऊन्। त्यसपछि तिनीहरू आफ्नो घर फर्कन्थे। परमप्रभुले हन्नामाथि अनुग्रह गर्नुभएर तिनी गर्भवती भएर 3 र 2 जन्माइन्। उता बालक समुएल परमप्रभुको सामुन्ने बढ्न लाग्यो। एली अब साह्रै वृद्ध भएका थिए र उनका छोराहरूले सारा इजरायलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेको कुरा पनि उनले सुने। यसकारण उनले तिनीहरूलाई भने, तिमीहरू किन यस्तो काम गर्दछौ, तिमीहरू दुष्ट व्यवहार गर्दछौ भन्ने कुरा म सबै मानिसहरूको मुखबाट सुन्दै होइन मेरा छोरा हो, जे म सुन्दैछु परमप्रभुको मानिसहरूको बीचमा फैलिएको यस्तो कुरो असल छैन। यदि मानिसले मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले हस्तक्षेप गर्नुहोला, तर यदि मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले बोलिदिने। यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्नो पिताको कुरामा ध्यान दिएनन् किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्छा थियो। अनि बालक समुएल कदमा तथा परमप्रभु र मानिसहरूको निगाहमा बढ्दै गए। एलीको घराना विरुद्ध अगमबाडी। अब परमेश्वरको एकजना दास एली कहाँ आएर उनलाई भने, परमप्रभु यसो भन्नुहुन्छ कि मैले आफूलाई तेरा पिताको घराना कहाँ मिश्रमा तिनीहरू फारोको दासत्वमा हुँदा प्रकट गरेको थिइन, मैले इजरायलका सबै कुलहरू मध्ये तेरा पितालाई मेरो पुजारी हुन, मेरो वेदीका खुट्केलामा उक्लन धूप बाल्न र मेरो सामु एपोत लगाउन छाने, इजरायलका सबै अन्न बलि तेरा पिताका घरनाको निम्ति अलग पनि गरिदिए, किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्थानको निम्ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ, तैले मेरो प्रजा इजरायलले चढाएको सबै बलिदानको असल भागलाई आफ्नो निम्ति राखिन तँ तेरा छोराहरूलाई मलाई भन्दा बढी सम्मान गर्छस्, त्यसकारण परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्नेछन् भनी मैले प्रतिज्ञा
गरेको थिएँ, तर अब परमेश्वर यसो भन्नुहुन्छ, अब यस्तो हुने छैन, मलाई आदर गर्नेलाई म आदर गर्नेछु र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्। समय आउँदैछ जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुने छैन, मेरो वासस्थानमा तैले संकष्ट देख्नेछस्। इजरायलको निम्ति भलो गरिनेछ, तापनि तेरो परिवारमा अब उपरान्त कहिले कुनै वृद्ध मानिस हुने छैन। मेरो वेदीको सेवाबाट मैले कसैलाई छोड्छु भने तेरो आँखामा आँसु र हृदयमा शोक पार्नलाई मात्र बचाएर राख्नेछु र तेरा सबै सन्तानहरू जीवनको चरम अवस्थामा मर्नेछन्। तेरा दुई छोराहरूको दुर्दशा तेरो निम्ति एउटा चिन्ह हुनेछ। होप्नी र पिनाहास दुवै एकै दिनमा मर्नेछन्। म मेरो निम्ति एउटा विश्वासयोग्य पुजारी नियुक्त गर्नेछु जसले मेरो मनमा र हृदयमा भएको अनुसार गर्नेछ। म त्यसको परिवारलाई स्थिर गराउनेछु र त्यसले मेरो अभिषिक्त मानिसको सामु पुस्तौंसम्म सेवा गर्नेछ। तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक काँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्नेछ र विन्ती गर्नेछ, मलाई कुनै पुजारी पदमा नियुक्त गर्नुहोस् र मसित खानालाई भोजन होस्।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्ते श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनको कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर भारत दार्जिलिङ र हाल ललितपुर जिल्ला भैँसीपट्टी फुलबारी मार्गमा बस्ने हुने र एल्बेथेल मण्डलीका वरिष्ठ पास्टर समल सेडिम्बाको आफ्नो जीवन गवाही बताउन गइरहेको छु। उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही यसरी बताउनु भएको थियो। म पास्टर समल सेडिम्बा हुँ। मेरो जन्म भारतको दार्जिलिङ 2010 भदौ 18 भएको हो। हाल म ललितपुर जिल्ला भैँसीपट्टी फुलबारी मार्गमा बस्छु र एल्बेथेल मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। म क्रिस्चियन परिवारमा जन्मे र हुर्के। मेरो आमाले परमेश्वरको बारेमा सिकाउनु भयो। म सानैदेखि बाल समितिमा बसे र परमेश्वरको बारेमा सिक्ने मौका पाए। मेरो बाजेको पुर्खौली घर नेपालको 13 थुम जिल्ला खिम्ती उत्तर पूर्वमा पर्दथ्यो। मेरो बुबाको इच्छा आफ्नै पुर्खौली ठाउँमा नै फर्काउनु पर्छ भन्ने मनसाय भएर 1963 हामी सपरिवार नेपालमा आयौं। हामी 4 दाजु भाइ र 2 दिदी बहिनीहरू हौं। म सानैदेखि बाल संगतिमा बसे र YFC नामक जवानहरूको एउटा सुसमाचारी संस्थामा सेवा गर्ने मौका पाए। मैले संस्थामा जवानहरूको माझमा धेरै कार्यक्रमहरू सञ्चालन गर्ने मौका पनि मैले पाए। यसरी बाल संगतिमा जाँदैमा र परिवारहरू क्रिस्चियन हुँदामा उद्धार मुक्ति पाइँदैन रहेछ। किङ्स एन्ड 20 र YFC नामक संस्थाले जवानहरूको बीचमा बेला बेलामा सम्मेलन गर्ने गर्दथ्यो। यो कार्यक्रम शान्त भवन र सुरेन्द्र भवनका दलहरूमा गरिन्थ्यो। एकपटक सानेपामा त्यो कार्यक्रम भएको थियो। त्यो समयमा अहिलेको जस्तो गाडीहरूको सुविधा थिएन, तर पनि म 2 घण्टा हिँडेर सहभागी भएको थिएँ। 1975 अगस्तमा म त्रिभुवन विश्वविद्यालयमा काम गर्थे र काठमाडौँको सिफल भन्ने ठाउँमा बस्थे। YFC एउटा ठूलो सम्मेलन बालाजीको नागार्जुन डाँडामा राखिएको थियो। नागार्जुनको जंगलको डाँडाको बीचमा पानी परिरहेको बेलामा आयोजकले हामीलाई पाल टाँगेर राख्नु भएको थियो। उक्त ग्याममा हामी प्रार्थना भइरहेको बेस समयमा अचानक म ठूलो स्वरले रोई र मेरो आँखाबाट आँसु झरिरहेको थियो। त्यो मेरो पश्चातापको आँसु थियो। त्यो समयमा परमेश्वरको आत्मामा भएको अनुभव गरी र परमेश्वरको मधुर आवाज ममा आयो। ख्रिस्ट यसुमा आफ्नो जीवनमा ग्रहण गरिनस् भनेदेखि तैले परमेश्वरको सेवा गर्न सक्दैनस्। जब त्यो आवाज मलाई आयो, मैले तुरन्तै त्यही समयमा परमेश्वरको विश्वासलाई मेरो प्रभुमा पनि व्यक्तिगत रूपमा ग्रहण गरे। त्यसपछि प्रार्थना गर्दा गर्दै त्यही सुति गएछु। बिहान म एउटा पाल र भुइँमा सुतिरहेको थिएँ। म उठेर आफैलाई एकदमै ताजा र खुसीको अनुभव गरे अनि मैले आजबाट नयाँ जीवन पाएर पक्का क्रिस्चियन भएको र ममा पवित्र आत्मा पाएको मैले महसुस गरे। त्यसपछि मैले परमेश्वर धन्यवाद दिएँ। केही समयपछि रेभरेन्ड रोबर्ट कार्तकले काठमाडौँको सुन्दरी जलमा पिता र पुत्र र पवित्र आत्माको नाउँमा पानीको बपतिस्मा दिनुभयो। 1977 सालदेखि ज्ञानेश्वर मण्डलीमा सेवाकारी गरे। मेरो काम मण्डली भवनको वरिपरि कुचो लगाउने, झ्यालहरू सफा गर्ने र प्रत्येक शनिबार विश्वासीहरूको जुत्ता मिलाइदिने थियो। यसरी मण्डलीको सेवा गर्न पाउँदा म अति नै खुसी थिएँ। 1978 म र मेरो परिवार आराधना मण्डलीमा आयौं। आराधना मण्डली भर्खरै सुरु भएको थियो, जहाँ हाम्रो उपस्थितिले मण्डलीको सेवाकारीमा ठूलो टेवा वा ऊर्जा मिल्यो। पुनः मेरो जवानहरूको सेवाकारी अझ प्रभावकारी सेवा हुन थाल्यो। मेरो सेवाकालाई मध्यनजर राखी 1980 1984 डिकन र एल्डरको सेवाकारीको निम्ति अभिषेक गरियो। त्यही समयमा मैले 1972 1978 त्रिभुवन विश्वविद्यालयमा अर्ध सरकारी जागिर पनि खाएँ। त्यो समयमा नेपालमा क्रिस्चियनहरूमा धेरै सतावट थियो। सतावटको बावजुद दुःख कष्ट केप्नु परेको अवस्थामा गाह्रो भएकोले पछि गएर जागिर सबै छोडेर पूरा समय मण्डलीको सेवामा आएँ। यसरी त्रिभुवन विश्वविद्यालयको लामो जागिरे जीवनपछि प्रभुले मलाई उहाँको सेवाकारीको निम्ति एल्डर र पास्टरको अभिषेकद्वारा पूरा समय सेवा गर्ने अवसर दिनुभयो। यसरी 42:6 यस्तो लेखिएको छ, म परमप्रभुले तिमीलाई मेरो धार्मिकता अनुसार बोलाएको छु। यस बमोजिम परमेश्वरले मलाई उक्त सेवाको निम्ति बोलावट भयो र मैले ठुलो अभिभार बोके। म र मेरो परिवारको सेवाकाईमा प्रेरणा दिनु हुने मेरो आमा र बुबाको ठुलो योगदान छ। 1980 दशकमा मेरो आमाले नेपालको चौथो बालग्राम डोकलस चिल्ड्रेन मेमोरियल स्थापना गर्नुभयो, जहाँ 125 अनाथ बाबु आमा विहीन बाल बालिकाले आश्रय पाएका थिए। नेपालको पहिलो बालग्राम, नेपाल बाल मन्दिर, दोस्रो परोपकार सामाजिक संस्था र तेस्रो एसओएस नामक मात्र बाल बालिकाको आश्रय केन्द्र थियो। त्यो समयमा नेपालमा बालग्रामहरू त्यति थिएन। एसओएस बालग्राम र बाल मन्दिर सरकारी मात्र थियो। त्यसपछि मेरो आमाले डकलस चिल्ड्रेन होम भनेर एउटा बालग्राम खोल्नुभयो। त्यहाँ मैले बाल बालिकाको बीचमा सेवा गर्ने मौका पाएँ। पछि मेरी श्रीमती र मैले 11 वर्षसम्म ललितपुरको भैँसीपाठीमा डोरकास चिल्ड्रेन होममा सेवा खै गर्यौं। त्यो बेलामा मेरो आमा र बुबालाई धर्म प्रचारको आरोप लगाए। मैले उहाँ को पक्षमा र छल भानकारी सेवा जो बाबु आमा विहीन बाल बालिकाहरूको सेवामा समर्पित सेवा हो भने पुष्टि गर्ने अवसर मिल्यो। त्यस बेलामा मैले अञ्जलाधीशलाई भेटेर आरी श्रीहरूको बयान र उजुरीलाई सोधपुछद्वारा उक्त उजुरी फिर्ता गराउने काम गरे। 1980 मेरो बुबाले क्रिस्टियन मिडिया नेपाल भन्ने संस्था सुरु गर्नुभयो, जसमा पौट कक्षाहरू सञ्चालन गरिन्थ्यो। त्यो सेवा स्थानीय ठाउँमा र नेपालका विभिन्न विकट ठाउँहरू जस्तै पश्चिमको चेपाङको काकडा भन्ने ठाउँहरूमा धेरै विश्वासीले पौट शिक्षा लिएर बाइबल पढ्न सक्षम भए। बुबाले फेरि नेपालमा पहिलो पटक क्रिस्टियन भजनबाट उहाँको महिमा भन्ने अडियो क्यासेट निकाल्नु भयो। बिस्तारै बुबाको सेवा वृद्धि भयो र मैले मण्डलीको दिदी बहिनीहरूको लागि सिलाइको तालिम कार्यक्रमहरूमा विभिन्न जिल्लाहरू जस्तै मकवानपुर र नेपालका पूर्वको जिल्लाहरूमा पनि सञ्चालन गर्यौं। आमा बुबाको प्रेरणाबाट मैले श्रीमतीसँग प्रार्थना साथ हामीले बाल बालिकाहरूको सेवामा डोरकास बाल ग्राम सुरु गर्यौं, जहाँ 42 बाल बालिकाहरूले आश्रय पाएका थिए। सन् 1995 सालदेखि 2004 बालग्राम सञ्चालन गर्यो। आज 2018 आउँदा ती व्यक्तिहरू बालग्रामबाट आत्मिक सेवा र समाज सेवाद्वारा धेरै जसो पास्टरहरू नियुक्ति भए मण्डली सञ्चालनमा छन् र जतिजना बाइबल सेमिनारको प्रिन्सिपलको रूपमा सेवारत छन् भने कतिजना सिभिल सेवामा कार्यरत छन्। यो देख्दा परमेश्वर धन्यवाद दिन्छु। बाल बालिकाको सेवा हाम्रो अवसर थियो भने सुसमाचार मण्डलीको भविष्यको निम्ति थियो। हामीले धेरै बाल बालिकाहरूलाई उनीहरूको आत्मिक स्तर मुनि र मान्यताको कदर गर्दै सेवामा जिम्मेवारी दिन सक्ने बनाउन पायौं, जसले हाम्रो सेवा कार्यमा पनि टेवा पुगेको छ। मेरो सेवाकामा धेरै आशिष चुनौती र सतावटहरू आए तापनि परमेश्वरले मलाई ढाडस बल र उत्साह दिइ नै रहनुभयो। सेवाकाईमा धेरै रोचक घटनाहरू पनि भोगियो र अनुभव गर्ने मौका मिल्यो। त्यसताका नेपालमा क्रिस्टियनहरूलाई धेरै सतावट थियो। पञ्चायती व्यवस्थाको अधीनमा रहेका मण्डलीहरूले धर्म प्रचार र धर्म परिवर्तनका मुद्दाहरू बडो कठिन रूपमा सामना गर्दै सेवा गर्नु पर्दथ्यो। सतावटको सिलसिलामा थुप्रै प्रभुको जनहरूलाई धर्म प्रचारका आरोपमा समातिने जेल हालिदिने र अनुसन्धानका रूपमा मण्डलीका सेवाहरूमा अवरोध, मण्डलीका हिसाब किताबहरूको छानबिन आदि जस्ता कार्यहरू र बिना पूर्जी प्रशासनद्वारा हस्तक्षेप गरिन्थ्यो। त्यस बेला मेरो पास्टरलाई ललितपुरको मंगल बजार स्थित प्रहरी थानामा लगियो र धेरै समयसम्म प्रहरीको निगरानीमा राखियो। हामीहरूले उहाँलाई खाना पाले पाले लगिदिन्थ्यो। एक दिन खाना लैजाने क्रममा मलाई त पनि उसैको चेला होस् भनेर केही समय थुनामा राखे। यसरी मण्डलीहरूले सतावट खोपिरहेको अवस्थामा उहाँको अनुग्रह सान्त्वना र सतावटमा हामीले सहनु पर्छ भन्ने बाइबलले वचनको प्रतिज्ञाहरूद्वारा हामीले प्रभुको कामलाई रोकेनौ। त्यही सतावटकै समयमा अझ विश्वासीहरूको वृद्धि भएको

2058 सालको कुरा हो। यसै क्रिस्टको पुनरुत्थानको स्थलको ग्यालीको संयोजकको भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको थियो। ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लाको सम्पूर्ण मण्डली सम्प्रदाय र संघ संस्था लगायत उपत्यकामा सेवा गर्दै रहनुभएका विदेशी नागरिक आदिको ठूलो स्तर महोत्सव आयोजना भएको थियो। कार्यक्रम धुमधाम भइरहेको थियो। विश्वासीहरूको भिडमा परमेश्वरको महिमा स्थित भइरहेको थियो। त्यसै समयमा प्रहरीको बयान आयो। प्रहरीले कसैलाई सोधेछन्, यहाँ आजको कार्यक्रमको संयोजक को हो? त्यसपछि कोही व्यक्तिले मेरो र इसुजुङ कार्कीको नाउँ दिएछ। हामी बसिरहेका ठाउँमा एकजना व्यक्ति आएर एउटा सानो कागज दिए। त्यहाँ मेरो र इसुजुङ कार्कीको नाउँ लेखेको थियो। तपाईँहरूलाई बाहिर एकछिन बोलाउँदैछ। मलाई लाग्यो कसैले गीतहरू गाउनको लागि होला। तर बाहिर आए, त्यहाँ सिभिल प्रहरी थियो। हामीलाई समायो र कालो भ्यानमा लग्यो। मैले भने, हामीलाई कहाँ लानु भएको हो? एकजना प्रहरीले भन्यो, तपाईँहरूले एकछिन हाम्रो डीएसपी साहेबले भेट्नु भन्नु भएको छ। फेरि मैले भने, किन होला? जवाफ दियो, होइन हजुर, हामीहरूलाई त थाहा हुँदैन। हामीले त माथिबाट जे आदेश आयो त्यही गर्ने हो। एकछिन गइदिउ न, भ्यानमा जाने हो र भ्यानमा नै आउने हो। एकछिनमै फर्काइदिइहाल्नुहुन्छ। तपाईँहरूको यहाँ कार्यक्रम रहेछ। बग्गी खानाको ठुलो पानीको ट्याङ्कीको छेउमा खोर जस्तो रहेछ। त्यहाँ त्यस्तो ठाउँ छ भनेर मलाई थाहा थिएन। हामीलाई त्यहाँ राखियो। 1 घण्टा 2 घण्टा 3 घण्टा भइसक्यो। कार्यक्रम सकिएर विश्वासीहरू आफ्नो घर घरमा पुगिसक्यो। हामीलाई छोड्दैन। अनि मैले यसो दिए, हामीहरूलाई कहिले जान दिने हो? हामीले त बिहान 5 बजे उठेर र्यालीमा आएर 7 बजेबाट कार्यक्रम सुरु गरेर 9-10 बजी सकाएर खाने कुरा खाने भनेको हामीहरूलाई त बर्बाद भयो नि। एकजना प्रहरीले भन्यो, डीएसपी साहेब आउँदै हुनुहुन्छ। उहाँले तपाईँहरूलाई 1-2 वटा प्रश्न सोध्नुहुन्छ, त्यसपछि छुरी दिइहाल्नुहुन्छ। त्यसपछि प्रहरीहरूले नै केही खाजाहरू ल्याइदिए। करिब 12 बजेतिर डीएसपीले बोलाउनु भयो। हामीहरू गयौं। उहाँले भन्नुभयो, हजुरहरू कहाँबाट आउनु भएको हो? यो कार्यक्रमको आयोजना कसले गरेको हो? यतिका मान्छेहरू कहाँबाट आएको हो? मैले भने, यो उपत्यका र्यालीमा भएका हाम्रा सबै मण्डलीहरू विश्वासीहरू हाम्रा परमेश्वर प्रभु श्री ख्रीष्टको पुनरुत्थानको घोषणा गर्न निस्केका हौं। हामीले एकदमै शान्ति र्याली पदयात्रा गरेका हौं। हजुर नारा पनि लगाउँदैनौ, कसैलाई बाधा पुर्याएको छैनौ र कुनै पनि देश राष्ट्र नेता वा पार्टीलाई विरोध गरेका छैनौ, मात्र परमेश्वरको पुनरुत्थानको घोषणा गरेका हौं। त्यसपछि डीएसपीले खुल्ला मञ्चमा खटिएको प्रहरीलाई फोन गर्नुभयो र सोध्नुभयो, त्यहाँको कार्यक्रम सकियो या सकिएको छैन? सबै मान्छेहरू घरमा पुग्यो या पुगेको छैन? बाटोमा आन्दोलन पो गरिरहेको छन् कि? त्यहाँबाट जवाफ आयो, सबै गइसक्यो हजुर, खुल्ला मञ्च खाली भइसकेको छ। हाम्रा मानिसहरू हामीहरूलाई खोज्दै आउनुभयो। उहाँले पनि भन्नुभयो, उहाँ दुई भाइको केही पनि गल्ती छैन। आजको कार्यक्रम एकदम शान्तिपूर्ण भयो, केही पनि घटनाहरू भएको छैन र सहभागीहरू सबै आआफ्नो घर घरमा पुगिसकेका छन्। हजुर उहाँहरूलाई छोडिदिनुहोस्। डीएसपीले भन्नुभयो, हामीले एउटा कागज गरेर मात्र छोड्छौ। त्यो कागजमा लेखिएको थियो, आजको कार्यक्रमबाट कतै कुनै अप्रिय घटनाहरू भएदेखि हामी जिम्मेवारी छौ। हामीलाई कागजमा सही गर्न लगाइए। हामीले सही गर्यौं। हाम्रो नाउँ, ठेगाना, फोन नम्बर र मण्डलीको नाउँ सबै लिए र छोडि दिए। यसरी हामीहरूलाई बिना पुर्जी 6 घण्टा जति थुनामा राखे। हामीलाई केही साथीहरूले बाहिर गेटमा पर्खिरहेका रहेछन्। त्यसपछि हामीहरू पुतली सडकको एक रेस्टुरेन्टमा खाजा खाँदै 6 घण्टाको प्रहरीको साथमा भएको घटनाको विवरण सुनायौं र घर फर्क्यौं। भोलिपल्ट अङ्ग्रेजी हिमालय खबर पत्रिकाले समाचारमा छपाएछन्, क्रिस्चियनहरूको जमात यो सबैभन्दा ठूलो जमात हो। 25,000 भन्दा बढी विश्वासीहरू सडकमा ओर्लिए। मलाई गर्व पनि लाग्यो। यसै अक्रिस्चियन पत्रिकालाई हामीले छपाई दिनुहोस् नभनी नै त्यसरी हाम्रो माहौल देखेर छपाउनु साँच्ची नै गर्वको कुरा पनि हो। मैले परमेश्वरलाई धन्यवाद दिए। हामीहरूलाई डीएसपीले भनेको थियो, तिमीहरूले नारा लगायौ या लगाएनौ वा केही श्रृङ्खल कार्य गर्यौ या गरेनौ, तर भोलिपल्ट पुरै देश र विदेश सबै अङ्ग्रेजी पत्रिकाले बताइदियो र सबैले पढेर थाहा गर्यो। बाइबललाई पनि भनिएको छ, यदि पृथ्वीमा मलाई उचाल्यो भने म निश्चय नै उचालिनेछु। प्रभु यसै उचालिनु भयो।
त्यो दिनको प्रचारमा येशु ख्रीष्टको साँच्ची नै महिमा भएको थियो। यस्तो कुराहरू धेरै नै मैले सुनेको थिएँ, तर मैले आफैले भोगे। परमेश्वरले म आफैलाई त्यो बाटो भएर अनुभव गर्न दिनुभयो। जति सतावट चोटहरू आए तापनि मैले उहाँमा नै सुन्थे। हामीहरू सबैजना आफ्नो घरतर्फ फर्क्यौं। त्यसपछि विभिन्न पास्टर र विश्वासीले फोन गरेर सोध्नु भयो, तपाईँहरूलाई प्रहरीले के गर्यो? पिट्यो, सजाय दियो, पत्रुसलाई जस्तो साङ्लोले बाँध्यो। यो एउटा जीवनमा कहिले नबिर्सिने ऐतिहासिक घटनाको रूपमा भयो। त्यस पश्चात हामीले यो कार्यक्रम प्रत्येक वर्ष मनाउँदै आएका छौँ। 1982 सालको कुरा हो। सेवाकाईको सिलसिलामा छिमेकी मुलुक भुटानमा रहेको विश्वासीहरूसँग भेटघाट संगति गर्ने मौका पाए। त्यहाँ प्रहरी र सुरक्षा गार्डहरूद्वारा एकदमै निगरानी राखिन्थ्यो, संगति गर्न बन्देज थियो। त्यहाँ हाम्रो विश्वासी हुनुहुन्थ्यो र उहाँहरूले भन्नुभयो, हामीहरूलाई संगति दिनुहोस्। उहाँहरूले मलाई भुटान जानको लागि पास बनाइदिनु भयो र पछि झ्याल ढोका र पर्दा लगाए बोलेको वा गीत भजनहरू गाएको आवाज बाहिर नजाने तरिकाले संगति गरियो र कोही नयाँ नौलो मानिस देख्यो भने पनि खोज तलास हुन्थ्यो। यसरी संगति राति नै गरेपछि हामीलाई त्यहाँका विश्वासीहरूले राति नै सिमाना पार गरिदिनु भएको थियो। यसरी सतावटको बावजुदमा पनि उहाँहरूको विश्वास परमेश्वर प्रति अगाव थियो। धर्मको बारेमा र ख्रिस्टको खातिर सतावट पाउनु दुःखको समय हो, तर मुक्ति पछि अर्को एउटा रमहटको समय पनि हो। मैले एकजना दाईलाई 2 वर्षको जेल सजाय भोगेपछि केन्द्रीय कारागार सिन्धाराबाट फूलमालाका साथ स्वागत गरी मण्डलीमा वृहत धन्यवादको कार्यक्रम मनाई स्वागत गरेको देखेको थिएँ। त्यो दिन मण्डलीको निम्ति ठूलो हर्षको समय थियो, कारण प्रार्थनाको उत्तर पाएका थियौं। मेरो सेवाकाको जीवनमा यस्ता थुप्रै घटनाहरू घटेका छन्। एकपटक मकनपुरको धेरै मण्डलीका विश्वासीहरूसँग सेवा संगति गर्ने क्रममा म कागडा भन्ने चेपाङको एउटा सबैभन्दा ठूलो मण्डलीमा पुगे। तल मनहराबाट करिब 5 घण्टाको पैदल यात्रा र कति ठाउँहरूमा बामे सर्दै त्यो ठाउँमा पुगे। त्यहाँको सबैभन्दा राम्रो सुत्ने ठाउँ भनेको तल बाख्रा खसी र माथि रुखको हाँगाहरूबाट बनाइएको छ्यान थियो। रातभरि सुत्न सकिन। त्यस्तै दोलखा र जिरीको सेवाखाईको भ्रमण पनि म बिर्सन सक्थिन। झरीको बेलामा पैदल यात्रा जिरीबाट 2-3 किलो नुन बोकेर प्लास्टिक ओढेर 4 घण्टाको बाटोमा जुकाहरू तल जमिनबाट र माथि रुखबाट पनि आउँथ्यो र हातमा मुठी मुठी नुन छर्कदै हिँड्नु पर्ने थियो र जुन गन्तव्यमा पुग्दा सबै नुन पनि सकिएको थियो। रातिमा पनि जुकाले मेरो रगत खाएछ। बिहान मेरो स्लिपिङ ब्यागमा रगतै रगत थियो। यस्तो भए तापनि अति नै रमाइलो ठाउँ थियो। त्यहाँका विश्वासीहरूले भक्तिपूर्वक सेवा गरिएका थिए। हाल त्यो ठाउँ धेरै मण्डली स्थापना भएको ठाउँ हो, जसलाई मैले प्रभुमा ल्याए र बक्तिस्मा दिए। पछिबाट मण्डली पनि स्थापना भयो र पास्टरको अभिषेक गरे र आज उहाँ त्यस ठाउँका वडा अध्यक्ष पनि चुनिनु भएको छ। र सबैभन्दा मनपर्ने सेवाकाई चाहिँ बाल बालिकाहरूको बीचमा हो। मैले विगत 14 वर्षदेखि जोखिममा परेका बाल बालिकाहरूको सेवा गर्दैछु। बाल बालिकाहरूको हित अधिकार र उनीहरू कति जोखिममा छन् भनेर उनीहरूको पक्षमा बोलिदिने सेवामा म खुसी छु। अङ्ग्रेजीमा चाइल्ड प्रोटेक्सन भन्छन्। उनीहरूको सुरक्षाको बारेमा घर परिवार र समाज भेदभाव अन्याय बाल विवाह चिली बेथी बेचबिखन आदि अप्रिय कार्यहरूको विरोधमा सहायता गर्दै आएको छु। साथै बाल बालिकाहरूको खुसी र रमाहटको निम्ति उपहार कार्यक्रमहरू अपरेसन क्रिसमस चाइल्ड संस्थाबाट हजारौं बाल बालिकाहरूलाई उपलब्ध गराउने र सुसमाचार सुनाउने र बिस्तारी चेलापनमा डुर्याउने र चेला बनाउने काम भइरहेको छ। यस प्रक्रियाद्वारा धेरै बाल बालिकाहरू प्रभुमा आएका छन् र बिस्तारै तिनीहरू बुबा आमाहरू पनि परमेश्वरमा विश्वास गरेका छन्, जसद्वारा मण्डली स्थापनामा ठूलो सहयोग मिलेको छ। हाल मेरो मण्डलीद्वारा भइरहेको कार्यक्रम पनि बाल बालिका केन्द्रित छन्। यस्तै मेरो मण्डलीले विगत 9 वर्षदेखि खाना खाने कार्यक्रमद्वारा विद्यार्थीहरूलाई विद्यालयपछि खाना दिने, अतिरिक्त गृह कार्य गराउने र बाइबलबाट कथाहरू सुनाउने काम गरिरहेका छौ। त्यस समयमा भावनाको पाठ्यक्रम, मेल बन्सको कार्यक्रम, टिचको कार्यक्रम लगायत किड्स
स्टोरी र यीशुको जीवनी बारे कथाहरू सञ्चालन गर्छौ। स्वास्थ्य सम्बन्धी प्राथमिक स्वास्थ्य शिक्षा खेल र अन्य कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ। बाइबलमा परमेश्वरले भन्नुभएको छ, यो सानो भन्दा सानो जो जतिलाई गर्यो ती तिमीले मलाई नै गर्यो। मेरो मण्डलीमा प्रत्येक हप्ता डाँडाको प्रार्थना जवानहरू, दिदी बहिनीहरू, अगुवाहरू र पुरुषहरूको भइरहेको छ। मण्डलीमा दुई महिनामा एक पटक खाना बनाएर ल्याएर बेच्ने र किनी खाने पुरानो कपडा लगायत सामानहरू जम्मा गरेर वर्ष एक पटक बिक्री गर्ने जस्ता कार्यहरू सञ्चालन गर्दै आएका छौ। 2015 को विनाशकारी भूकम्पमा घरहरू भत्किएर बस्ने ठाउँ नभएको 8-9 परिवारहरूलाई बस्ने व्यवस्था गरिदिएका छौ। यसरी मैले गरीब अनाथ र असहायहरूको सेवा सुसमाचारद्वारा मण्डली स्थापनाका कार्यहरूमा र तालिमका कार्यहरूलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छु। हाल मण्डली स्थापना, स्वास्थ्य अगुवा, स्वास्थ्य मण्डली, RIPE नामक तालिमको अवसर नपाएकाहरूको लागि अगुवा तालिमहरू वार्षिक रूपमा सञ्चालन भइरहेको छ। पहिले तिमेथी 3:15 बमोजिम पुरानो र नयाँ करारको सर्वेको रूपमा सिकाइने तालिम अपरेसन क्रिसमस चाइल्ड बालबालिकाहरूको निम्ति उपहार कार्यक्रम तथा सेलापन तालिम र अन्य तालिमहरूमा अगुवापनको बारेमा सिकाइरहेको छु। 2062 मैले नै बैसीपाटी क्षेत्र नमुना क्रिस्टियन समुदाय पनि सुरु गरे। अहिले हाम्रो 35 मण्डलीहरू आबद्ध छन्, जसमा जवान र दिदी बहिनीहरूको संगति पनि भइरहेको छ। मैले NCFMमा 5 वर्षको सदस्यको सेवाकै गरे पनि कार्नेट नेपाल संस्थाको 2004 7 सहायक सदस्य बने। 2007 हालसम्म अध्यक्ष भएर सेवाकाई गरिरहेको छु। पछिपछि नमुना क्रिस्टियन समुदायको अध्यक्ष भएर सेवाकाई गरिरहेको छु पनि। एभेन्जर बाइबल कलेज पार्टीको सदस्य र क्रिस्टियन महासंघको सह अध्यक्ष छु। CPT मण्डली स्थापना तालिमका संयोजक भने फाउन्डर कन्भरेन्सको वार्षिक रूपमा सञ्चालनमा छ। अपरेसन क्रिसमस चाल्ड समरिटन पर्सको बाल बालिकाहरूको निम्ति उपहार बक्स र चेला फन तालिम प्रत्येक वर्ष रास पनि 2007 हालसम्म अध्यक्ष भएर सेवा गरिरहेको छु। पछिपछि नमुना क्रिस्टियन समुदायको अध्यक्ष भएर सेवाकाई गरिरहेको छु पनि। एभेन्जर बाइबल कलेज पार्टीको सदस्य र

हरूमा पुग्न सक्दिन थिए। मेरो परिवारमा पनि परमेश्वरले धेरैभन्दा धेरै आशिष दिनु भएको छ। मेरो श्रीमती ललितपुर सातबाट स्थित होम नर्सिङ कलेजको शिक्षिका हुन्, अनि छोरी पनि शिक्षिका नै थिइन्। छोरो हाल USAमा छ। मण्डलीमा हाल 120 जना जति विश्वासीहरू छन् भने 3 झुण्ड र शाखा मण्डलीहरू छन्। मेरो जीवनमा शान्ति, आनन्द, माया र अनन्त जीवन परमेश्वरले दिनु भएको छ। मेरो परमेश्वर प्रभु यीशुको लागि हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। हवस् त श्रोता, आज मेरो निर्धारित समय सकेको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषमय बनाउने जीवन गहिरो छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। यसको लागि हो मेरो वाट्सएप नम्बर 6085908136, 608590813 छ। इमेल एड्रेस हो raimartha@gmail.com। फेसबुक हो मार्था राई जयमेसी।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रेस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ र हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत 24 घण्टा संसारैभरि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो जसले तपाईँ हामीलाई मुक्ति र दारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा र प्रतिक्रियाको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको चंगाई अथवा छुटकाराको विषयमा हेर्नेछौ। आजको यही विषयमा तपाईँ हामीलाई परमेश्वरको जीवित वचन पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रभुजन साईको तर्फबाट पनि हार्दिक नमस्कार तथा जय मिसी। यहाँहरूका बीचमा म फेरि पनि यो सुसमाचार सबैका लागि कार्यक्रम लिएर आएको छु। पवित्र धर्मशास्त्र बाइबल तपाईँ र मेरा साँचो र सत्य प्रेमीला परमेश्वरको प्रेम पत्र हो। यहाँभित्रका गहिरा र गुप्त कुराहरू जान्न हामी सबैलाई अधिकार छ। कतिजना हामी पढलेख छैनौ होला, कतिजना हामी पढलेख भएर पनि यो पवित्र शास्त्र पढ्न चाहँदैनौ होला, कतिपय चाहेर पनि समयले भ्याउँदैन होला। एनिवे, तपाईँ र मेरा परमेश्वरले तपाईँ र ममाथि बडो कृपा र दया गरेको कारण आज तपाईँ र म रेडियो मार्फत, टेलिभिजन मार्फत, विभिन्न पत्र पत्रिका मार्फत ती साँचो ईश्वरको प्रेम र अनुग्रहका कुराहरू सुन्दै र जान्दै बुझ्दै आइरहेका छौ। जानी जानी बुझी बुझी लागू गर्दैनौ भने त्यो आरोप परमेश्वरमा हुँदैन, त्यो कमजोरी हाम्रै हो। श्रोता, मैले तपाईँहरूको कमजोरी देखाउन चाहेको होइन, तपाईँ र म एकै मानव जाति हौ, तपाईँ र मेरा ईश्वर एकै हुनुहुन्छ। जो यो धरतीमा एक पटक पूर्ण रूपले आउनुभयो उहाँ हुनुहुन्छ, येशू ख्रिस्ट। आदरणीय श्रोता,

येशु ख्रिस्टलाई किन ईश्वर भनिन्छ, किन उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नलाई हामीले प्रमाणहरू पनि जान्नु पर्दछ। धेरै प्रमाणहरू छन् जुन प्रमाणका अगाडि विश्वका विद्वानहरू झुक्नु पर्यो, विश्वका ज्ञानीहरू झुक्नु पर्यो। आज विश्वमा जति धेरै विकसित र शिक्षित हुन्छन् तिनीहरू नै बढी येशुलाई मान्दछन् र पवित्र धर्मशास्त्र बाइबल पढ्दछन्। आदरणीय श्रोता, तपाईँ र मेरो जीवन समस्यै समस्याले भरपूर्ण छ। यो समस्याको संगालोको जीवन ईश्वर परमेश्वरले बनाउनु भएको होइन, उहाँले समस्या रहित मृत्यु रहित अनन्तको जीवन दिनुभएको थियो। तर यो धरतीमा तपाईँ र मेरो शत्रु एक छ, जसलाई लुसिफर भनेर नामाकरण गरिएको छ अथवा नेपालीमा डियाबलस भनेर नाम काढिन्छ। हो, त्यसले गर्दा तपाईँ र मेरो जीवन दुःख कष्ट अभाव अशान्ति मृत्यु विभिन्न प्रकारका नराम्रा असरको पोका बनेको छ। त्यहाँबाट उकास्न यो धरतीमा कसैले पनि सक्दैन, तर स्वर्गबाट यो धरतीमा आउने एकमात्र उद्धारकर्ता येशु ख्रिस्टको नाउँमा यो सम्भव छ। आदरणीय श्रोता, प्रभु येशु ख्रिस्ट मुक्ति दिनुहुन्छ। सबभन्दा मुख्य विषय तपाईँ र हाम्रो सबैभन्दा महत्वको विषय हो मुक्ति। मुक्ति भनेको यो धरतीमा धन दौलत ऋण अशान्तिबाट मुक्त हुनु भन्दा पनि यो धरतीको जीवन पछि हामी महा संकट अथवा नरकमा जाँदैछौ। हो, त्यो नरकबाट बचेर हामी स्वर्गीय अनन्त अनन्तसम्म सुखमय ठाउँमा जानुलाई भनिन्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरा ईश्वर एकै हुनुहुन्छ। पक्कै पनि तपाईँले मलाई पराई ठान्नु भएको छैन र नठानिदिनु होला भनेर म विन्ती टक्र्याउँदछु। आदरणीय श्रोता, आज कति छोरा छोरीहरूले आमा बुवालाई धोका दिएका छन्, कतिका आमा बुवाले छोरा छोरीलाई पनि धोका दिएका छन्, कतिका श्रीमानहरूले श्रीमतीलाई पनि धोका दिएका छन्, कतिपय कि श्रीमतीहरूले पनि श्रीमानहरूलाई धोका दिँदै हिँडेका छन्। आदरणीय श्रोता, त्यसैले पवित्र धर्मशास्त्र बाइबलमा प्रभु येशूले भन्नुहुन्छ, नाकका दुई पालमा श्वास भएको कसैको पनि पूर्ण विश्वास नराख्नु। त्यसैले श्रोता, हामी जे जति काम गर्छौ एकदमै गम्भीरताका साथ एकदमै होसियारीका साथ गर्नु पर्दछ, जसले पनि तपाईँ र मेरो जीवनमा खेलबाड गर्न सक्दछ। तर एकजना त्यस्तो हुनुहुन्छ जसले कहिल्यै पनि तपाईँ र मेरो जीवनमा खेलबाड गर्नुहुन्न, उहाँ हुनुहुन्छ येशु ख्रिस्ट। उहाँ यति गम्भीर हुनुहुन्छ तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो जीवनमा मात्र होइन, किरा फटेङ्ग्रा मच्छरहरूको जीवनको लागि पनि उहाँ उत्तिकै गम्भीर हुनुहुन्छ। संसारमा उहाँले सूर्य बनाउनुभयो, ताराहरू बनाउनुभयो, पृथ्वी बनाउनुभयो, विभिन्न प्रकारका ग्रह उपग्रहहरू बनाउनुभयो, किरा फटेङ्ग्रा झार जंगल पानी हावाहुरी बनाउनुभयो। हरेक उहाँको रचना उद्देश्यका साथमा बनिएको छ। हरेक चीजमा उहाँ उत्तिकै गम्भीर हुनुहुन्छ। तर तपाईँ र म भने आज कुनै पनि कुरामा गम्भीर छैनौ, इभन आफ्नै शरीरको लागि पनि हामी गम्भीर छैनौ, हामी वास्तै नगरेर भौतारी राखेका छौ। त्यसैले आदरणीय श्रोता, परमधामका परमेश्वर तपाईँ र मदेखि यति आत्तिनु भएको छ कि मेरा छोरा छोरीहरूलाई मैले सही बाटोमा शान्तिमा उद्धारमा मुक्तिमा आशिषमा र स्वर्गीय अनुभवका साथमा यो धरतीमा जिउने र ईश्वरीय व्यवस्थामा आधारित रहँदै यो धरतीमा जिउने, यो दुःख र कष्टले भरिएको अस्थायी पृथ्वी छोडेर आउँदा सुखै सुखले भरिएको स्थायी स्थान स्वर्गमा आओस् भन्ने उहाँको महान योजना छ। आदरणीय श्रोता, प्रभु येशु ख्रिस्टले विभिन्न प्रकारका अचम्मका काम गर्नुभएको थियो, त्यो यहाँहरूलाई थाहा नै होला र थाहा नभए पनि कतिपयले विश्वास गर्नुहुन्छ होला। येशु ईश्वर हुनुहुन्छ र ईश्वर भइसकेपछि त जे उहाँले चाहनुहुन्छ त्यो गर्नुहुन्छ। र आदरणीय श्रोता, म आज यहाँहरूका बीचमा चंगाईको विषयमा केही कुरा बताउन गइरहेको छु, किनभने तपाईँ हामीलाई विभिन्न प्रकारका चंगाईको आवश्यकता परेको छ। उदाहरणको लागि, हामीहरूलाई अशान्तिले पिरोलेको छ भने त्यहाँनिर अशान्तिलाई चंगाई गरेर शान्तिको जीवन प्राप्तिको लागि हामी खाँचोमा छौ। त्यो कुरा प्रभु येशु ख्रिस्ट गर्न चाहनुहुन्छ। यदि तपाईँ र हामी रोग बिमारले जकरिएका छौ र त्यसैले आत्तिएका छौ भने त्यसबाट पनि हामीहरूले छुटकारा येशूको नाउँमा पाउन सक्छौ। अर्को कुरा, तपाईँ हामी दैत दानवद्वारा पिल्सिएका छौ, भूतात्मा देव आत्मा प्रेत आत्माले तपाईँ हामीलाई बार बार धोका दिइराखेको छ भने पनि नासरत येशूका नाउँमा हामी पूर्ण रूपले छुटकारा पाउन सक्छौ, चंगाई पाउन सक्छौ। हामीहरू आमा बुवाबाट छोराछोरीले धोका पाउने, छोराछोरीबाट आमा बुवाले धोका पाउने, श्रीमानबाट श्रीमतीले धोका पाउने, श्रीमतीबाट श्रीमानले धोका पाउने, यो रोग यो व्यथाले
तडपिएका छौ भने यो व्यथालाई पनि चंगाई गर्न सक्ने क्षमता प्रभु येशु ख्रिस्टको नाउँमा छ। आदरणीय श्रोता, यस्ता विविध यो धरतीमा घट्ने घटनाहरू, यो धरतीमा आउने समस्या र परिस्थितिहरूलाई सामना गर्न एउटा मात्र नाम सक्षम छ, त्यो नाम हो जीसस क्राइस्ट, येशु मसीह। आदरणीय श्रोता, यति धेरै कुरा के येशु एक्लैले गर्न सक्नुहुन्छ त? पक्कै पनि श्रोता, मैले त अहिले दुई चार कुरा मात्र भने, प्रभु येशु ख्रिस्टमा नथिङ इज इम्पोसिबल, एभ्रिथिङ पोसिबल, अथवा येशु ख्रिस्टमा सबै कुरा सम्भव छ, असम्भव केही पनि छैन। यदि तपाईँ र मैले येशु प्रभुमा विश्वास गर्छौ भने येशु मेरा मुक्तिदाता उद्धारकर्ता, येशु नै ईश्वर, येशु नै शुरूआत, येशु नै अन्त्य, येशु नै जीवन, येशुमा हामी पूर्ण रूपले समर्पित भयौं भने येशु ख्रिस्टले तपाईँ र मेरो जिम्मा लिन सक्नुहुन्छ। सबैभन्दा पहिलो जिम्मा त पाप क्षमा गरेर स्वर्गीय राज्यमा लिने नै गर्नुहुन्छ, किनभने यो बराबर ठूलो समस्या हाम्रो जीवनमा अर्को छैन। हामी रोगी हुन्छौ, बिमारी हुन्छौ, समस्यामा हुन्छौ, अप्ठ्यारोमा हुन्छौ, अशान्तिमा हुन्छौ, जे पनि हाम्रो जीवनमा नराम्रा परिस्थितिहरू आइपर्छन्, यो डाइरेक्ट इनडाइरेक्ट हाम्रो पापको कारणसँग सम्बन्धित हुन्छ श्रोता, जुन कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। त्यसैले आज तपाईँ र हामी हेर्नेछौ परमेश्वरीय चंगाई अथवा ईश्वरीय चंगाई। पवित्र धर्मशास्त्र मत्तीको 8 अध्यायको 16 र 17 पदमा यसरी भनेको छ, जब साँझ पर्यो तब तिनीहरूले उहाँ कहाँ भूत लागेका धेरै जनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिमारीहरू थिए सबैलाई निको पार्नुभयो। यसै अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाउनुभयो। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको यसैया भन्ने पुस्तकको 53 अध्यायमा उहाँमा लोभ लाग्दो रूप पनि थिएन, उहाँमा लोभ लाग्दो लोवाई खुवाई पनि थिएन, उहाँमा लोभ लाग्दो कुनै कुरा पनि थिएन, तर आदरणीय श्रोता लोभले होइन येशूको नजिक बाध्यताले जाँदथे। हिजो आज पनि प्रभु येशु ख्रिस्टको वास्तविकता बुझेर त्यसमा लोभिएर येशूको चरणमा जाने कमै छन् भने विभिन्न समस्या र अप्ठ्याराहरूको कारण आत्तिएर कतै अरू उपाय नदेखेर बाध्यताले येशूका नजिक जाने धरतीका 100% क्रिश्चियनहरू छन् र आउँदा दिनहरूमा पनि त्यस्तै मानिसहरू येशूका अगाडि आउनेछन् जसलाई बाध्यता पर्दछ। दुःख, पीर, मर्का, रोग, व्याथा र भूतात्मा यस्ता कुराहरूले हामीहरूलाई अशान्ति र तडपाइरहेको बेलामा हामीलाई विभिन्न आफ्ना ईश्वर, आफ्ना भगवान, आफ्ना मान्य गुण्यलाई सम्झिदछौ। तर आदरणीय श्रोता, अन्तिम निर्णय भने, अन्तिम फैसला भने येशूको हातमा हुन्छ, अहिले बिस्तारै संसारले बुझ्दै गइरहेको छ। त्यसैले श्रोता, आशा सबैको मान्नु पर्दछ। हामीहरू व्यक्तिगत रूपमै समस्या पर्यो भने आशा छिमेकीको पनि लाग्छ, आशा साथीहरूको पनि लाग्छ, छेउछाउमा भएका हरेक मानिसबाट हामीले आशा मानिरहेका हुन्छौ, उनीहरूबाट सहायताको अपेक्षा गरिरहेका हुन्छौ। तर श्रोता, अन्तिम अवस्थामा हरेक आवश्यकता, हरेक परिस्थितिमा आइपर्ने समस्याहरूको समाधानको मूल्य भने हामीलाई जन्म दिनुहुने आमा बुवाले नै चुकाउनु पर्दछ। यदि आमा बुवा हुनुहुन्न भने सबभन्दा नजिकको नातेदारले नै त्यो जिम्मा लिनु पर्दछ, त्यो जिम्मेवारी उहाँको कानमा जाँदछ। उहाँ यदि सही व्यक्ति र साँचो स्वच्छ हृदयको व्यक्ति हुनुहुन्छ भने त्यो जिम्मा लिनुहुन्छ। त्यसरी नै श्रोता, धरतीमा धेरै समस्यामा तपाईँ हामी पिल्सिरहेका छौ, धेरै अशान्तिमा पिल्सिरहेका छौ, धेरै रोग व्याथाले हामीलाई सताइराखेको छ, हामी त्यसको समस्याको समाधानको लागि दौड़धूप गरिरहेका छौ, कतिजना दौड़ेर अस्पतालमा पुगिरहेका छौ, कतिजना दौड़ेर आफन्त कहाँ पुगिरहेका छौ, कतिजना आत्तिएर नेता राजाहरूको चरणमा पुगिसकेका छौ भने कतिजना आज आफ्ना मान्य गुण्य, आफूले आशा र आस्था गरेका विभिन्न भगवानहरूमा दौड़िरहेका छौ। तर आदरणीय श्रोता, पूर्ण रूपले छुटकारा पाएका छौ त? हामीलाई अस्थायी रूपमा सबैले सहायता गर्छ र त्यसको लेखा र मूल्य उसले चाहदछ, त्यसको जवाबमा उसले धेरै कुरा अपेक्षा गरेको हुन्छ। हामी नेताहरूलाई आशा मानेर उनीहरूको छेउमा जाउँ र भोटको आशामा हामीलाई सहायता गर्दछन्। विभिन्न प्रकारका दैत, दानव, देवी देवतालाई हामीहरू यो समस्याको समाधानको लागि तिनीहरूका चरणमा गयौं भने तिनीहरूले हामीलाई सहायता गर्न त चाहदछन्, तर हामी
उनीहरूले उनीहरूमा भाकल गरेर म यो कुरा दिनेछु, म तपाईँको निम्ति यो गर्नेछु, यो कुरा तपाईँलाई दिन्छु भनेर भाकल गरिसकेपछि मात्रै हामीलाई उनीहरूले आफ्नो क्षमता अनुसारको सहायता गर्दछन्। त्यसरी नै हामी आफन्तहरूमा, आफ्ना मानिसहरूमा, आफ्ना साना सन्तानहरूमा गयौं भने पनि भोलिको आशा राखेरै उनीहरूले हामीलाई सहायता गर्छन्। यदि हामी आउँदा दिनहरूमा सहायता गर्न सक्नेवाला छैनौं भने उनीहरूले पनि हामीलाई सहायता गर्दैनन्। यो तपाईँ र हामी अथवा सांसारिक स्वभाव हो। तर आदरणीय श्रोता, साँचो सृष्टिकर्ता परमेश्वर येशु ख्रिस्टले भने यस्तो कुनै पनि अपेक्षा नराखेर तपाईँ र मलाई सहायता गर्न चाहनुहुन्छ र सहायता गर्न सक्नुहुन्छ र सहायता गरिराख्नु भएको छ। उहाँले न त भाकल खोज्नुहुन्छ, उहाँले न त भविष्यका स्वार्थ खोज्नुहुन्छ, उहाँले न त कुनै नाता खोज्नुहुन्छ, न त कुनै सम्बन्ध खोज्नुहुन्छ। उहाँले सिर्फ उहाँमाथि विश्वास गरेर उहाँ प्रति आफूले आस्था र विश्वासको भावना फैलाएर येशूको नाउँलाई ईश्वर र मुक्तिदाता भनेर विश्वास गरेको चाहनुहुन्छ। आदरणीय श्रोता, जस्ट विश्वास गर्नलाई न त धन दौलत लाग्दछ, न त इज्जत मान नै लाग्दछ। हाम्रो हृदयको विश्वास हामी आफैमा आधारित छ, तपाईँ र मेरो हातमा, तपाईँ र मेरो हृदयमा छ त्यो। त्यसैले श्रोता, आज तपाईँ र मैले निस्वार्थ ईश्वरले तपाईँ र माथि गर्न खोज्नु भएको चंगाईको विषयमा केही कुराहरू हेर्नेछौ। त्यो विषय वस्तु भित्र पस्नु भन्दा पहिला हामी एउटा गीत सुन्नेछौ, जुन कुराद्वारा तपाईँ र मेरो माइन्ड फ्रेश भएर ईश्वर

0: आफ्नै श्रोता तपाईँ र मैले आफ्नो जीवनमा विभिन्न उपलब्धि पाउने इच्छा अपेक्षा नगरेको होइन गरिरहेका छौ। मैले अघि नै भने हरेक कुराको सम्बन्ध डाइरेक्ट या इनडाइरेक्ट अथवा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पापमा गाँसिएको हुन्छ। आदरणीय श्रोता, रोग र बिमारको समस्या पाप र मृत्युको समस्यासँग गाँसिएको छ, अर्थात पतनका परिणामहरू पनि पापसँगै गाँसिएका हुन्छन्। चिकित्सा शास्त्रले रोग र बिमारको कारणलाई शरीर क्रिया विज्ञान वा मानसिक तनावसँग जोडेर हेर्छ भने बाइबलले आत्मिक कारण मुख्य वा आधारभूत समस्या भएको बताउँदछ। पहिलो कुरा, पाप यसले हाम्रो शारीरिक र आत्मिक बनावटलाई असर पारेको छ भनेर यूहन्ना 5:5-14 पदमा बताएको छ। र दोस्रो कुरा, शैतान अथवा दुष्ट आत्मा, अङ्ग्रेजीमा डेभल स्पिरिट भनिन्छ, जसले गर्दा पनि हामीलाई त्यो असरमा पुर्याएको हुन्छ जुन कुरा प्रेरित 10:38 अथवा मर्कुस 9:17-20-25 साथै लुकाको पुस्तक प्रेरितको पुस्तकहरूमा पनि बताएको छ। र पहिलो कुरा, रोग र बिमारको समस्याबाट देखाएको छ भने दोस्रो कुरा, परमेश्वरको उद्धारको बन्दोबस्त पतनको परिणाम जतिकै व्यापक प्रभावकारी छ। पापको निम्ति परमेश्वरले क्षमा दिनुहुन्छ, मृत्युको निम्ति परमेश्वरले अनन्त र पुनरुत्थान भएको जीवन दिनुहुन्छ, र रोग बिमारको निम्ति परमेश्वरले चंगाई दिनुहुन्छ। जुन कुरा भजन संग्रह 103:1-5, लुका भन्ने पुस्तकको 4:18, 5:17-26 साथै याकु 5:14-15 पदसम्म प्रस्तै बताएको छ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलका वाणी येशु ख्रिस्टको नाममा हामीले पढ्यौं भने यस्ता समस्याहरू समाधान हुन बिना खर्च निशुल्क रूपमा हामी उपाय पाउँछौ र परमेश्वरको कृपाद्वारा निको पनि हुन्छौ। यसैले येशुको पृथ्वीको जीवनमा उहाँको सेवा 3 सूत्रीय थियो। परमेश्वरको वचन सिकाउनु, पहिलो कुरा पश्चातापको बारेमा प्रचार गर्नु, दोस्रो कुरा र परमेश्वरका राज्यका आशिषहरू दिनु, र मानिसहरूको बीचमा भएका हरेक किसिमका रोग बिमार र दुर्बलताहरू निको पार्नु, जुन कुरा मती 4:23-24 पदमा व्याख्या गरिएको छ। आदरणीय श्रोता, परमेश्वरको चंगाईको पाटोमा जाँदा पहिलो कुरा हामीले हेर्यौं परमेश्वरको उद्धारको बन्दोबस्त। भनाइको मतलब, परमेश्वरले पश्चातापको घोषणा गर्नुभयो, परमेश्वरले पापको घोषणा गर्नुभयो, परमेश्वरले विभिन्न असल कामको घोषणा गर्नुभयो। जो जतिले उहाँको वाणी र वचनमा विश्वास गर्छ उसले उद्धार र मुक्ति पाउने व्यवस्था परमेश्वरको राज्यमा छ। जसरी हाम्रो देशमा पनि आफ्नो देशको नीति र नियममा रहेर जिउने मानिसहरू देशको असल नागरिकको रूपमा गनिन्छ भने देशको नीति नियमलाई पालना नगर्ने अवैधानिक रूपमा जीवन जिउने मानिसहरू खराब नागरिकको रूपमा चिनिन्छन्। त्यसरी नै स्वर्गीय राज्यमा पनि परमेश्वरको यो असल व्यवस्था अनुसार जिउने मानिस स्वर्गको लागि असल व्यक्ति गनिन्छ भने परमेश्वरको यो असल व्यवस्था बाइबल अनुसार नजिउने व्यक्ति स्वर्गीय राज्यमा प्रवेश नपाउने कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। परमेश्वरको इच्छाको विषय अर्को विषय छ। चंगाईको विषयमा परमेश्वरको इच्छा पवित्र शास्त्रमा 4 मुख्य तरिकाबाट प्रकाश पारिएको छ। पहिलो कुरा, परमेश्वरको आफ्नै आधिकारिक घोषणा। यदि परमेश्वरका मानिसहरू उहाँको करार र आज्ञाहरूमा विश्वास योग्य भइरहे भने प्रस्थान 15:26 परमेश्वरले तिनीहरूलाई स्वस्थ र चंगाईको प्रतिज्ञा दिनुभएको छ। उहाँको आधिकारिक घोषणा 2 सूत्री थियो। एउटा, जुन रोगहरू न्याय स्वरूप मैले मिश्रीहरूमाथि ल्याएको थिए ती मध्ये एउटा पनि तिमीहरूमाथि ल्याउने छैन, र अर्को कुरा, किनकि तिमीहरूलाई निको पार्ने उद्धारकर्ताका रूपमा म परमप्रभु हुँ। जब तिमीहरूले उत्साहसहित परमेश्वरको मुहार खोजी गरे र उहाँको वचन पालन गरे, उहाँ निरन्तर रूपमा पुरानो करारका अथवा येशु ख्रीष्ट बनेर यो धरतीमा आउनुभन्दा पहिलाका आफ्ना मानिसहरूका डाक्टर वा चंगाईकर्ता परमेश्वर हुनुभयो। जुन कुरा दोस्रो राजा 20:5 र भजन संग्रह 3:3 पदले बताउँदछ। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्ट यो धरतीमा आउँदा उहाँको सेवाको विषयमा हामी हेर्यौं भने येशू परमेश्वरका देहधारी पुत्रका रूपमा परमेश्वरका स्वभाव र चरित्रका सही प्रतिनिधि हुनुहुन्थ्यो र अहिले पनि उहाँ त्यही नै हुनुहुन्छ। येशूले परमेश्वरको इच्छालाई कार्यमा देखाउनु भयो र यसले बिमारीहरू र दुष्टबाट दबाइएका सबैलाई चंगाई गर्ने परमेश्वरको हृदय स्वभाव र उद्देश्य भएको प्रमाणित गर्छ र येशू ख्रीष्टले आफ्नो समयमा भएका हरेक बिमारी रोगीलाई उहाँले निको पार्नुभयो र आज पनि येशूको नाममा त्यो शक्ति छ। तपाईँ मैले विश्वास गरौं। अर्को कुरा, ख्रीष्टको प्रायश्चितको बन्दोबस्त, यो विषयमा हामीले हेर्यौं भने येशूको प्रायश्चित मृत्यु पूरै व्यक्ति आत्मा प्राण र शरीरको उद्धार गर्न पूर्ण र पर्याप्त थियो। पाप र रोग बिमार चाहिँ शैतानले हामीलाई नाश गर्नको निम्ति योजना गरेको जुम्ल्याहा दैत्यहरू थिए, अथवा पाप गर्नु र रोग बिमार लाग्नु भनेको दुष्ट शैतानले प्रयोग गर्ने मुख्य हतियारहरू हुन्, जो कुरा तपाईँ र हाम्रो जीवनमा येशू बिना पर्याप्त मात्रामा जीवनमा आउने गर्दछ। पाप र रोग बिमार चाहिँ शैतानले हामीलाई नाश गर्नको निम्ति योजना गरेको जुम्ल्या दैत्य भनेर बाइबलमा बताइएको छ। त्यसैले क्षमा र चंगाई हामीलाई उद्धार गर्न र पूर्ण बनाउन परमेश्वरले योजना गर्नुभएका जुम्ल्या आशिषहरू हुन् भन्ने कुरा हामीले बुझ्नु पर्दछ। ख्रीष्टको प्रायश्चितको पूर्ण बन्दोबस्त लगायत शारीरिक चंगाईलाई प्राप्त गर्नका निम्ति विश्वासी नम्रता र विश्वासमा निरन्तर अगाडि बढ़िरहनु पर्दछ। पहिलो कुरा, तपाईँ हामीले येशूमा विश्वास गर्नुपर्दछ भने दोस्रो कुरा, येशूको विश्वास र नम्रतामा निरन्तर अगाडि बढ़िराख्नु पर्दछ। मण्डलीको अथवा चर्चको निरन्तर चलिरहने सेवा त्यही हो येशूले आफ्ना 12 चेलाहरूलाई तिनीहरूले घोषणा गर्ने परमेश्वरका राज्यको एक अभिन्न हिस्साको रूपमा रोगी बिमारीहरूलाई निको पार्ने आज्ञा दिनुभयो। पछि उहाँले 70 चेलाहरूलाई पनि त्यस्तै गर्ने आज्ञा दिनुभयो। लुका 10:1-8 देखि 9-19 पदमा पनि पेन्टिकोस पछि सुरुको मण्डलीले सुसमाचार प्रचारको एक अभिन्न हिस्साको रूपमा येशूको चंगाईको सेवालाई पनि निरन्तर दिएको थियो। आदरणीय श्रोता, येशू प्रभु विश्वास गर्दा मुक्ति र उद्धार त मिल्छ। अर्को दोस्रो कुरा मिल्ने के हो भने तपाईँ हाम्रो जीवनमा भएका रोग बिमारहरू पनि निको हुन्छन्। तपाईँ र मेरो जीवनमा बार बार दैत्य दानव देवी देवता यिनीहरूले खेलेको नराम्रो भूमिका पनि अन्त्य हुन्छ। येशूको नाममा यस्ता चंगाईका कुराहरू पनि हुन्छन्। त्यो कुरा तपाईँ हामीले मण्डली अथवा चर्चहरूमा देखिरहेका हुँला अथवा टेलिभिजनहरूमा पनि हेरिरहेका हुँला। यो एउटा हाँसो होइन आदरणीय श्रोता, इट इज नट जस्ट अ जोक। यो एउटा खेलखेलको कुरा होइन प्रिय मित्र, परमेश्वरको यो गम्भीर विषय हो र तपाईँ हाम्रो जीवनलाई दुष्टले गरिरहेको खेलबाडलाई परमेश्वर घृणा गर्नुहुन्छ। त्यसैले आज धेरै मानिसहरू मण्डलीमा आएका छन् किनभने रोग बिमारबाट निको हुन्छन्, भूत नै दानव देवी देवताबाट छुटकारा पाउँछन्। त्यसैले येशू ख्रीष्टमा उद्धार र मुक्तिको मुख्य विषय आशिष छ भने दोस्रो कुरा, रोग बिमार र भूतात्माबाट चंगाई प्राप्त गरिन्छ। त्यसैले आदरणीय श्रोता, हामीहरू येशूको चरणमा जान नहिचकिचाउ, खुसी र ढुक्कका साथ जाउँ। तर श्रोता, कतिपयले चंगाई पाउँदैनन्, किन यो भन्ने विषयमा बाइबलमा प्रश्न लेखिएको छ। कहिलेकाहीँ परमेश्वरीय चंगाई प्राप्त गर्न रोक्ने बाधकहरू हाम्रो जीवनमा हुन्छन्। जस्तै स्वीकार नगरिएको पाप, यदि हामीले गरेका पापहरूलाई स्वीकार गर्दैनौ भने येशूले तपाईँ हामीलाई स्वीकार्नुहुन्न, उहाँले नस्वीकार्दासम्म हाम्रो शरीरमा भएका रोग बिमार निको हुँदैनन्। अर्को, दुष्ट आत्माको प्रभाव वा बन्धन, जुन कुरा लुका 13 बताएको छ। र अर्को, डर वा गम्भीर फिक्री, तपाईँ हामी येशूका चरणमा जान डर मान्छौ, अप्ठ्यारो आपनी मान्छौ। अर्को कुरा, वर्तमान विश्वासलाई कमजोर बनाउने विगतका निराशाहरू, पहिलाका निराशाहरूले अहिलेको येशूमाथिको विश्वासलाई कमजोर तुल्याउँदछ। र पाँचौ कुरा छ, संसारिक कुरामा भरोसा गर्ने मानिसहरू। छैटौ कुरा छ, विश्वासको प्रार्थना गर्न एल्डरहरूको असफलता, अथवा विश्वासी क्रिश्चियन दाजुभाइहरूले गरेको प्रार्थना बिना विश्वासको भयो भने त्यसले चंगाई हुँदैनन्। अर्को कुरा छ, परमेश्वरले चाहनु भए जस्तै आश्चर्यकर्म र चंगाईको वरदान प्राप्त गर्न र खोजी गर्न मण्डली असफल हुनु। अर्को कुरा नौमा छ अविश्वासको प्रार्थना, दसमा छ स्वार्थमा केन्द्रित व्यवहार, स्वार्थीपना आदि। श्रोता, यस्ता विभिन्न कारणले हामीहरू चंगाई हुन सक्दैन। त्यसैले आदरणीय श्रोता, यस्ता कुराहरूबाट हामीहरू जोग्यौं, बचौं र परमेश्वरले चाहनु भएको हरेक कुरा पूरा हुन्छ, यो कुरा विश्वास गर्नुहोस्। त्यसैले अब चाल्नु पर्ने कदममा आफ्नै शरीरमा परमेश्वरको चंगाईको निम्ति प्रार्थना गरिरहनुहोस् र परमेश्वरलाई खोजिरहनुहोस्, येशूको नाउँ पुकारिरहनुहोस्। तपाईँ परमेश्वर र अरूहरूसँग ठिक सम्बन्धमा हुनुभएको निश्चित गर्नुहोस्। तपाईँको जीवनमा येशूको उपस्थिति खोज्नुहोस्, किनकि तपाईँलाई र मलाई चाहिने विश्वासको हृदय उहाँले नै दिनुहुन्छ। अर्को कुरा, तपाईँ र मेरो जीवनलाई परमेश्वरको वचनले ओतप्रोत बनाउनु पर्छ, किनभने बाइबल पढ्यौं भने शक्ति पाउँछौ। र अर्को कुरा, यदि तपाईँ र मैले ईश्वरीय चंगाई पाएका छैनौं भने निरन्तर उहाँमा नै रहिरहनु पर्यो, प्रार्थनामा लागिरहनु पर्यो, विश्वास गरिराख्नु पर्यो। तपाईँ र मेरो परमेश्वरले केही कुरा परिवर्तन गर्न चाहनु भएको छ कि भनी आफ्नो जीवनलाई जाँच्नु पर्यो। अर्को कुरा, मण्डलीका विश्वासी अगुवा पास्टरहरूलाई अभिषेकको तेल सहित प्रार्थना गर्नु पर्यो। अर्को कुरा, पहिचान गरिएको चंगाईको सेवा गर्ने व्यक्ति भएको संगतिमा सहभागी हुनु पर्यो अथवा चर्चमा रेगुलर जानु पर्यो। र अर्को कुरा, आश्चर्य कर्मको आशा गर्नु पर्यो। परमेश्वरले मेरो जीवनमा आश्चर्य काम गर्नुभएको होस्, त्यो कुराको आशामा परमेश्वरको चरणमा जान सुरु गर्नु पर्यो। अर्को कुरा, ख्रिष्टको शक्तिमा भरोसा गर्नु पर्यो। अर्को कुरा, आज चंगाई भयो भने आनन्द मनाउनुहोस्, यदि वर्तमान समयमा चंगाई भएन भने पनि आनन्द मनाउनु पर्यो। उद्धार र मुक्तिमा सधैँ आनन्द मनाइराखौं। हामीले येशूको नाम पाएको उद्धार र मुक्तिको कारण हामी सधैँ आनन्दित भइरहौं र परमेश्वरले चंगाई गर्नु भएको होस् नगर्नु भएको होस् त्यसलाई भन्दा उद्धार मुक्तिलाई महत्वपूर्ण लिऊ अनि येशूले समयमा चंगाई गर्नुहुन्छ। त्यसैले श्रोता, यस्ता विभिन्न चंगाई नहुने बाधकहरू पनि छन्। परमेश्वरले प्रार्थनाको जवाब दिन ढिलाइ गर्नु चाहिँ उहाँले ती प्रार्थनाका अनुरोधहरू इन्कार गर्नुभएको होइन भन्ने कुरा थाहा गर्नुहोस्। कहिले काहीँ परमेश्वरको मनमा महान उद्देश्य हुन्छ, जुन कुरा महसुस गरिएपछि त्यसले उहाँको महान महिमामा परिणाम ल्याउँछ। यदि तपाईँ र म समर्पित क्रिश्चियन छौ भने परमेश्वरले तपाईँलाई र मलाई कहिले पनि त्याग्नुहुन्न आदरणीय श्रोता, र हामीलाई बिर्सिनु पनि हुने छैन भन्ने कुरा महसुस गर्नु पर्यो। उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, त्यसैले उहाँले हामीलाई आफ्नो हत्केलामा त्यो ठूलो काँटीको घाउ सहनु भएको छ। त्यसैले आदरणीय श्रोता, परमधामका परमेश्वर येशू तपाईँहरूलाई अति प्रेम गर्नुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ नै र चंगाईकर्ता पनि हुनुहुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं स्वर्ग जानलाई, अनि हामीले आफ्नो जीवनमा विविध प्रकारका चंगाई पाऊ चर्च आएर येशूको नाममा पूर्ण विश्वास गरौं, उहाँले दिन खोजेका सम्पूर्ण कृपा दया र आशिष लिऊ भन्दै यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रमबाट म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरले प्रशस्त सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवजन साईलाई, साँच्चिकै आजको वचन अत्यन्तै सन्देशमूलक थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त आशिष पाउनु भएको छ। प्रिय श्रोता, वचनले भने जस्तै परमेश्वर छुटकारा दिने परमेश्वर हुनुहुन्छ, किनकि उहाँ छुटकारा दिने उद्देश्य राखेर नै यो संसारमा आज भन्दा 2018 वर्ष अगाडि आउनु भएको थियो। सोही अनुरूप आज तपाईँ हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा चाहिँ हाम्रो शारीरिक छुटकारा भन्दा पनि आत्मिक छुटकारा अर्थात मुक्ति दिने मुख्य उद्देश्यलाई हाम्रो जीवनमा सबैभन्दा अगाडि राखेर अनन्त स्वर्गीय राज्यको हकदार बनाऊ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-8335 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454 98-587-454 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाई निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यो सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जयमसी। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी एकजना यस्तो व्यक्तिको बारेमा चर्चा गर्नेछौँ जुन व्यक्तिले परमेश्वरको आवाजलाई सुन्यो र परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर परमेश्वरले पठाउनु भएको ठाउँमा हो गएन। म यो कुरा पनि बताउन चाहन्छु, ऊ चाहिँ परम प्रभुबाट भाग्न चाहेको छ। प्रियहरू, यदि भन्दै गर्दा तपाईँले बुझिसक्नु भयो होला, आज मैले चर्चा गर्न गइराखेको व्यक्ति चाहिँ योना अगमवक्ताको हो। योना परम प्रभुबाट भाग्नुको कारणलाई आज हामी चर्चा गर्नेछौ। ऊ शक्तिशाली अगमवक्ता थियो, तर परमेश्वरले योना तपाईँ निनवेमा गएर के गर, प्रचार गर भन्दै गर्दा उनले चाहिँ परमेश्वरको आज्ञालाई इन्कार गरेर ऊ निनवे जानुपर्ने थियो, तर ऊ तर्सिसतिर चाहिँ लागेको साथीहरू। अनि ऊ किन चाहिँ भाग्यो भन्ने कुरालाई म चर्चा गर्न चाहन्छु। जब तपाईँले योनाको पुस्तकलाई हेर्नुभयो भने तपाईँले चारवटा अध्याय पाउनुहुन्छ। पहिलो अध्यायमा चाहिँ योना चाहिँ परम प्रभुबाट भागेको छ भने, दोस्रो अध्यायमा योनाको प्रोग्राममा तपाईँले पाउनुहुन्छ, तेस्रो अध्यायमा चाहिँ योना चाहिँ निनवेमा गएर प्रचार गरेको छ भने, चौथो अध्यायमा चाहिँ परम प्रभुको दया र योनाको रिसलाई हामीले त्यहाँनिर देख्न सक्छौ प्रियहरू। अनि योनाको पुस्तक चाहिँ अगमवक्त योनाद्वारा लेखिएको भन्ने कुरालाई हामीले पाउँछौ भने, ऊ जब गेत हेफेर भन्ने ठाउँमा थिए त्यो समयमा उसले लेखेका थिए। गेत हेफेर भन्ने ठाउँ चाहिँ इजरायलको उत्तरी भागमा रहेको एउटा गाउँ थियो। अनि प्रियहरू, यो गाउँ चाहिँ गालिल प्रदेशमा पर्दथ्यो भने, नासरतको नजिकै रहेको ठाउँ चाहिँ गेत हेफेर भन्ने ठाउँ थियो प्रियहरू। अनि बाइबलको अनुसार यो गाउँ चाहिँ जबुलुन गोत्रको भूमिमा पर्दथ्यो। जब तपाईँले यहोशु 19 अध्यायमा हेर्नुभयो भने, त्यति मात्र होइन, यो पुस्तक चाहिँ प्रियहरू इस्वी पूर्व 800-750 लेखेको भन्ने पनि हामीले थाहा गर्छौँ भने, योना चाहिँ इजरायलको उत्तर राज्य सामरियामा योरोबाम द्वितीयको शासनकालमा भएका अगमवक्ता थिए र ऊ अगमबाडी गरिराखेको थिए प्रियहरू। अनि हामीले अलिकति बुझ्नु पर्ने कुरा चाहिँ के हो भन्दा, आजको गेत हेफेर भनेको ठाउँ चाहिँ कहाँ पर्दछ त भन्दै गर्दा, आधुनिक समयमा यो चाहिँ इजरायलको एलोन मोरेह भन्ने ठाउँ नजिकै भेटिन्छ भने, प्रियहरू केही विद्वानहरूले यसलाई आधुनिक मसाद भनेर पनि भन्दछन्। अनि यो चाहिँ नासरतदेखि करिब 5 किलोमिटर टाढा पर्छ भनेर पनि हामीले थाहा गर्छौँ नि। तपाईँ मैले यो पुस्तक र येशु ख्रीष्टको आगमनको ग्याफमा हेऱ्यौँ भने नि प्रियहरू, त्यहाँनिर हामीले 750-850 ग्याफमा हामी थाहा गर्छौँ। त्यो समयमा चाहिँ नि प्रियहरू, जब योना अगमवक्ताको समयमा चाहिँ असुरीहरू चाहिँ एकदमै शक्तिशाली र एकदमै पावरमा भएको राज्य थियो भने, येशु ख्रीष्टको समयमा चाहिँ रोमीहरूको शासन थियो भन्ने कुरालाई पनि हामीले थाहा पाउँछौ। जब तपाईँले अध्याय 1 हेर्नुहुन्छ भने परम प्रभुले योनालाई भन्नुहुन्छ, त्यस चुनौस निर्मलमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ भन्ने कुरा जब परम प्रभुले योना अगमवक्तालाई भन्नुहुन्छ। अनि जब तपाईँ मैले हेर्यो भने त्यो समयमा निनवे अथवा असुरीहरूको राज्य चाहिँ शक्तिशाली थियो प्रियहरू। अनि त्यो समयमा चाहिँ के भइराखेको थियो भन्दा नि इजरायलको राजनीतिक रूपमा स्थिर तर आर्थिक रूपमा चाहिँ पतित भइरहेको अवस्थाहरू पनि हामीले पाउँछौँ। अनि निनवे चाहिँ असुरीहरूको राजधानी थियो भने त्यो समयमा एक शक्तिशाली देश एकदम क्रूर राष्ट्रको रूपमा चिनिराखिएको थियो। त्यति मात्र होइन प्रियहरू, धेरैचोटि असुरीहरूले चाहिँ इजरायललाई आक्रमण गर्ने धम्की दिइराखेको थिए। त्यस समय धेरैचोटि इजरायलीहरूलाई यो असुरीहरूले चाहिँ धम्काइराखेको थिए प्रियहरू। अनि निनवेका मानिसहरूले परमेश्वरको विरोध गर्थे, परमेश्वरलाई हिंसा गर्थे, अगमको कुरालाई उनीहरूले मन पराउँथे। अनि धेरैचोटि परमेश्वरले योनादेखि असुरीहरूलाई, निनवेमा भएका मान्छेहरूलाई चुनौती दिइराख्नु भएको थियो प्रियहरू। अनि यहाँनिर एउटा कुरा चाहिँ तपाईँले मैले बुझ्नुपर्छ, निनवेमा के भइरहेछ, दुष्टता बढिराखेको छ। त्यहाँनिरको दुष्टता चाहिँ स्वर्ग सम्बन्धी के पुगेको कुरालाई हामी पाउँछौँ प्रियहरू। त्यो समयमा निनवेमा के भइराखेको थियो भन्दा चाहिँ निनवेमा एकदम क्रूरताको कुराहरू, हिंसाको कुराहरू, अनैतिकताको कुरामा एकदमै खत्तम भइराखेको कुराहरू हामी पाउँछौँ। त्यति मात्र होइन, नरसंहारको कुराहरू एकदमै भइराखेको थियो, त्यहाँनिर व्यभिचारका कुराहरू बढिराखेको थियो प्रियहरू त्यहाँनिर। अनि प्रियहरू, परमेश्वर कहाँ निनवेको पापहरू चाहिँ पुगिसकेको छ, अनि परमेश्वरले निनवेलाई, उहाँले सबै नाश गर्नुभन्दा अगाडि उहाँले निनवेमा भएका मान्छेहरूलाई उहाँले चेतावनी दिन चाहनुहुन्छ। त्यही भएर परमेश्वरले आफ्नो अगमवक्ता मार्फत योनालाई भन्नुहुन्छ, त गएर के गर, त्यहाँ गएर तैले प्रचार गर भन्नुहुन्छ। तर यहाँनिर के हुँदैछ, ऊ चाहिँ निनवेमा जान छोडेर ऊ चाहिँ तर्सिसतिर भाग्दैछ। अनि ऊ भाग्नुको कारण पनि छ प्रियहरू, धेरैचोटि हामी यो कुरालाई भन्छौँ प्रियहरू, योनाले परमेश्वरको बोलावटमा ऊ इमानदारी भएन भन्ने कुरालाई हामीले भन्छौँ। तर तपाईँ मैले यदि इतिहास हेरौँ भने नि एकदमै डरलाग्दो इतिहास छ प्रियहरू, निनवे असुरीहरूको। किन, बरु ऊ तर्सिसतिर जान मन पराउँछ तर ऊ निनवेमा जान मन पराउँदैन। किन, ऊ त्यहाँनिर नजानुको कारण चाहिँ एकदमै डरलाग्दो छ प्रियहरू। पहिलो कारण चाहिँ प्रियहरू, असुरीहरूले त्यो यहुदीहरूलाई अथवा अगमवक्ताहरूलाई समात्थ्यो, उनीहरूले समातेर एक रातभरि चाहिँ तातो पानीमा भिजाउँथे प्रियहरू, अथवा म तातो पानीमा राख्थे र अर्को दिन चाहिँ घाममा राखिकन ढुङ्गाको कर्दले चाहिँ उनीहरूको छाला काटेर मारिन्थ्यो। त्यस्तो सजाय दिइन्थ्यो प्रियहरू निनवेमा। अनि यो कुरा तपाईँ मैले बुझ्नुपर्छ। अनि अर्को सजाय पनि एकदमै डरलाग्दो थियो निनवेमा प्रियहरू, अर्को चाहिँ सार्वजनिक यातना दिइन्थ्यो। अनि त्यो यातना चाहिँ के थियो भन्दा चाहिँ प्रियहरू, निनवेको गेटमा राखिकन उसलाई ढुङ्गै ढुङ्गाले हानेर मारिन्थ्यो, र त्यही कुरामा चाहिँ उसलाई अर्को कुरा के पनि गरिन्थ्यो भन्दा चाहिँ नि प्रियहरू, उसलाई चाहिँ झुन्डाएर आगो लगाइदिइन्थ्यो प्रियहरू गेटमा। अनि त्यो झुन्डाइ चाहिँ यस्तो हुन्थ्यो प्रियहरू, उनीहरूले चाहिँ यहाँदेखि बाँधेर खुट्टासम्म बाँधेर चाहिँ आगो लगाइन्थ्यो त्यहाँनिर। त्यो पनि कुरा हामीले थाहा गर्न सक्छौँ। अनि अर्को चाहिँ के कुरा पनि उनीहरूले गर्थ्यो भन्दा जो चाहिँ निनवेको विरुद्धमा बोल्छ, असुलीहरूको विरुद्धमा बोल्छ, त्यो बोल्ने मान्छेलाई मारेर उसका श्रीमतीहरूलाई चाहिँ बलात्कार गरिन्थ्यो। अनि यहाँनिर यो कुरा भइराखेको छ निनवेमा, अनि त्यो कुराले चाहिँ नि योना अगमभक्तलाई त्यहाँनिर जानलाई प्रेरित गरिराखेको छैन। ऊ पनि डराएको छ, अनि डराएर ऊ चाहिँ के गर्दैछ भन्दा चाहिँ नि अब म निनवेमा चाहिँ जाँदिन तर म भागेर तर्सिस जान्छु भनेर उसले विचार गरेको छ। अनि ऊ के गर्छ, टिकट काट्छ प्रियहरू, उसले भाडा तिरेर ऊ चाहिँ जहाजमा चाहिँ तर्सिसतिर लागिराखेको हुन्छ। अनि तर्सिसले कस्तो ठाउँ थियो भन्दा नि प्रियहरू, कतिजनाले अहिलेको समयमा तर्सिस स्पेन हो भनेर भन्ने पनि गर्छन्। अनि तर्सिस लगभग 90 चाहिँ 2500 माइल अथवा 430 किलोमिटर टाढा थियो, जहाँ गएर ऊ चाहिँ के गर्न चाहन्थ्यो, आफूलाई सुरक्षित गर्न चाहन्थ्यो र परमेश्वरले भनेको कुरा पनि ऊ मान्न चाहँदैनथ्यो प्रियहरू। तर के हुँदैछ, जब ऊ चाहिँ भाडा तिरेर जहाजमा बसेर तर्सिसतिर लागिराखेको हुन्छ, तर परमेश्वरले ठुलो त्यहाँ आधी बेरी चलाउनुहुन्छ र त्यो जहाजलाई नै पल्चाउने अवस्थासम्म पुगेको छ। अनि त्यहाँनिर का मानिसहरूले ती कुरालाई देख्दै गर्दा चाहिँ नि यहाँनिर योना चाहिँ सुतिराखेको छ आनन्दले। यहाँनिर यो पनि हामीले भन्न सक्छौँ प्रियहरू, ऊ चाहिँ नि निनवेप्रति उसको कुनै पनि वास्ता छैन, निनवेमा परमेश्वरले पठाउनु भएको कुरालाई उसले कुनै पनि के गरेको छैन, इनिसिएटिभ लिएको छैन। ऊ जब यात्रामा जान्छ प्रियहरू, अनि त्यो समयमा चाहिँ प्रियहरू यदि एउटा मान्छे चाहिँ त्यति लामो यात्रा गर्नु चाहन्थ्यो भने चाहिँ उसको गन्तव्य दूरी र जहाजको प्रकार र सुरक्षा हेरेर धेरै भाडा लिने गरिन्थ्यो। त्यो भन्दै गर्दा धेरै महिनाको ज्याला बापत चाहिँ भाडा लिकन त्यो यात्रा गराइन्थ्यो। यहाँनिर उसले के गर्दैछ भन्दा नि परमेश्वरको बोलावटलाई इन्कार गरेर पैसा पनि खर्च गर्दैछ, आफू टाढा जान खोज्दैछ। त्यति मात्र होइन, त्यहाँनिर हावा हुन्डरी आउँदै गर्दा चाहिँ जब त्यो नाविकहरूले थाहा पाउँछन् प्रियहरू उसको कारणले चाहिँ यो भएको भन्दै गर्दा ऊ के गर्दैछ भन्दा, म निनवे जानलाई तयार छैन तर समुद्रमा मलाई फालिदिनुहोस् तर म समुद्रमा मर्न तयार छु भन्ने कुरालाई उसले बताउँदैछ। यसको मतलब ऊ असुरीहरूले दिने सदाय देखेर ऊ डराइराखेको छ, असुरीहरूले दिने सदाय त्यो क्रूर थियो, म त्यहाँ जान चाहन्न भनिराखेको छ उसले। त्यो हुँदै गर्दा चाहिँ के हुन्छ भन्दै गर्दा त्यहाँनिर छिट्टा हालिन्छ र उसको नाम पर्छ र उसलाई चाहिँ समुद्रमा फाँकिन्छ। प्रियहरू जब समुद्रमा फाँकिन्छ त्यो समयमा परम प्रभुले के गर्नुहुन्छ भन्दा एकको तपाईँले 17 हेर्नु भने, तर योनालाई निल्न परम प्रभुले एउटा ठुलो माछा जुटाउनुहुन्छ। यहाँनिर परम प्रभुले के गर्दै हुनुहुन्छ, माछालाई जुटाउँदै हुनुहुन्छ। जब परम प्रभुले माछालाई जुटाउनुहुन्छ त्यो माछाको पेटभित्र चाहिँ योना पुग्छ। प्रियहरू यो कुरा हामीले यहाँनिर थाहा गर्न सक्छौँ। कतिचोटि चाहिँ प्रियहरू हामीले परमेश्वरको बोलावटबाट हामी भाग्दै गर्दा पनि नि परमेश्वरले हामीलाई तानेर फेरि पनि त्यही ठाउँमा ल्याउनुहुन्छ। प्रियहरू जब ऊ चाहिँ माछाको पेटभित्र ऊ बस्छ नि प्रियहरू, उसले धेरैचोटि अब के गर्न थाल्दैछ भन्दै गर्दा चाहिँ नि उसकोले रिपेन्ट गर्दैछ, उसले पश्चाताप गर्दैछ, उसले पश्चाताप चाहिँ यसरी गर्छ, सुन्नुहोस् है, एकदमै शक्तिशाली छ। उसले यसरी भन्छ, मैले आफ्नो सङ्कटमा परम प्रभुलाई पुकारे, ऊ चाहिँ माछाको पेटभित्र भएर परम प्रभुलाई पुकार्दैछ, उहाँले मलाई जवाब दिनुभयो, चियाङको गहिराईबाट सहायताको निम्ति मैले पुकारे तर तपाईँले मेरो क्रन्दनलाई ध्यान दिनुभयो, तपाईँले मलाई समुद्रको गहिराईभित्र फालिदिनुभयो र प्रभावले मेरो चारैतिर घुमे, तपाईँले सबै छालहरू र लहरहरूलाई मलाई डुबाउनु भयो, तर तपाईँले मलाई अनुग्रह गर्नु भएको छ र मलाई बचाइराख्नु भएको छ भन्ने कुरा चाहिँ उसले माछाको पेटभित्र हुँदै गर्दा पनि नि के गरिराखेको छ भन्दा पश्चाताप गरिराखेको छ। प्रियहरू कतिचोटि हामी परमेश्वरले बोलाउँदै गर्दा हामी जब भाग्छौँ नि परमेश्वरले हामीलाई समातेर ल्याउनुहुन्छ। प्रियहरू त्यही भएर जस्तो सुकै खतरा ठाउँमा परमेश्वरले पठाउनु भए तापनि नै हामी जानु नै उत्तम हो। हामी नजान चाहे पनि परम प्रभुले चाहिँ त्यहाँनिर लानु नै हुन्छ। प्रियहरू, जब यो कुरा हुँदै गर्दा नि तपाईँलाई के हुँदैछ भन्दा चाहिँ तपाईँ नम्बर 2:10 आयो भने चाहिँ तब परम प्रभुले माछालाई आज्ञा गर्नुहुन्छ। उहाँले के गर्नुभयो अघि हामीले हेर्यो, परम प्रभुले 1:17 माछा जुटाउनु भयो र अहिले चाहिँ यहाँनिर माछालाई के गर्दै हुनुहुन्छ, उहाँले आज्ञा गर्नुहुन्छ र त्यसले योनालाई पाखामा उकालिदियो भनेको छ। भनेको चाहिँ अब योना चाहिँ 3 दिन 3 रातसम्म पेटभित्र भएको मान्छे चाहिँ अब के हुँदैछ, बाहिर आउँदैछ, नयाँ शक्ति, नयाँ विश्वास, नयाँ परमेश्वरको सामर्थ्यलाई बोकिकन ऊ बाहिर आउँदैछ। जब तपाईँ 3 हेर्नुभयो भने फेरि यो भनिएको छ, तब परम प्रभुको वचन 2 पटक योनाका आयो, त्यसले ठुलो सहर निनवेमा जा र म जे समाचार तँलाई दिन्छु सो त्यहाँ घोषणा गर। अघि के भन्दै हुनुहुन्थ्यो, परमेश्वरले प्रचार गर, तर यहाँनिर आएर चाहिँ अब के गर, घोषणा गर भन्दै हुनुहुन्छ। अनि यहाँनिर योनाले के गरेको छ, उसले माछाको पेटमा हुँदै गर्दा अनि उसले चेतिसकेको छ र योनाले परम प्रभुको वचन पालन गरे र निनवेमा गए र अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो। यो हेर्नलाई 3 दिन लाग्यो। पहिलो दिन योना सहरभित्र पसेर तिनले यसो भनेर घोषणा गरे, अबको 40 दिनमा निनवे नष्ट हुनेछ। निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे र तिनीहरूका ठुलो साना सबैले भाँडा लाए भन्ने कुरा यहाँनिर हामी पाउँछौँ। अलिकति म तपाईँलाई इतिहासमा लान चाहन्छु। प्रियहरू, यति शक्तिशाली निनवेका मान्छेहरू जसले उनीहरूको विरुद्धमा बोल्नलाई, उनीहरूको विरुद्धमा भन्नेलाई चाहिँ भयानक सजाय दिन्थ्यो, डरलाग्दो। तर यहाँनिर के भएको, खासमा किन निनवेको मान्छेले सुन्ने बित्तिकै योनाले भनेका कुरालाई ग्रहण गरे र उनीहरूले चाहिँ के गर्न थाले अरे, भान्ना लगाए, उपवास बसे भनेर यहाँनिर भनिएको छ। नि त्यहाँनिरका राजाले चाहिँ के घोषणा गरेको छन् भन्दा, कसैले केही कुरा नखाओस्, इभन गाई वस्तुहरूले पनि नखाओस् भनेर त्यहाँनिर उपवास बसेको छ। अलिकति म तपाईँहरूलाई इतिहासमा लान चाहन्छु। प्रियहरू, यदि तपाईँ मैले अलिकति इतिहास हेऱ्यौँ भने नि त्यहाँनिर के भइराखेको छ भन्दा, निनवेका मान्छेहरूले चाहिँ माछालाई पुज्ने रहेछन्। प्रियहरू, अनि त्यो माछाको नाम चाहिँ डागोन भन्ने रहेछ, जसलाई चाहिँ अर्ध माछा देवता भनेर पनि भनिने रहेछ। उसको पुच्छर, उसको खुट्टादेखि मुनि चाहिँ माछाको आकृति र माथि चाहिँ मान्छेको आकृति हुने थियो। अनि त्यो प्राचीन समयको प्रसिद्ध देवता थियो। अनि यो चाहिँ कतिचोटि मेसोपोटामियाका मानिसहरूले चाहिँ पुज्दथे। अनि उसकै फोइन्स, त्यसकै प्रभाव चाहिँ परेर असुरीहरूले पनि त्यो माछा देवतालाई चाहिँ पुजिराखेको थियो। अनि तपाईँ मैले हेऱ्यौँ भने उनको पूजा मेसोपोटामिया र असिरिया क्षेत्रमा पनि केही प्रभाव परेको थियो भन्ने कुरालाई हामी पाउँछौँ। नि दागोनलाई अर्ध माछा, अर्ध मानवको रूपमा पनि पूजा गरिन्थ्यो असुरीमा। त्यति मात्र होइन, उसलाई जल, अन्न र उर्वराको देवता मानिन्थ्यो। केही पुरानो चित्र र मूर्तिहरूमा उनी माछाको पुच्छर भएको मानव जस्तो पनि देखिन्थे। यहाँनिर के हुँदैछ भन्दा चाहिँ नि, असुर जब ऊ निनवेमा प्रवेश गर्छ, योना यहाँनिर ती मानिसहरूले 3 दिन 3 रात बसेको मान्छेलाई जब सुन्छन् माछाको पेटमा, उनीहरूले तत्कालै के गर्छन्, विश्वास गर्छन्। प्रियहरू, परमेश्वरले कस्तो शक्तिशाली कुरा गरिराख्नु भएको छ यहाँनिर, यो कुरालाई तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, जब यो कुरा हुन्छ प्रियहरू, परमेश्वरले आफ्नो मनलाई के गर्नुहुन्छ, बदल्नुहुन्छ र निनवेको मान्छेलाई 1,20,000 मानिसहरूलाई चाहिँ उहाँले फेरि पनि के गर्नुहुन्छ, छेउना दिनुहुन्छ। प्रियहरू, अनि म यहाँबाट के तपाईँहरूलाई बताउन चाहन्छु भन्दा नि, प्रियहरू, कतिचोटि नि परमेश्वरले तपाईँ मेरो जीवनमा असल कुरालाई बताउन चाहनुहुन्छ, तर के कुरालाई हामीले खराब सम्झिराखेको हुन्छौँ। अनि तपाईँ र मेरो बोलावमा परमेश्वरले सहायता गर्न चाहनुहुन्छ। प्रियहरू, जस्तो सुकै अवस्थामा पनि उहाँ तपाईँ मसँग हुन चाहनुहुन्छ। जसरी भाग्दै गर्दा पनि उहाँ योनासँग परमप्रभु हुनुहुन्थ्यो, माछाको पेटभित्र पनि परम प्रभु योनासँग हुनुहुन्थ्यो। अनि म तपाईँहरूलाई यो कुरा बताउन चाहन्छु, यदि तपाईँले मेरो जीवनमा साँच्चै नै परमेश्वरले बोला उठिदिनु भएको छ भने पनि नि मृत्युले चाहिँ तपाईँ र मलाई उकाल्छ। प्रियहरू, मृत्युले तपाईँ र मलाई उकाल्छ। जसरी योनालाई उकालेको थियो त्यसरी नै तपाईँ र मलाई मृत्युले उकाल्छ। म यो कुरा तपाईँहरूलाई बताउन चाहन्छु, हाम्रो परमेश्वरले चाहिँ नि प्रत्येकजनालाई बचाउन चाहनुहुन्छ। हामीलाई दुष्ट लागिरहेको मान्छेलाई पनि परम प्रभुले बचाउन चाहनुहुन्छ। प्रियहरू, जब हामीले परमेश्वरको विचारमा धारणा गर्छौँ, परमेश्वरले हाम्रो जीवनबाट धेरै त्यस्तो निरवेमा भएका मानिसहरूलाई बचाउन चाहनुहुन्छ। प्रियहरू, अनि म यो उत्साह दिन चाहन्छु, तपाईँ र मेरो बोलावर चाहिँ परमेश्वरले तपाईँ र मलाई निरवे जा भन्ने गर्दा हामी तर्सिसतिर लाग्ने व्यक्ति होइन, त्यो व्यक्ति हुन आवश्यक होइन। तर परमेश्वरले निरवे जा भन्दा निरवे जानु आवश्यक छ, तर्सिस जा भन्दा तर्सिस जानु आवश्यक छ। जब हामी योनाको जीवनलाई हेर्छौँ, परमेश्वरले उसको जीवनबाट शक्तिशाली कार्य गर्नुभयो, तर ऊ परमेश्वरसँग रिसाएको छ। प्रियहरू, म मर्ने गरी रिसाउँछु भन्छ, तर एउटा कुरा विचार गर्नुहोस्, ऊ रिसाउनु जायज होला, तर परमेश्वरले जे निर्णय गर्नुहुन्छ त्यही नै हुन्छ। हाम्रो निर्णय, हाम्रो सोच, हाम्रो योजना भन्दा पनि परमेश्वरको निर्णय, परमेश्वरको सोच र परमेश्वरको योजना चाहिँ हाम्रो भन्दा धेरै माथि हुन्छ भन्ने कुरालाई पनि म तपाईँलाई बताउन चाहन्छु। नि योनाको जीवनबाट हामी यही कुरा सिक्न सक्छौँ, परमेश्वरको बोलावमा हामी स्थिर रहन आवश्यक छ। यदि हामी स्थिर रहेनौँ भने हामी पनि त्यो समस्याबाट जानुपर्छ, त्यो समस्याबाट जाँदै गर्दा पनि नि परम प्रभुले तारेर ल्याउनु नै हुन्छ। फेरि तपाईँ र म कसको आवाज सुनिराखेको छौँ? डरको आवाज सुनिराखेको छौँ कि परमेश्वरको आवाज सुनिराखेको छौँ? यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
2: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू अल।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
2: गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225 44 40225 44
2: र 40225 72 40225 72।
6: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म कार्यक्रममा यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेको छु। कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने दिदी बहिनीहरूको समूहमा बसेर रेडियोमा मेमोरी कार्डको माध्यमबाट यसलाई सुनिरहनु भएको छ। जहाँबाट जसरी सुन्दै हुनुहुन्छ हामी तपाईँको उपस्थितिको लागि र सहभागिताको लागि अति नै आभारी छौं। कार्यक्रममा हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौं र यही क्रममा आज मैले यस्तो विषय छानेको छु जुन विषय व्यक्तिगत रूपमा एकदमै मसँग एकदमै सम्बन्ध राख्ने विषय हो। म यो कुरालाई एकदमै धेरै अनुभव गर्ने गरिराखेको छु, यो कुराको बारेमा धेरै कुरा सोचिराखेको छु। मलाई विश्वास छ तपाईँहरू पनि यो कुरासँग त्यतिकै रिलेट गर्न सक्नुहुन्छ। आज हामी जे विषयमा कुराकानी गर्न जाँदैछौँ त्यो विषयमा धेरैले खुलेर कुरा गर्छन् जस्तो मलाई लाग्दैन, तर यदि तपाईँ आमा हुनुहुन्छ भनेदेखि तपाईँको बच्चा बच्ची छन् भने तपाईँले पक्कै पनि चुपचाप यो कुरा अनुभव गरिराख्नु भयो।

भएको हुन सक्छ। म कुराकानी गर्दैछु बच्चाहरू हुर्किँदै जाँदा, बच्चाहरू ठुलो हुँदै जाँदाखेरि उनीहरूलाई हाम्रो आवश्यकता कम हुँदै जान्छ, होइन? सानोमा जति आवश्यकता आमाको बच्चाहरूलाई पर्छ, उनीहरू हुर्किँदै जाँदाखेरि उनीहरू इन्डिपेन्डेन्ट हुन थाल्छन्, होइन? उनीहरू आफैमा आफ्नो काम आफै गर्न सक्ने, निर्णय लिन सक्ने हुन्छन्, जुन कुरा एउटा आमाको लागि अति नै ठूलो कुरा हो। त्यो कुरामा हामी गर्व गर्छौँ। हाम्रा छोराछोरी ठूलो हुनु, जिम्मेवारी लिनु, आफ्नो काम आफै गर्नु, यी सबै कुराहरू त्यस्तै होस् भन्ने हामी चाहन्छौँ। तर त्यसले कहीँ कता एउटा छुट्टै खालको पीडा पनि हाम्रो मनमा दिँदो रहेछ, एउटा छुट्टै अनुभव हामीलाई हुँदो रहेछ, जसको बारेमा हामी कमै मात्र कुरा गर्छौँ, या खुलेर मलाई यस्तो अनुभव हुन्छ भनेर हामी कमै मात्र कुरा गर्छौँ जस्तो लाग्छ। तपाईँलाई पनि त्यस्तो लाग्छ होला। हाम्रो बच्चाहरू सानो हुँदाखेरि हाम्रो हात समातेर हिँड्छन्, उनीहरू डराउँछन्, अथवा हाम्रो हात या हाम्रो एउटा हामीसँग हिँड्नु उनीहरूको लागि ठूलो कुरा हुन्थ्यो, हामी उनीहरूको लागि आवश्यक थियौँ, हाम्रो आवश्यकता उनीहरूलाई थियो। उसलाई भोक लाग्दाखेरि तपाईँलाई नै खोज्दै आउँछ, तपाईँको बच्चालाई भोक लाग्यो के खाने, होइन, खानेकुरा दिनुहोस्। उसलाई डर लाग्दाखेरि तपाईँको काखमा लुक्न आउँथ्यो। खुसी हुँदा सबैभन्दा पहिला तपाईँलाई सुनाउन आउँथ्यो, केही कुरा भेटायो भने, केही कुरा गर्यो भनेदेखि सासै नफेरिकन दौडिएर तपाईँलाई सुनाउन आउँथ्यो। तर बिस्तारै अब बच्चाहरू आफ्नो साथीभाइसँग व्यस्त हुन थाल्छन्, आफै निर्णय गर्न थाल्छन्। कतिवटा निर्णय त तपाईँलाई थाहा पनि नहुन सक्छ, तपाईँको बच्चाले के गर्दैछ, के निर्णय गर्यो, कतिचोटि हामीलाई त्यो थाहा नहुन पनि सक्छ। बच्चाहरूले आफ्नो संसार आफै बनाउन थाल्छन् र एक दिन तपाईँलाई लाग्न सक्छ अब उसले मलाई पहिले जस्तो कहिले खोज्दैन। यदि तपाईँले यस्तो अनुभव गर्नुभएको छ भने तपाईँ एक्लो हुनुहुन्न। आज हामी सबैजना यो यात्राको बारेमा कुरा गर्नेछौँ। आजको कार्यक्रम विशेष गरी आमा बनिसकेकाहरूको लागि चाहिँ एकदमै हाम्रो मनकै कुरा भयो भन्ने जस्तो लाग्ला। तर यदि तपाईँ विवाह गर्नुभएको छैन, या विवाह गरेर पनि बच्चा अहिलेसम्म भएको छैन, तपाईँ बच्चाको लागि सोच्दै हुनुहुन्छ भने पनि तपाईँको लागि यो कार्यक्रम फाइदाजनक हुन सक्छ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ।

बाइबलमा उपदेशकको पुस्तकले यसको 3 अध्यायले हामीलाई एउटा सत्य बारे सम्झाउँछ कि हरेक कुराको समय छ, हरेक कुराको आफ्नै एउटा निश्चित समय हुन्छ, आकाश पनि भएका प्रत्येक कामको लागि उचित समय छ या छुट्याइएको एउटा समय छ भन्ने कुरा छ। अर्को एउटा सुन्दर वचन यसैयाको पुस्तक 46:4 हामी पाउन सक्छौ, तिमीहरू बुढेसकालसम्म पनि म उही हुनेछु, तिमीहरूको कपाल फुलेपछि पनि म तिमीहरूलाई थामिरहनेछु। प्रिय दिदी बहिनीहरू, बच्चाहरूको जीवनमा समय परिवर्तन हुन्छ, जसरी हामी पनि एक समयमा बच्चा थियौं र अहिले हामी आफ्नो बच्चाहरू हुर्काइराखेका छौं, त्यसै गरी हाम्रो बच्चाहरूको पनि परिवर्तन हुने समय छ, उनीहरूको जीवन पनि दिनदिनै परिवर्तन हुँदै जान्छ, परिवारका भूमिकाहरू पनि परिवर्तन हुँदै जान्छन्। तर एउटा कुरा चाहिँ कहिले पनि परिवर्तन हुँदैन, त्यो हो परमेश्वरको प्रेम। संसार बदलिन्छ, सम्बन्धहरू बदलिन्छ, प्राथमिकताहरू बदलिन्छ, आवश्यकताहरू बदलिन्छ, तर यी सबैको बीचमा परमेश्वर चाहिँ कहिले पनि बदलिनु हुँदैन, परमेश्वर चाहिँ जहिले पनि एक समान हुनुहुन्छ। अब आमाको हृदय परिवर्तनको विषयमा अलिकति कुराकानी गरौँ है त। सबै कुरा परिवर्तन हुन्छ, सँगसँगै हामी आमाहरूको हृदय पनि या हामी कस्तो अनुभव गर्छौँ भन्ने कुरा पनि परिवर्तन हुन्छ, हाम्रो परिस्थितिहरू पनि परिवर्तन हुन्छ। एकछिन यो परिवर्तनको विषयमा कुरा गरौँ है त। आमा हुनु भनेको एउटा अद्भुत बोलावट हो, आमा हुनु भनेको आफैमा एउटा ठूलो मिसन हो, ठूलो मिनिस्ट्री हो भनेर भनिन्छ। परमेश्वरले एउटा बच्चाको जीवन तपाईँको हातमा दिनुभएको छ, हुर्काउनको लागि, स्याहार्नको लागि, उसलाई प्रेम गर्नको लागि, उसलाई परमेश्वरका मार्गहरू सिकाउनको लागि परमेश्वरले तपाईँलाई विश्वास गर्नुभएको छ। त्यो व्यक्तिको जीवनको लागि परमेश्वरले तपाईँलाई विश्वास गरेर उसको जिम्मा तपाईँलाई दिनुभएको छ। त्यो आफैमा एउटा मिनिस्ट्री हो। त्यो बच्चाको लागि तपाईँले आफ्नो कति कुराहरू त्याग्नुभयो होला, कति कुराहरूमा तपाईँले सेक्रिफाइस गर्नुभयो, कति कुराहरू एडजस्ट गर्नुभयो, कति निन्द्रा तपाईँले त्याग्नुहुन्छ, कति आफ्ना चाहनाहरू तपाईँले त्यो बच्चाको लागि त्याग्नु भएको छ या कम्प्रोमाइज गर्नुभएको छ, आफ्नो चाहना भन्दा पनि छोराछोरीको आवश्यकता के हो त्यो कुरातर्फ तपाईँले ध्यान दिनुभएको छ। बच्चाको पहिलो पाइला, पहिलो शब्द, पहिलोचोटि स्कुल गएको दिन, पहिलोचोटि खाना खाएको दिन, अथवा पहिलोचोटि तपाईँलाई प्रेम देखाएको दिन, यी सबै क्षणहरू तपाईँको हृदयमा बसिराखेका हुन्छन्। एकदमै प्रिय सम्झनाहरू बनेर, प्रिय मोमेन्टहरू बनेर बसिराखेका हुन्छन्। तर समय बिस्तारै बित्दै जान्छ, समय सकिँदै जान्छ, समय परिवर्तन हुँदै जान्छ, बच्चाहरू हुर्किन्छन् र त्यो स्वाभाविक पनि हो। ग्रोथ हुनु स्वाभाविक कुरा हो र हुनै पर्ने पनि कुरा हो। तर धेरै आमाहरूले यस समयमा एउटा मौन पीडा महसुस गर्नुहुन्छ। आमाहरू सोच्नुहुन्छ, अब मेरो भूमिका के हो त, मेरो आवश्यकता सकिएको हो, अब मेरो जीवनको उद्देश्य चाहिँ के हो त। यी प्रश्नहरू कमजोर विश्वासका चिन्हहरू भने पक्कै होइनन्, यी त एउटा प्रेम गर्ने आमाको स्वाभाविक भावनाहरू हुन् र यी भावनाहरू तपाईँमा छन् भने यी भावनाहरू भएका कारण तपाईँले आफूलाई दोषी अनुभव गर्नु चाहिँ पर्दैन। म यहाँहरूलाई मैले चिनेकी एकजना महिलाको उदाहरण दिन्छु है त। उहाँको नाम राधा हो, म उहाँको पूरा नाम चाहिँ बताउन सक्दिनँ। उहाँले आफ्नो सम्पूर्ण जीवनमा 3 छोराछोरीलाई जन्माउनुभयो, हुर्काउनुभयो, बढाउनुभयो। उहाँले दुःख कष्ट गरेर ती नानीहरूलाई पढाउनुभयो। उनीहरू बिरामी हुँदाखेरि रातभर जागा बसेर उनीहरूको स्याहार सुसार गर्नुभयो। उहाँले आफ्नो सबै इच्छाहरू त्याग्नुभयो अनि आफ्नो छोराछोरीको आवश्यकतालाई नै पहिलो प्राथमिकता दिनुभयो। समय बित्दै गयो, छोराछोरीले पढाइ पूरा गरे, काम गरे, छोरीको विवाह भएर गइन्, छोराहरू पनि आफ्नो जीवनमा व्यस्त भए, अहिले छोराहरू बाहिर देशमा छन् र घर चाहिँ पहिले जस्तो अब चहल पहल छैन। 3 बच्चाहरू सानो हुँदाखेरि घरमा जुन एउटा हो हल्ला हुन्थ्यो या चहल पहल हुन्थ्यो त्यो अब घरमा छैन, घर शान्त छ। एक दिन उहाँले आफ्नो श्रीमानलाई सोध्नु भएछ, मलाई किन यस्तो लागिराखेको छ कि म एकदमै खाली छु जस्तो महसुस भइराखेको छ, होइन अब छोराछोरीहरू हुर्किए, विवाह भयो, उनीहरूको आफ्नो परिवार छ, उनीहरू अहिले त देशमा पनि छैनन्, विदेशमा नै बस्छन्, अनि मलाई चाहिँ मेरो जीवन कस्तो खाली खल्लो जस्तो लागिराखेको छ, मैले के गर्ने भन्ने नै मैले थाहा गर्न सकेकी छैन भनेर उहाँले आफ्नो श्रीमानसँग बताउनु भएछ। अनि उहाँले चाहिँ
उहाँको श्रीमानले चाहिँ एकदमै सजिलो प्रकारले उहाँलाई एउटा कुरा बताउनु भएछ। के बताउनु भएछ भने, तिमीले आमा बन्न सिक्यौ होइन, तिमी सुरुमै आमा थिएनौ, तिमी आमा बन्न सिक्यौ, आमाको भूमिका तिमीले निभायौ, अब फेरि आफूलाई चिन्न सक्ने समय आएको छ। उहाँले भन्नुभएछ कि तिमीले आफ्नो आमाको जिम्मेवारी पूरा गरिसक्यौ, अब तिमी आफूलाई चिन्ने कोसिस गर, तिमीलाई के कुरा चाहिँ मनपर्छ, तिमी के कुराको लागि चाहिँ असल छौ, या तिमीलाई के कुरा गर्न चाहिँ आउँछ, के कुराले तिमीलाई खुसी लाग्छ, किनकि तिमीले आमाको भूमिका त निभाइसक्यौ, तिमी अब आफूलाई चिन्ने कोसिस गर, आफ्नो लागि केही गर भनेर चाहिँ उहाँले सम्झाउनु भएछ। अनि उहाँको श्रीमानले भनेको त्यो कुराले चाहिँ साँच्चै ती महिलाको जीवन परिवर्तन गरिदियो। उहाँले फेरि पढ्न सुरु गर्नुभएछ, छिमेकी महिलाहरूलाई चाहिँ उहाँले पढाउन थाल्नुभएछ, आफू पढ्ने सँगसँगै आफ्नो छिमेकमा भएका सङ्गीहरूलाई साथीहरूलाई पनि पढ्नको लागि उत्साह दिने र आफूले जानेका कुराहरू उहाँलाई पढाउन सुरु गर्न थाल्नुभएछ। अनि मण्डलीमा पनि उहाँले सेवालाई निरन्तरता दिनुभएछ। बच्चाहरू भइसकेपछि हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरूमा ब्रेक लाग्छ, यो ब्रेक लाग्छ भन्ने शब्द भन्नु मलाई ठिक लाग्दैन, तर पनि वास्तविकता त्यही नै हो। हामी बच्चाहरू हुनुभन्दा अगाडि आफ्नो एउटा किसिमको हबीमा आफूलाई गर्न मन लागेका कुराहरूमा पनि समय दिन पाउँछौँ, अथवा जे गरिराखेका छौँ त्यसमा पूर्ण हामी ध्यान दिन सक्छौँ। अनि बच्चाहरू भइसकेपछि हाम्रो ध्यान भाडिन्छ, बच्चाहरूको प्रेमले उनीहरूको वास्ताले हाम्रो सबै ध्यानहरू बच्चातिर जान थाल्छ र कतिवटा गर्न चाहेका र हामी गर्न सक्षम भएका कुराहरू गरिराखेका कुराहरू पनि हामीले रोक्नुपर्ने अवस्था पनि आउँछ, ब्रेक नै लाग्छ भनौँ होइन। तर हामीले यो कुरा बुझ्न जरुरी छ कि परमेश्वरको योजना तपाईँ र मेरो लागि केवल छोराछोरी हुर्काउन सम्म मात्र सीमित छैन, हो बच्चाहरू पनि परमेश्वरबाट नै हामीलाई दिएको हो, बच्चाहरू हाम्रो लागि एउटा जिम्मेवारी हुन्, आशिष हुन्, एउटा सुन्दर उपहारहरू हुन्। तर हाम्रो जीवन केवल बच्चाहरूको वास्ता गर्नुमा मात्रै हामीले सीमित राख्नु हुँदैन, यदि हामीले त्यसो गर्छौँ भनेदेखि जिम्मेवारी पूरा गर्नुपर्छ, तर यदि हाम्रो जीवनको एकमात्र उद्देश्य चाहिँ बच्चाहरू हुर्काउनु मात्रै हुन जान्छ भनेदेखि जब बच्चाहरू हुर्किएर आफ्नो जीवन उनीहरूले सुरु गर्छन्, जुन कुरा गर्नु पनि पर्छ, यसमा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ, यो प्रकृतिको नियम हो। बच्चाहरू उनीहरूको आफ्नै परिवारलाई लिड गर्नको लागि उनीहरूलाई परमेश्वरले जिम्मेवारी दिनुभएको छ, त्यो कारणले गर्दा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ, बच्चाहरूलाई जीवनभरि हामी सँगै बस हामी भन्न सक्दैनौँ। र यदि बच्चाहरूलाई हुर्काउनु सँगसँगै परमेश्वरबाट हामीले अरू के कुरा पाएका छौँ ती कुरालाई चाहिँ हामीले वास्ता गरेनौँ भने जब बच्चाहरू आफ्नो जीवनमा अगाडि बढ्छन् तब यी महिलाले जस्तै हामीले पनि हाम्रो जीवनमा खालीपनको महसुस गर्छौँ, किनकि हामीले हाम्रो सम्पूर्ण ध्यान, समझ, शक्ति, हाम्रो सबै कुराहरू बच्चा हुर्काउनमा मात्रै लगाइराखेका छौँ। कुनै समयमा त्यो कुरा ठिक पनि हो, जब बच्चाहरू एकदमै साना हुन्छन् उनीहरूलाई हाम्रो एकदमै धेरै आवश्यकता हुन्छ, हामीले हाम्रो सम्पूर्ण ध्यान उनीहरूलाई दिनु पनि पर्छ, तर कुन समय कति समयको लागि र त्यसपछि के गर्ने भन्ने कुरा चाहिँ हामीमा निश्चित भयो भनेदेखि बच्चाहरू हुर्किएर उनीहरू आफ्नो जीवनमा अगाडि बढ्दै गर्दा हामी परमेश्वरले हाम्रो जीवनमा राखिदिनुभएका अरू उद्देश्यहरू पूरा गर्नको लागि काम गर्न सक्छौँ र हामीले खालीपन महसुस गर्नु पर्दैन।

0: बाइबलमा हामी हन्नाको कथा पढ्छौं। हन्नाले लामो समयसम्म सन्तानको लागि प्रार्थना गरिन्। उनी बाँझी थिइन् र त्यसको कारणले गर्दा आफ्नो सौताबाट उनले विभिन्न खालको तुच्छ व्यवहारहरूको सामना गर्नु पर्यो, हेपाईहरू सहनु पर्यो र आफ्नो सन्तानको लागि उनले निकै लामो समयसम्म निरन्तर परमेश्वरसँग प्रार्थना गरिन्। परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। उहाँले सामुएललाई हन्नाको निम्ति भनेर दिनुभयो र हन्नाले सामुएललाई जन्म दिइन्। तर जब सामुएल ठूलो भए हन्नाले उनलाई परमेश्वरको सेवामा समर्पण गरिन्, समर्पित गरिदिन्। यो कुरा सजिलो कुरा पक्कै थिएन। एउटा आमाको रूपमा हामी यो कुरा बुझ्न सक्छौ, आफ्नो बच्चालाई परमेश्वरको सेवामा मन्दिरमा लगेर छोडिदिनु, त्यो पनि दूध उसले छोड्ने बित्तिकै लगेर छोडिदिनु, यो सजिलो निर्णय पक्कै थिएन। तर हन्नाले यो कुरा बुझिन् कि बच्चाहरू हाम्रो सम्पत्ति होइनन्, उनीहरू परमेश्वरका उपहार हुन् हाम्रो लागि, उनीहरू परमेश्वरकै हुन्, हामीलाई केही समयका लागि सुम्पिएका जिम्मेवारीहरू हुन्। हजुर, मलाई पनि यी शब्दहरू सुन्दा कहीँ कतै मन दुखे जस्तो लाग्छ, तपाईँलाई पनि त्यस्तो लाग्न सक्छ, तर यो वास्तविकता हो। एक दिन हामीले उनीहरूलाई आफ्नै यात्रामा जान दिनुपर्छ। जे कुरा परमेश्वरले उनीहरूको लागि पहिल्यैबाटै तय गर्नुभएको छ, ती कुरा उनीहरूको जीवनबाट पूरा होस्, उनीहरूले परमेश्वरको सेवा गरून् र परमेश्वरले उनीहरूको निम्ति तय गर्नुभएको परिवारलाई उनीहरूले लिड गरून् भन्नको लागि हामीले उनीहरूलाई स्वतन्त्र छोडिदिनुपर्छ। अनि त्यो चाहिँ बच्चाहरूलाई गुमाउनु होइन, त्यो चाहिँ परमेश्वरको योजनामा विश्वास गर्नु र उनीहरूलाई परमेश्वरकै योजनामा छोडिदिनु हो। हामीले हाम्रो सन्तानलाई गुमाएका होइनौ, त्यागेका होइनौ, तर प्रकृतिको नियमै त्यस्तै छ। यो कुरा हामीले बुझ्न जरुरी छ। प्रिय दिदी बहिनी, सायद तपाईँको घर अहिले पहिले भन्दा शान्त छ। यदि तपाईँका छोराछोरीहरू ठूला भइसकेका छन्, आफू काम गर्न सक्ने भएका छन्, कतिजना बाहिर विदेशमा छन् होला, कति नेपालमै पनि भिन्न ठाउँमा बसेर काम गरिराखेका छन् होला, पढाइको सिलसिलामा कहीँ टाढा छन् होला, अनि तपाईँको घर अहिले शान्त छ होला, तपाईँको फोन अहिले कम बज्छ होला, सम्भवतः तपाईँका छोराछोरीहरू व्यस्त छन् होला र दिनकै दुई तीनचोटि तपाईँलाई फोन गर्न, तपाईँसँग कुरा गर्न उनीहरूसँग समय छैन होला, र सायद तपाईँलाई लाग्छ होला कि अब त कसैले पनि मलाई आवश्यक ठान्दैन, म कसैको लागि पनि अब म आवश्यक छैन, मैले अब कसैको लागि केही पनि गर्न सक्ने ममा त्यो खुबी नै अब बाँकी रहेन भन्ने तपाईँलाई लाग्छ होला। तर परमेश्वर आज तपाईँको लागि भन्दै हुनुहुन्छ कि मैले तिम्रो लागि जुन योजना बनाएको छु त्यो म जान्दछु, त्यो योजनाहरू चाहिँ तिमीलाई आशा दिनको लागि र तिमीलाई भविष्यका योजनाहरू दिनको लागि हो भनेर उहाँ भन्दै हुनुहुन्छ। तपाईँको उद्देश्य अझै सकिएको छैन होला, तपाईँको आमाको रूपमा जुन भूमिका तपाईँले निभाइरहनु भएको थियो होला, अब त्यसमा तपाईँ अलिकति फ्री हुनुभएको छ, त्यसलाई हामी सकारात्मक रूपले पनि लिन सक्छौ, ताकि त्यो समय अब तपाईँ अरू उद्देश्य प्राप्ति गर्नको लागि खर्च गर्न सक्नुहुन्छ। यो कुरालाई केवल नकारात्मक रूपमै लिएर हामी दुखी हुनुपर्छ भन्ने पनि छैन, यो प्रकृतिको नियम हो, यो परमेश्वरले बनाउनु भएको नियम हो। मानिस हुर्कन्छ, बढ्छ र आफ्नो जीवनमा अगाडि बढ्छ। हामी सदैव हाम्रा छोराछोरीसँग सधैँ सँगै भइरहँदैनौँ, हाम्रा छोराछोरीहरूको निम्ति पनि परमेश्वरको छुट्टै योजना छ, र जब उनीहरूलाई हाम्रो आवश्यकता कम पर्न थाल्छ या उनीहरू आफै यति सक्षम बन्न सक्छन् कि अब उनीहरू आफ्नो जीवनको लागि आफै काम गर्न सक्छन् भने हामीसँग भएको समय अब हामीले असल कुराहरूको लागि चाहिँ हामीले खर्च गर्न सक्छौं। तपाईँको जीवनको उद्देश्य समाप्त भएको होइन, तर त्यो उद्देश्य सम्भवतः परिवर्तन चाहिँ अब भएको हुन सक्छ। अब तपाईँ आफ्ना छोराछोरीको वास्ता फिक्री गर्ने समय चाहिँ अरू महिलाहरूको जीवनमा आशा बन्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई नाति नतिनाको आशिष दिइसक्नु भएको छ भने उनीहरूको लागि तपाईँ आशिषको स्रोत बन्न सक्नुहुन्छ। तपाईँको समुदायमा तपाईँले सेवा पुर्याउन सक्नुहुन्छ, आफ्ना अनुभवहरू नयाँ आमाहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई सिकाउन सक्नुहुन्छ र आउने दिनहरूको लागि उनीहरूलाई तयार गर्न सक्नुहुन्छ। तपाईँ प्रार्थनाको योद्धा बन्न सक्नुहुन्छ। आफ्नो खाली समय, जुन समय तपाईँ पहिला साना बच्चाहरूको वास्ता फिक्री खुसीमा बिताउनुहुन्थ्यो त्यो समय अब तपाईँ मानिसहरूको लागि प्रार्थना गरेर बिताउन सक्नुहुन्छ। तपाईँ आफूसँग भएको लामो अनुभवलाई अहिलेका नयाँ पुस्ताहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई जीवनको बारेमा, अभिभावकको एउटा भूमिकाको बारेमा, श्रीमतीको भूमिकाको बारेमा, या एउटा महिलाको रूपमा तपाईँले जीवनमा भोगेका, आमाको रूपमा तपाईँले भोगेका विभिन्न तपाईँका अनुभवहरूलाई नयाँ आमाहरूसँग या नयाँ पुस्ताका भाइ बहिनीहरूसँग तपाईँले बाँड्न सक्नुहुन्छ र उनीहरूलाई कति कुराहरू तपाईँले सिकाउन सक्नुहुन्छ। परमेश्वरले जीवनलाई ऋतुहरूमा बाँड्नु भएको छ र हरेक ऋतुको आफ्नै सौन्दर्य हुन्छ। प्रिय मित्र, हामीले आज कुराकानी गर्यौं जुन विषय हाम्रो हृदयको एकदमै नजिक छ। हुन त अहिले मेरो छोरा केवल 18 महिनाको मात्रै छ, तर पनि यो कुराहरू भन्दै गर्दाखेरि म आफैले पनि कति कुरा अनुभव गरे, किनकि जुन न्यूबर्न फीज हुन्छ भर्खर जन्मिएको अवस्थामा 2-3 महिनासम्म उसलाई मेरो जति आवश्यकता पर्थ्यो, अहिले 18 महिनामा पुग्दा उसलाई मेरो त्यति आवश्यकता पर्दैन। ऊ आफ्नो खाना आफै खान सक्छ, ऊ आफूलाई चाहिएका कुराहरू माग्न सक्छ, अनि त्यो कुराको लागि केवल म मात्रै चाहिन्छ भन्ने छैन, परिवारका अन्य सदस्यसँग पनि उसले आफ्नो कुराहरू राख्न सक्छ र आफै खेलेर एक्लै पनि समय बिताउन सक्छ। अनि त्यो कुरा देख्दाखेरि कहिलेकाहीँ मलाई खुसी लाग्छ कि ओहो, मेरो बच्चा अब यति गर्न सक्ने भयो र यो समय म अरू काम गर्न सक्छु भन्ने लाग्छ। तर कहिलेकाहीँ चाहिँ मेरो मन नै चुडिएला जस्तो, मेरो मुटु नै चुडिएला जस्तो हुन्छ कि कति छिटै मेरो बच्चा चाहिँ ठुलो भयो, मैले त कस्तो पर्याप्त समय उसलाई दिनै सकिनँ, मैले थाहै नपाइकन उसको जीवनबाट मेरो आवश्यकता कम हुन थालेछ। यी कुराहरू सम्झेर चाहिँ म कहिलेकाहीँ भावुक हुने गर्छु जसरी म अहिले भइराखेको छु। म यी कुरा सम्झेर मलाई अहिले पनि मन दुखेर आउँछ कि जब ऊ 18-19 वर्षको हुन्छ त्यसपछि सम्भवतः ऊ पढाइको लागि या अरू कुनै उद्देश्यले या प्रभुको योजना अनुसार ऊ सम्भवतः हामी बसेको ठाउँबाट टाढा जाला, हामी बसेको देशबाट टाढा जाला, ओहो त्यो समयमा त झन् कस्तो होला भन्ने मलाई लाग्छ। यो कार्यक्रम सुनिरहनुभएका कतिजना दिदी बहिनीहरू अलरेडी त्यो समयमा हुनुहुन्छ होला, अलरेडी तपाईँका छोराछोरीहरू टिनेजर भइसके होलान्, या कतिको विवाह भएर उनीहरू आफ्नो परिवार सम्हालिराखेका होलान्, अनि तपाईँ कस्तो अनुभव गर्नुहुन्छ होला त्यो कुरा म यसो अनुमान चाहिँ लगाउन सक्छु। तर केही वर्षपछि म पनि तपाईँहरूकै अवस्थामा त्यहाँ पुग्दै नै छु त्यो ठाउँमा, तर त्यो ठाउँमा पुग्दा पनि हामीले हाम्रो उद्देश्य चाहिँ बिर्सनु भएन। तपाईँ र म हो आमा हौ, हामीलाई छोराछोरीको प्रेम छ, छोराछोरीप्रति हाम्रो जिम्मेवारी छ, तर हाम्रो जीवन केवल त्यतिमा मात्र सीमित छैन। हाम्रो जीवनमा परमेश्वरले अरू पनि थुप्रै उद्देश्यहरू राखिदिनु भएको छ र हामी आमाको भूमिका निर्वाह गरिसकेर हामी अरू भूमिकाहरूमा अगाडि बढ्न सक्छौँ अनि सेवा गर्न सक्छौँ। परमेश्वरको उद्देश्यलाई यस संसारमा पूरा गर्नको लागि महत्त्वपूर्ण भूमिका हामी निर्वाह गर्न सक्छौ, त्यो कुरा चाहिँ तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। हवस् त, आजको लागि मैले कार्यक्रमबाट बिदा दिनुपर्ने बेला भइसकेको छ, समय सकिनै सकेको छ। मलाई आशा छ आजको कार्यक्रम तपाईँको लागि आशिषमय भयो होला। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न म यहाँहरूको बीचमा आउनेछु। तबसम्म कार्यक्रममा सुनेका कुराहरूप्रति तपाईँको धारणा के छ, तपाईँको प्रतिक्रिया के छ, कार्यक्रम तपाईँलाई कतिको आशिषित लाग्दैछ, अथवा कार्यक्रममा तपाईँ कस्ता विषयमा कुरा गरियोस् भन्ने चाहनुहुन्छ, त्यस्ता केही कुराहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा सधैँ जस्तै हाम्रो सम्पर्क ठेगाना तपाईँले पाउनुहुनेछ, तपाईँले हामीलाई त्यसमा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस् र तपाईँले आफ्नो जीवनमा उहाँले राखिदिनुभएका उद्देश्यहरू पूरा गर्नतर्फ पाइला अगाडि बढाउनु भएको होस् भन्ने मेरो प्रार्थना छ। अर्को हप्ता फेरि भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको हाम्रो वचन अध्ययनको क्रममा फेरि हामी एकपटक नियमित पाठलाई लिएर सँगसँगै पढ्नको लागि उपस्थित भएका छौ। परमेश्वरको वचनलाई नियाल्नलाई, हेर्नलाई। परमेश्वरको वचन पढ्नु भनेको हामीले परमेश्वरको बारेमा अनि आफ्नै बारेमा थप कुराहरू थाहा पाउनु हो र साथसाथै हामीलाई परमेश्वरले कसरी अगुवाई गर्न चाहनुहुन्छ त्यसको बारेमा ज्ञान पनि हासिल गर्नु हो र जीवनका विभिन्न प्रश्नहरूको उत्तर पाउनु पनि हो। मित्रहरू, आज हामी सदाझैं हाम्रो वचनलाई अध्ययन गर्नुभन्दा पहिले परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै गर्नेछौ र आउनुहोस् प्रार्थनामा सम्मिलित हौ। आउनुहोस् प्रार्थना गर्नु। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद आजको समयको निम्ति तपाईँको वचन पढ्ने मौका दिनुभएकोमा। तपाईँको वचन पढेर तपाईँ र हामी बीचको सम्बन्धको थप ज्ञान हामी प्राप्त गर्न सक्छौ र तपाईँको इच्छालाई थाहा गर्न सक्छौ। आज तपाईँ हाम्रो गुरू बनेर तपाईँको आत्माद्वारा अगुवाई गर्नुहोस् फेरि एकपटक र संसारभरि दुःख र कष्टमा बाँचिरहेका मानिसहरूलाई ती विभिन्न विपत्तिहरूबाट, आपतहरूबाट, समस्याहरूबाट बचाउनुहोस् र माथि उठाउनुहोस् भनेर विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा। आमेन। श्रोता मित्रहरू, सत्यको खोजी नामक जुन अध्ययन श्रृंखला छ त्यो अध्ययनको क्रममा हामीले परमेश्वरको अस्तित्वको वास्तविकता, परमेश्वर कसरी बोल्नुहुन्छ, परमेश्वर आफ्नो शक्तिलाई हाम्रो जीवनमा कसरी सञ्चालन गर्नुहुन्छ, स्वर्ग भन्ने कुरा कति यथार्थपरक छ, जस्ता विभिन्न विषयहरू हामीले पढ्यौं। अनि अहिले चाहिँ हामी साँचो रूपमा कसरी आनन्दित वा खुशी हुन सकिन्छ भन्ने कुरालाई निहाल्दैछौ। यसै सिलसिलामा हामीले परमेश्वरको चरित्रलाई उजागर गर्ने नैतिक 10 आज्ञाहरूलाई हामीले हेर्यौं। श्रोता मित्र, गएको भागमा हामीले पहिलो, दोस्रो, तेस्रो अनि चौथोलाई हेर्यौं, साथसाथै पाँचौं आज्ञालाई पनि हेर्यौं। पाँचौं आज्ञा जसले आफ्नो आमा बाबु र अग्रजहरूको आदर गर भनेर भन्दछ भने आज त्यसैको लयमा हामी सातौं आज्ञालाई पनि हेर्नेछौं, किनभने पाँचौं आज्ञा र सातौं आज्ञाले पारिवारिक मूल्य मान्यताको सुरक्षा गर्न मदत गर्दछ। छैटौं आज्ञाले चाहिँ तैले व्यभिचार नगर्नु, सातौं आज्ञाले चाहिँ तैले व्यभिचार नगर्नु भनी स्पष्ट रूपमा उल्लेख गर्दछ। आजको युगमा जीवनको हरेक क्षेत्रमा विकृतिहरू प्रशस्तै देख्न सकिन्छ। मान्छेले यौन सम्बन्ध जस्तो अति गम्भीर कुरालाई पनि निकै हलुको रूपमा लिने गर्दछ। हुन त आजभोलि मान्छेले मेरो शरीर मेरै इच्छा मेरै स्वतन्त्रता भनेर भन्ने गर्दछ। तर हेक्का राख्नुपर्ने कुरा के हो भने यौन सम्बन्धको सवालमा, यौन जीवनको, यौन स्वास्थ्यको सवालमा यो विषय यति गम्भीर छ कि मान्छेहरूले कैयौं पटक यौनको सवालमा यसको व्यक्तिगतता, पवित्रता र जुन असल उद्देश्यको साथमा यो वरदानको रूपमा दिएको हो, मान्छेले त्यसको सही ख्याल नराखी जथाभावी तौरले यसलाई प्रयोग वा उपयोग गरेको हुनाले आज धेरै भन्दा धेरै सम्बन्धहरू बिग्रनुका साथै शारीरिक रूपमा मानिसहरू डरलाग्दा रोगहरूका पनि शिकार हुन पुगेका छन्। परमप्रभुले आधिकारिक रूपमा विवाहित पवित्र जोडी एक पुरुष र स्त्रीको बीचमा अनुशासित तवरले शारीरिक चाहना र सन्तान लाभ र सृष्टिको निरन्तरताको निम्ति यो एउटा महत्वपूर्ण आशिषको रूपमा दिनुभएको हो। जब हामीले यो आशिषलाई जथाभावी रूपमा प्रयोग गर्ने गर्दछौं, तब हामीले अथाह समस्याको हावाहुरीलाई जीवनमा निम्त्याइरहेको हुन्छ। अब पाँचौं आज्ञाले भन्छ, आफ्नो आमा बाबुको आदर गर। आमा बाबु छोरा छोरीको बीचमा हुनुपर्ने पारिवारिक मिलाप, प्रेमको वातावरण। र सातौं आज्ञाले चाहिँ के भन्दछ, श्रीमान र श्रीमतीको बीचमा हुनुपर्ने प्रेम, आदर, इमानदारिता, सत्य सम्बन्ध, आत्मिक सम्बन्ध, भावनात्मक सम्बन्ध, शारीरिक सम्बन्धको बारेमा कुरा गर्दछ। श्रोता मित्रहरू, यी दुई आज्ञाहरूलाई हामीले ख्याल गरेको खण्डमा, यिनलाई मनन गरेको खण्डमा, मान राखेको खण्डमा, परमेश्वरको वचनको भयमा रहेको खण्डमा, पारिवारिक मूल्य मान्यता र सम्बन्धहरू सरल हुन जान्छ, दिगो पनि हुन्छ र त्यहाँ खुशहालीको वातावरण पनि हुन्छ। त्यो परिवार कहिले खुशी हुन सक्दैन जहाँ अनुजहरूले अग्रजहरूको सम्मान गर्दैनन् र अग्रजहरूले आफूभन्दा सानाहरूको ख्याल राख्दैनन् र उनीहरूको प्रति प्रेमको व्यवहार गर्दैनन्। अनि त्यो परिवार वा त्यो सम्बन्ध, त्यो दाम्पत्य सम्बन्ध जहाँ श्रीमान र श्रीमती एक अर्काप्रति बेइमानीपूर्ण तौरले पेश हुन्छन् अनि विवाह इतर वा विवाहभन्दा बाहिरको सम्बन्ध उनीहरू गाँस्न पुग्छन्, त्यो दाम्पत्य जीवन पनि खुसी कहिले हुन सक्दैन। परमेश्वर हरेक कुरामा हामी पवित्र पूर्ण तवरले इमान्दार रूपमा रहौं भन्ने चाहनुहुन्छ। अब जाउँ छैठौं आज्ञातर्फ। छैठौं आज्ञा जो परमप्रभुले दिनुभएको छ, त्यसले हामीलाई तैले हत्या नगर्नु भनी भन्दछ। आज संसारमा मानिसहरूले एक अर्काप्रति निकै हिंसात्मक व्यवहार गरिरहेको देखिन्छ। मानिस मानिसको बीचमा मात्र होइन, मानिसहरूले प्राणीहरूप्रति पनि हिंसात्मक व्यवहार गरेको देखिन्छ। जीवनलाई सस्तो बनाइदिएका छन् मानिसहरूले। श्रोता मित्रहरू, अनि धेरैले यो बिर्सन पुगेका छन् कि जीवन लिने र दिने अधिकार केवल सृष्टिकर्ताको मात्रै हो। भनिन्छ, जब कुनै मानिसले जानेर वा नजानेर कसैको रगत बगाउँछ, तब जमिन वा धरती कराउँछ, चिच्याउँछ। आजको यो 21 शताब्दी जहाँ धेरै लडाईँ झैझगडाको खबरहरू हामी यत्र तत्र पढिरहेका हुन्छौं, सुनिरहेका हुन्छौं, देखिरहेका हुन्छौं, पाइरहेका हुन्छौं। श्रोता मित्रहरू, हो, आजको यो अवस्थामा सबै मानिसले र विभिन्न ओहदामा रहेका हरेक व्यक्तिले कसरी यस्तो अप्रिय, अनैतिक, अमानवीय कामलाई रोक्ने होला भनेर विचार गर्नु आवश्यक छ। मान्छेले प्राणी हत्या गर्दाखेरि पनि सजग हुनुपर्छ। त्यसैले प्राय हामी भन्छौं कि हामी मांसाहारी भोजन नगरौं, किनभने जसले मांसाहारी भोजन गर्दछ उसले कसै न कसैको, कुनै प्राणीको त हत्या गरिरहेको हुन्छ। शाकाहारी भोजन लिनु सबभन्दा श्रेष्ठकर हुन्छ। श्रोता मित्रहरू, अब छैठौं, आठौं र नवौं अनि दशौं आज्ञाले हामीले बुझ्नुपर्ने कुरा के हो भने, सामाजिक सम्बन्धलाई सरल राख्न पनि मदत गर्दछ। परमप्रभुको आठौं आज्ञाले भन्दछ, तैले चोरी नगर्नु। यसको मतलब प्रत्येक व्यक्तिले अरूको अधिकारको सम्मान गर्नुपर्दछ भनेर बताउ। जो मान्छेले चोरी गर्छ त्यसले अरूको अधिकारको सम्मान कसरी गर्छ? आफ्ना आवश्यकताहरूको सम्बोधन उचित परिश्रम गरेर आर्जन गरिने स्रोत साधनहरूद्वारा पूरा गर्न सकिन्छ भनी जान्दा जान्दै अनैतिक बाटो अंगाल्नु भनेको मूर्खता मात्रै हो र परमेश्वरप्रति श्रद्धा जाहेर नगर्नु पनि हो। तपाईँ र मैले जब परिश्रम गर्छौं अनि त्यो परिश्रम गर्दा गर्दै वा श्रोता मित्रहरू नगर्दा पनि कुनै पनि हालतमा कोही अरूको कसैको चीजबीज चोरी गर्नु हुँदै हुँदैन। चोरी गर्नेले केवल आफ्नो स्वार्थ मात्रै हेर्छ, अरूको अधिकारको ख्याल गर्दैन, तर साथसाथै उसको आफ्नै सृष्टिकर्तालाई पनि उसले दुखित तुल्याउने काम गर्छ। हामी जस्तो सुकै अप्ठ्यारोमा परे पनि चोरी गर्ने कुरालाई न्यायसंगत कहिले पनि ठहराउन सकिँदैन। चोरी गर्ने मानिसले परमेश्वरप्रति भरोसा पनि राख्दैन, कारण यदि परमेश्वरप्रति उसको भरोसा हुन्थ्यो भने त्यो व्यक्ति कहिले पनि चोरी चकारीमा लाग्ने काम गर्दैनथ्यो। केवल एक पटक मात्र पनि हामीले एक दिन परमप्रभुले हामी सबैको लेखा लिनुहुन्छ भनी गम्भीरतापूर्वक सोच्यौं भने हामीले हाम्रो अपराध कति धेरै र कति ठूलो र न्यायको दिनमा यसको दण्ड कति डरलाग्दो हुने रहेछ भने पनि थाहा गर्न सक्छ। मानिसले मानिससँग ठगीको व्यवहार गर्छ, चोरीको व्यवहार गर्छ, तर साथसाथै आज मानिसले परमेश्वरलाई पनि ठगिरहेको देखिन्छ। भेटी र दशांशहरूको सवाल। श्रोता मित्रहरू, नवौं आज्ञाले हामीलाई कसैको पनि विरूद्धमा झूठो गवाही नदिनु भनेर सचेत गराउँदछ। परमेश्वर सत्य हुनुहुन्छ, उहाँमा कुनै झूठ छैन। येशूले हामीलाई यही कुरा सिकाउनु भएको छ, त्यसैले उहाँ भन्नुहुन्छ जस्तो उहाँ हुनुहुन्छ हामी त्यस्तै बन्ने प्रयास गर्नुपर्छ। अनि उहाँले भन्नुहुन्छ बाटो सत्य र जीवन मनै, र परमेश्वरको प्रतिरूपमा हामीलाई सृष्टि गरिएको मानिसहरू भएको हुनाले सिद्ध सत्य आचरण भएका मानिस हुने हामीले प्रयास गर्नु पनि पर्दछ। हामीले बोल्ने प्रत्येक शब्दको पनि परमप्रभुले हिसाब लिनुहुन्छ उहाँले संसारको न्याय गर्ने दिनमा। श्रोता मित्रहरू, कैयौं पटक गलत कुराहरू थाहै नपाइकन त्यसलाई त्यो सत्य हो कि होइन भनेर त्यसको लेखाजोखा नगरिकन हामी फैलाइरहेका हुन्छौ अफवाहहरूलाई। हामी सचेत हुनुपर्छ। एकपटक ग्रीक दार्शनिक सुकरातको अगाडि कोही मान्छेले एउटा खबर लिएर आए, म तपाईँको त्यो एउटा मित्रको बारेमा केही कुरा तपाईँलाई बताउँछु है, सुन्नुहोला ध्यान दिएर। अनि त्यो मान्छे अलिकति कुरौटे प्रवृत्तिको रहेछ, कुरा काट्ने अरूको त्यस्तो व्यवहार उसको रहेछ। अनि सुकरातलाई यो कुरा थाहा रहेछ र दार्शनिक सुकरातले के भनेछन्, पख पख तिमीले मलाई सुनाउने जुन कुरा छ मेरो मित्रको बारेमा, त्योभन्दा अगाडि म त्यसलाई जाँच्न चाहन्छु। अनि त्यो मान्छे अक्क न बक्क परेछ, नसुनिकन कसरी जाँच्ने त्यो कुरा। अनि दार्शनिक सुकरातले, म तीनवटा तिम्रो परीक्षा लिन्छु अनि त्यसमा खरो उत्रियो भने सुनौला। पहिलो कुरा, तिमीले मलाई मेरो त्यो साथीको बारेमा जुन कुरा सुनाउन आँटेका छौ नि, त्यो कुरा सत्य हो त? तिमी प्रश्न छौ त्यो सत्य हो कि होइन भनेर सोधेछन् उनले। अनि त्यो मान्छे एकछिन गम खाएछ, होइन मैले यसलाई त त्यसरी त सोचेको छैन, यो सत्य नहुन पनि सक्छ, यो मैले पनि कोही अरूबाट सुनेको हुँ भएछ। हो भनेपछि तिमीलाई थाहा छैन जुन कुरा तिमीले मलाई बताउन गइरहेका छौ त्यो सत्य हो कि होइन। अब दोस्रो, अब तिमीले मलाई जुन कुरा त्यो मेरो मित्रको बारेमा सुनाउन गइरहेका छौ त्यो चाहिँ असल छ? अनि उनले भनेछ, होइन यो असल कुरा त होइन, अलिकति नराम्रै कुरा हो भनेर सुनाएछ। ओके, यानि कि त्यो सत्य पनि होइन त्यो असल पनि होइन। अब तेस्रो कुरा, अब तिमी मलाई बताओ कि तिमीले मलाई यो सुनाएपछि यसले मलाई केही नैतिक आत्मिक लाभ पुर्याउँछ, वा यो मैले सही तरिकाले आत्मिक रूपमा नैतिक रूपमा सामाजिक रूपमा राम्रो तरिकाले उपयोग गर्न सक्छु, यानि कि यसको उपयोगिता राम्रो छ? होइन, त्यो कुराले त खासै उपयोगिता त म देख्दिनँ राम्रो त भनेर। अनि सुकरातले भनेछ, तिमीले मलाई सुनाउन आँटेको त्यो मेरो मित्रको बारेमा कुरा सत्य पनि होइन रहेछ, अनि त्यसपछि यो असल पनि होइन रहेछ, र यसको उपयोगिता पनि नकारात्मक हुन्छ भने मैले किन सुन्नु त्यो कुरा? यहाँ गहन रहस्य लुकेको छ मित्रहरू। हामीले कसैको विरुद्धमा केही बोल्दैछौँ भने हामी सचेत हुनुपर्दछ। के बोल्दैछौँ हामी? कसैको बारेमा झुटो अफवाह फैलाउने, परमेश्वरकै विरुद्धमा झुटो बोल्ने काम हामीले गर्नु हुँदैन। दशौं आज्ञाले कसैको कुनै पनि थोकप्रति लालच वा लोभको विचार नराख्नु भनी भन्दै गर्दा हामीले यो पनि मनन गर्न जरूरी छ श्रोता मित्रहरू, आज यो संसारमा हामीले आदर्शवान भनेका व्यक्तिहरू त्यो आदर्शबाट कतिखेर रसातलमा पुगेका छन् अचम्म लाग्छ हामीलाई। एउटा ठूलो राजनेता भनेको मान्छे चुरलुममा भ्रष्टाचारमा डुबेको खबर आइपुग्छ, कोही अर्को प्रख्यात व्यक्ति ऊ नैतिकतामा पतन भएको कुरा आउँछ अगाडि। यो बडा अचम्मको छ कि लालच भन्ने कुराले कसरी मान्छेलाई डुबाएको छ भने, जति धेरै मान्छेले प्राप्त गर्छ उति धेरै अरू खोज्न थाल्छ उसले, अनि दशौं आज्ञाले कसैको पनि केही कुराको लालच नगर्नु भनेर भन्दछ परमप्रभुको दशौं आज्ञामा दिएको दशौं आज्ञा जुन प्रभु येशू ख्रीष्टले दिनुभएको थियो। यी सबै कुराहरूको बारेमा पढ्दै गर्दा मनन गर्दै गर्दा प्रसिद्ध भारतीय पूर्व राष्ट्रपति वैज्ञानिक अब्दुल कलाम आजादको एउटा प्रख्यात भनाई उद्धृत गर्न चाहन्छु र उनले भनेका थिए, यदि सबैले यी परमप्रभुका असल नैतिक दश आज्ञाहरूको पालना गरेमा संसार कति सुन्दर र शान्त हुन्थ्यो होला। हो मित्र, साँच्चै हामीले एक अर्काप्रति प्रेमको, क्षमाको, सदाचार र सद्भावको व्यवहार देखाउन र गर्न आजको एक ठूलो आवश्यकता हो। परमेश्वरप्रतिको र मानवप्रतिको हाम्रो प्रेम, हामीले उहाँका ती प्रेमका आज्ञाहरू पालन गरेर सरल तवरले देखाउन सक्दछौ जिम्मेवार मानिसको रूपमा। हवस् त, आजको यो अध्ययनलाई म यही राख्छु। समयले संकेत गरिसकेको छ, आगामी दिनहरूमा प्रभुको इच्छा भयो भने फेरि हामी परमेश्वरको वचन सँगसँगै पढ्नेछौ। जय मसीह, धन्यवाद, शुभ समय।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, प्रसारण हुँदैछ अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता मित्र, आजको निम्ति नयाँ आशा क्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परमप्रभु परमेश्वर येशू ख्रिष्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमंग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ, अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9800823326। फेरि एकपटक 9800823326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदय स्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मर्कुसको सुसमाचार भन्ने पुस्तकको 10:17-21 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। येशु बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौडेर आए, उहाँको अघि घुँडा टेक्यो र उहाँलाई सोध्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? येशुले त्यसलाई भन्नुभयो, तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। तिमी आज्ञा त जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुटा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा र आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्यो, गुरुज्यू, यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु। यसले त्यसलाई हेर्नुभयो र त्यसलाई माया गरेर भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ, जाऊ र तिम्रा जे जति छन् बिक्री गर र गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ, अनि आएर मेरो पछि लाग। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यमा अनन्त जीवन। अहिले पढेको खण्डमा एकजना मानिसको बारेमा बताइएको छ जो धेरै धनी थिए, यसकारण संसारमा उनलाई कुनै कुराको अभाव थिएन। उनी मरेपछि परमेश्वरको राज्य अर्थात् स्वर्गमा प्रवेश गर्न चाहन्थे। स्वर्गमा प्रवेश गर्नलाई उनले अनन्त जीवन पाउनुपर्छ भन्ने कुरा उनलाई थाहा थियो। उनी येशु कहाँ आएर प्रश्न गरे, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? त्यस प्रश्नको उत्तरमा येशुले तिनलाई मुख्य 3 कुरा बताउनु भयो। पहिलो, येशु नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। ती धनी मानिसले येशुलाई असल गुरु भनेर सम्बोधन गरे। यो सत्य हो कि येशु गुरु हुनुहुन्थ्यो। उहाँले हजारौं मानिसहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको शिक्षा अर्को भन्दा फरक थियो। उहाँले जे सिकाउनुहुन्थ्यो परमेश्वरको राज्यको बारेमा सिकाउनु भयो। उहाँले अधिकारसित सिकाउनु भयो। मानिसको जीवनलाई परिवर्तन गर्ने शिक्षा सिकाउनु भयो। धर्मशास्त्रबाट सिकाउनु भयो। तर उहाँ गुरु मात्र होइन, उहाँ आफै परमेश्वर हुनुहुन्छ। तर उहाँ आफै परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, तिमी किन मलाई गुरु भन्छ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। यहाँ येशूले स्पष्ट पार्नुभयो, परमेश्वर मात्र असल हुनुहुन्छ। यदि उनले उहाँलाई असल भनी स्वीकार गरे भने उहाँ परमेश्वर हुनुहुन्छ भनेर पनि स्वीकार गर्नु पर्यो। बाइबलले स्पष्ट पारेको छ कि येशू परमेश्वर हुनुहुन्छ, तर उहाँ मानिस भएर संसारमा आउनुभयो। मानिसलाई पापबाट उद्धार गर्नलाई बलिदानको आवश्यकता पर्छ। त्यसको निम्ति उहाँ संसारमा आउनु पर्यो। बाइबलमा यसरी लेखेको छ, उहाँ आफ्ना मानिसहरू कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तर यसो नै परमेश्वर हुनुहुन्छ, उहाँमा अनन्त जीवन छ भनेर उनले विश्वास गरेनन्। यसु यस संसारमा परमेश्वरका पुत्र बनेर आउनुभयो। जसले उहाँलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। यसले ती जवान धनी मानिसलाई भन्नुभयो, तिमी आज्ञाहरू जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुट्टा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा आमालाई आदर गर्नु। यहाँ यसले पुरानो करार बाइबलमा उल्लेखित 10 आज्ञाबाट उद्धृत गर्नुभयो। 10 आज्ञा मध्ये यहाँ 5 आज्ञालाई उद्धृत गरिएका छन्, जुन आफ्नो छिमेकीलाई आफैलाई झै प्रेम गर भन्ने आज्ञासँग सम्बन्धित छ। ती धनी मानिसले जवाब दिए, गुरुजी, यी सबै त मैले मेरो युवा अवस्थादेखि पालन गरेको छु। यहाँ उनले आफैलाई धर्मी ठहराएका छन्। बाइबलमा यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसुले ती धनी मानिसलाई आज्ञाहरू पालन गर्ने विषयमा सोध्नुको उद्देश्य अनन्त जीवन पाउनलाई आज्ञाहरू पालन गर्नुपर्छ भन्ने होइन, किनभने आज्ञाहरू पालन गरेर कसैले पनि अनन्त जीवन पाउँदैन। यहाँ यसुको प्रश्नको उद्देश्य ती धनी मानिसले आफू पापी छु भन्ने स्वीकार गर्न पर्ने थियो। तिनले आफैलाई धर्मी र निर्दोष ठहराए तापनि यसुलाई तिनको हृदय थाहा थियो। यसकारण यसुले फेरि भन्नुभयो, तिमीलाई एउटा कुराको खाँचो छ, जाऊ र तिम्रो र तिम्रा जे जति छन् बिक्री गर, गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा धन सम्पत्ति मिल्नेछ। यसुले जुन कुरा यहाँ ती धनी मानिसलाई बताउनु भयो, यसको अर्थ यो अनन्त जीवन पाउनलाई ती धनी मानिसले आफ्नो सम्पत्ति बेचेर गरिबहरूलाई दिनुपर्छ भन्ने थिएन, तर तिनले आफ्नो पाप स्वीकार गर्न पर्ने थियो। आफ्नो छिमेकीलाई तिनले आफैलाई यही प्रेम गर्न सकेका छैनन् भनेर स्वीकार गरून् भन्ने यसुको उद्देश्य थियो। यसुको यो वचन सुनेर ती यसुलाई छाडेर गए। यहाँ यस्तो लेखिएको छ, तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। त्यसो अर्थ ती जवान धनी मानिसले परमेश्वरको राज्य भन्दा संसारको धन सम्पत्तिलाई बढी प्रेम गरे। अनन्त जीवन पाउने उनको इच्छा राम्रो थियो, तर अनन्त जीवन भन्दा संसारको अस्थायी सम्पत्तिलाई उनले बढी प्रेम गरे। यसुमाथि विश्वास गर्नुको सट्टा तिनले आफ्नै धर्म कर्ममा विश्वास गरे। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई मानिसले आफू पापी छु भन्ने स्वीकार गर्नुपर्छ। तेस्रो, यसुको पछि लाग्न तयार। यहाँ ती धनी मानिसलाई यसुले भन्नुभयो, अनि आएर मेरो पछि लाग। ती धनी मानिसले यसुको बारेमा सुनेका थिए, उहाँलाई एक असल गुरुको रूपमा चिनेका थिए, तर उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ र उहाँमा नै अनन्त जीवन छ भने विश्वास गरेका थिएन। उनी यसुका अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ भनेर सोध्न मात्र आएका थिए। उनी आफूलाई पापी छु भन्ने स्वीकार गर्न तयार भएन। उनी यसुलाई पछ्याउन तयार भएन। यसुको बारेमा सुन्नु र बुझ्नु एउटा कुरा हो, तर उहाँमाथि विश्वास गर्नु अर्को कुरा हो। उनी उहाँलाई विश्वास गर्न तयार भएनन्। यसुका आउन एउटा ठुलो कुरा हो, तर उहाँको पछि लाग्न अर्को कुरा हो। यसुको पछि लाग्नु भनेको उहाँमा आफैलाई समर्पण गर्नु हो, उहाँसँगै जिउनु हो र उहाँको सेवा गर्नु हो। परमेश्वरको इच्छा यो हो कि हरेक मानिसले यसुमा विश्वास गरून् र उहाँमा अनन्त जीवन पाऊ। परमेश्वरको राज्यमा अनन्त जीवन भन्ने बारेमा हामीले आज मुख्य तीनवटा कुरा सिकेका छौँ। पहिलो, यसु नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। तेस्रो, यसुको पछि लाग्न तयार। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा यो भन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नु भएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप त अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

यसैले भन्नुभयो। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. At age 12, Adia shared her faith with her Muslim peers in Kazakhstan. She arranged a Christmas party. A big star will be there, was her invitation line. Some children expected a celebrity. Instead, Adia told her friends about Jesus. At the end of the party, each guest was presented with a Bible. Later, Adia was ridiculed. Some peers called her name. She was told the Bibles had been dumped in the trash. Adia was deeply hurt by the ostracism she experienced. Years have gone by, yet she still believes the message she shared will bear good fruit. Praise God for Adia's boldness. Let it inspire us to also share Christ.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन चाहन्छु. एफएसी 4:32 पदमा लेखिएको छ, एक अर्का प्रति कोमल मनका र दयालु हौ. अत्याधिक बिक्री भएको पुस्तक अत्यन्तै सफल मानिसहरूका 7 आदतका लेखक स्टेफेन कोबेलले न्यूयोर्कको सबवे सड़क मुनिको बाटोमा आफूले भोगेको अनुभवको वर्णन गरेका छन्। एकजना मानिस र तिनका छोराछोरीहरू ट्रेनमा चढे र बच्चाहरू यति चर्को स्वर गर्ने र अनियन्त्रित थिए, तिनीहरूले पूरै रेललाई बाधा सृजना गरिदिए. त्यो परिस्थिति बारे बेखबर त्यो मानिस कोवेको छेउमा बस्यो. अन्त्यमा कोवेले भने, महाशय, तपाईँको बच्चाहरूले धेरै मानिसहरूलाई बाधा दिइरहेका छन्। तपाईँले तिनीहरूलाई अलि बढी नियन्त्रण गर्न सक्नुहुन्थ्यो कि? त्यो मान्छे चकित देखिन्थ्यो. त्यसपछि उसले भन्यो, ओहो, तपाईँले सही भन्नुभयो. मलाई लाग्छ कि मैले यसको बारेमा केही गर्नुपर्छ. हामी भर्खरै अस्पतालबाट आएका हौं, जहाँ करिब 1 अघि उनीहरूकी आमाको मृत्यु भयो. के सोच्ने मलाई थाहा छैन र मलाई लाग्छ यसलाई कसरी सम्हाल्ने उनीहरूलाई पनि थाहा छैन. कोवेको धारणा तुरन्तै परिवर्तन भयो. यसलाई पछि फर्केर हेर्दा उनले स्वीकार गरे कि उनले एक बहुमूल्य पाठ सिके. अरूबाट बुझिन खोज्नु अघि अरूलाई बुझ्न खोज्नुपर्छ. कहिलेकाहीँ हामीलाई रिस उठाउने र चोट पुर्याउने मानिसहरूले त्यसो गर्छन् किनभने तिनीहरू आफै पीड़ामा छन्. तिनीहरूले त्यस्तो समस्याहरूको सामना गरिरहेका छन् जसको बारेमा हामीलाई थाहा छैन, अनि तिनीहरूले प्रहार गर्नु चाहिँ व्यक्तिगत निराशाको बाँध फुट्नु मात्रै हो. यसका लागि तिनीहरूको वचन र कार्यहरूभन्दा परसम्म हेर्नु अनि तिनीहरूको हृदय हेर्न प्रयास गर्नुपर्छ र यसो गर्न कठिन हुन्छ जब तपाईँ आफ्नै बारेमा केन्द्रित हुनुहुन्छ. बाइबलले यसलाई यसरी सम्बोधन गर्छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ. जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ. तपाईँ जोसँग बस्नुहुन्छ र काम गर्नुहुन्छ तिनीहरूप्रति तपाईँ ठुस्किने गर्नुभएको छ भने तपाईँको लागि उत्साह यही रहेको छ, कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
4: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
5: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
6: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा,
4: तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
5: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
6: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।